0: कान्छी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania, extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201552,
4: मोबाइल 97460054।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै।
6: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
7: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
11: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
13: आज 2083 साल जेठ 31 गते आइतबार, सन् 2026 जून 14 तारीख अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
14: काया कैरनका साथमा
15: किसान पाइप प्रोडक्ट्स प्राली,
14: राष्ट्रको शान किसान,
15: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
12: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
13: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
12: भारतीय कम्पनीले 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
13: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनुपर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
16: अबको पालिकाको बजेट चाहिँ युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सृजना गर्ने खालको हुनु पर्यो, कम्तीमा युवालाई पालिकामै इन्टर्नशिप गर्ने त्यो वातावरण दिन गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
12: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
13: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान पाउने 7 बजे हाइटी र स्कटल्याण्डले खेल्दै।
17: मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। समकक्षी वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा नै परराष्ट्र मन्त्री खनाल उत्तरी छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री खनाल फागुन 21 चुनावपछिको राजनैतिक शक्ति सन्तुलनको सन्देश बोकेर चीन जान लाग्नु भएको हो। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखाका प्रमुख बिरिङ्गु ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायत रहनु भएको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता ली जियानले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको उल्लेख गर्नुभएको छ। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआईलाई प्राथमिकतामा राख्ने पनि सुनाउनु भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 2079 असार 7 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको राजसपाले असार 7 9 सम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलहरूलाई चुनौती दिँदै फागुन 21 चुनावबाट संसदको पहिलो दल बनेको राजसपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित राजसपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ। राजसपा महामन्त्री कविन्द्र बुर्लाकोटी भन्नुहुन्छ, पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो। प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदैछन्। 600 भन्दा बढ़ी पालिका, 65 जिल्ला अधिवेशन भयो। बाँकी 12 जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ। चितवनमा हुने महाधिवेशनमा 3,000 प्रतिनिधि सहभागी हुने अनुमान छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीको विषयपछि अब नेपाली कांग्रेसको खबर। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढ़ेको छ। पार्टीले संचालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्। निवर्तमान सभापति देउवा, नेता डाक्टर शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला र डाक्टर शशांक कोइराला, डाक्टर प्रकाश शरण महत लगायत शीर्ष नेताहरूले अहिलेसम्म सदस्यता अध्यावधिक नगर्नु भएको हो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस पुनर्गठन भएपछि 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित अधिकांश पार्टी गतिविधि बाहिर छन्। सहमतिका लागि पटक पटक वार्ता भए पनि संगठन एक हुन सकेको छैन। सभापति थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग छलफल गरिरहेको दावी गरे पनि नतिजा आउन सकेको छैन।
4: कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने कुनै पनि नेता कार्यकर्ता 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने निर्णय यसअघि नै गरिसकेको छ। कांग्रेसले अस्ति बिहिबार राति 12 बजेसम्मका लागि सदस्यता अध्यावधिकको समय सीमा तोकेको थियो। यो अवधिभित्र 5,38,622 जनाले क्रियाशील सदस्यता अध्यावधिक गराएका अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: एक्काइस दशमलव 9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि तीनवटा ठूला जलविद्युत आयोजनाहरूबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर 6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको हो। बरु निर्माणका लागि खुला प्रतिस्पर्धाबाट आउने मनसायमा यी कम्पनी पुगेका छन्। सम्भावित नोक्सानीलाई अन्य सहुलियतबाट सम्बोधन गर्न सकेको अवस्थामा कम्पनीले यसलाई निरन्तरता दिन सक्ने पनि सम्भावना छ। सम्भाव्य पूर्ति लगानी, कर, रोयल्टी लगायत विषयमा सहुलियत दिएमा भने एनएचपीसी अघि बढ़न सक्ने नेपाली अधिकारीहरूको भनाइ छ। वित्तीय रूपमा सक्षम नहुने भन्दै एनएचपीसीले 21.9% विद्युत निशुल्क नेपाललाई दिनुपर्ने शर्त हटाउन माग गर्दै आएको थियो, तर अहिले एनएचपीसीले यो परियोजनाबाट हात झिकेको अवस्थामा सरकारले निर्माणका लागि खुला प्रतिस्पर्धा गराउनु पर्नेछ। त्यस अवस्थामा भने पुनः एनएचपीसी खुला प्रतिस्पर्धाबाट आउन सक्ने बोर्डका एक उच्च अधिकारीले बताउनुभयो। 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी आजको नयाँ पत्रिकामा खबर छ।
4: फेरि पनि बिजुलीकै प्रसंग, नेपालले भोलि असार 1 अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावाट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को स्वीकृति, नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससी को निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँछन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदमा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 2082 साल मंगिर 11 बंगलादेशको ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससी को बैठकले अहिलेको 40 मेगावाट सम्झौता अनुसार थप 20 मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो। नेपाल विद्युत प्राधिकरणले थप 20 मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारत एनबीबीएनलाई औपचारिक अनुरोध पठाइसकेको छ। भारत बंगलादेश प्रसारण लाइनको क्षमता 1000 मेगावाट रहेकोले थप 20 मेगावाट निर्यात गर्न नसकिने भन्दै पत्र पठाइसकेको प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापाले बताउनु भएको छ। भारतले स्वीकृति नदिँदा बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पालिकाको बजेट युवा तथा उत्पादनमुखी हुनुपर्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने, नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई, रासोपाको 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन, कांग्रेसमा देउबा सहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिम, भारतीय कम्पनीले 1730 का 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। संघीय सरकारले आर्थिक वर्ष 2083-84 को बजेट जेठ 15 सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरू पनि बजेटको अन्तिम तयारीमा छन्। प्रदेश सरकारले असार 1 सभामा बजेट पेश गर्नुपर्छ। त्यस्तै नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार असार 10 गतेभित्र सबै पालिकाले आफ्नो वार्षिक राजस्व र व्ययको अनुमान गाउँ र नगरसभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ। पुष माघदेखि नै टोल, बस्ती र वडा स्तरबाट योजनाहरू छनौट गर्दै पालिका तहमा बजेट निर्माणको गृह कार्य हुन्छ, तर नागरिकको नजिकको सरकार पालिकाले निर्माण गर्ने बजेटले वास्तवमै भूतहका आम नागरिकको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्ने गर्छ। साथी महेश गेवालीले पालिकाले सहभागितामूलक र नागरिक मैत्री बजेट कस्तो र कसरी ल्याउनुपर्छ भनेर स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटालाई सोध्नु भएको छ।
12: पहिला आफूले गरेका कामहरू संविधानका कुराहरूमा कानेर ग्याप रह्यो, जुन अधिकार दिएको छ, जिम्मेवार दिएको छ स्थानीय सरकारलाई, 1/1 हेर्नु पर्यो। स्थानीय सेवाको कुराहरू पनि दिएको छ, सुशासन प्रवर्धन गर्ने गरेर ध्यान दिनु पर्यो कतिपय कुराहरू, होइन। अब बेरोजगारको ठुलो समस्या पनि रह्यो, होइन, अलिकति रोजगार प्रवर्धन गर्ने खालकाहरू, त्यस कारण आजना कार्यक्रमको एउटा स्पष्ट यो प्राथमिकीकरण चाहिँ गर्न जरुरी छ। उत्पादनसँग पनि जोड्न पर्यो, वडाहरूमा वडाको भूगोल कति, वडाहरूको जनसङ्ख्या कति, होइन, वडाहरूको चाहिँ सामाजिक आर्थिक पूर्वाधार विकास कस्तो, त्यो रिसोर्सको एलोकेसन चाहिँ अलिकति वैज्ञानिक पनि हुनु पर्यो, न्यायचित पनि हुनु पर्यो, त्यो पाटोमा अलिकति ध्यान दिनु पर्यो पालिकाले बजेटमा। त्यस कारण यो जुन डेमोक्रेसीको लाभ हो नि, त्यो चाहिँ अलिक वडाबाटै नागरिकले पाउने त्यो कुरालाई ध्यान दिनु पर्यो। अबको कार्यक्रममा विशेष गरी युवाहरू लक्षित पनि ल्याउनु पर्यो पालिकाले। यो संघीय लोकतान्त्रिक यो गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ गराउने काममा उनीहरू बजेट राख्नु पर्यो। अबको पालिकाको बजेट चाहिँ एकदम युवा लक्षित आउनु पर्यो, रोजगारीको अवसरहरू सिर्जना गर्ने खालको हुनु पर्यो। कम्तीमा युवालाई आफ्नो पालिकामा पढेको लेखेको छ भने केही समय उसलाई पालिकामै इन्टर्नसिप गर्ने त्यो वातावरण दिने गरेर चाहिँ बजेट ल्याउनु पर्यो।
13: पालिकामा चाहिँ बजेट बाँड्दाखेरि कनिका छरे जस्तो तरिकाले बाँडिएको छ भन्ने गुनासोहरू पनि आम व्यक्तिहरूबाट नागरिकबाट सुनिन्छ। अब यसले गर्दाखेरि न त ठ्याक्कै सोचे जस्तो विकास देखियो, न त बजेटको सही सदुपयोग भयो भन्ने एउटा त्यो चिन्ताको विषय पनि छ। यसलाई चाहिँ कसरी रोक्न सकिन्छ?
12: टुक्रै योजनाहरू, साना योजनाहरू चाहिँ ल्याउनु पनि भएन, कतिपयमा जरुरी पनि हुन्छ, आवश्यक पनि हुन्छ, कनिका छरे जस्तोले खासै रिजल्ट पनि आउँदैन। योजनाहरूको सबभन्दा पहिला पालिकाले ठ्याक्कै एउटा प्राथमिकीकरण चाहिँ गर्नु पर्यो कि, प्राथमिकीकरण नगरिकन नगर स्तरीय योजना हो कि वडा स्तरीय योजना हो कि कार्यविधि निर्देशिका ल्याउनु पर्यो, खर्च प्रणालीलाई पनि अलिक व्यवस्थित पारदर्शी गर्नु पर्यो, स्थानीय कर राजस्वलाई पनि परिचालन पनि गर्नु पर्यो, समग्रतामा पालिकाले अहिलेसम्म आफूले ल्याएका बजेटको पनि एउटा समीक्षा गर्नु पर्यो, र संविधानले दिएको जुन स्थानीय सरकारलाई दिएको जुन म्यान्डेट हो त्यो म्यान्डेट अनुसार मैले काम गर्न सकेँ कि सकेन, भनेर एकचोटि सबै कामहरूको एकचोटि रिभ्यू पनि गर्नु पर्यो। त्यस कारण आफूले गरेका कामहरू जुन कर्मकार बहुवर्षीय होस् कर्मागत होस् त्यो टुङ्ग्याइदिने, अब नयाँ कार्यक्रम गर्दाखेरि पनि सक्ने गरेर गरिदिने कि अरू अधुरा कामहरू पनि बाँकी नराखिदिने, ताकि अब आउने सरकार होइन स्थानीय निर्वाचन भए आउने सरकारले चाहिँ आफ्नो अनुकूल चाहिँ काम गर्न पाओस्।
13: बजेट पास भएकै दिनदेखि प्रभावकारी कार्यान्वयन र कडा अनुगमन सुरु गर्न चाहिँ पालिका नेतृत्वले कस्तो संयन्त्र बनाउनु पर्छ यसमा?
12: यही समस्या छ कि अब कुनै बेलामा हामीले स्थानीय सरकार संचार नियमको रिभिजिट गर्नु पर्यो, त्यसमा चाहिँ अब त्यस्तै अब त्यो अनुगमन चाहिँ कमजोर भयो होइन, त्यसको पारदर्शिता भएन, जवाबदेहिता भएन, उत्तरदायित्व भएन भन्ने गुनासाहरू छ है। सबल पक्ष दुर्बल पक्ष जस अब जस सबै स्थानीय सरकारले मेयर उपमेयर अध्यक्ष उपाध्यक्ष दिने कुरा भयो कि, त्यस कारण अनुगमन जुन कमिटी छ त्यो उपमेयरको उपाध्यक्षको अध्यक्षतामा जुन कमिटी छ त्यो कमिटी चाहिँ अलिक सक्रिय हुनु पर्यो। अनुगमनको रिपोर्ट आइसकेपछि त्यसलाई बेस मानेर भुक्तानी प्रणालीलाई अगाडि बढाउनु पर्यो, सार्वजनिक सुनवाई गर्ने कुराहरूमा त्यसमा पनि ध्यान दिनु पर्यो। स्थानीय सरकारले अब मैले अहिलेसम्म के काम गरेँ यो भन्ने खालकोमा त्यो नागरिकलाई पनि थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो, त्यसको पारदर्शितामा सुशासनमा अलिक ध्यान दिनुभयो।
4: उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ एवं राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटा। फेरि पनि खबरकै सिलसिला, सरकारले राजदूत नियुक्तिमा खुल्ला आवेदन माग गरेसँगै राजदूत पदप्रति उच्च आकर्षण देखिएको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुल्ला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न देशका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा धेरैले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणाले बढ़ी आवेदन परेको हो। ठूलो संख्यामा आवेदन परेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनैतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेष अधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरिएको खुल्ला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म रहेको थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची अर्थात शर्टलिस्ट तयार गरिने मन्त्रालयले जनाएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 भन्दा बढ़ी विदेशी नागरिकले अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा 10 नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको थियो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृत्य कागजातकै आधारमा थप 10 भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृत्य गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अघि बढ़ाएका छन्। गृह र शिक्षा मन्त्रालयले भिसा सिफारिश सम्बन्धी 2078 सालदेखिका विवरण माग गरेको क्याम्पस प्रमुख अच्युत लामिछानेले जानकारी दिनुभयो। अध्यागमनले नक्कली कृत्य कागजात लिएर भिसा सिफारिशका लागि शिक्षा मन्त्रालय र अध्यागमन पुगेका सुबोध शुक्लालाई समेत पक्राउ गरेको जनाएको छ। उनीसँगै एकजना चिनिया नागरिक पनि पक्राउ परेका छन्। वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 भन्दा बढ़ी भिसा सिफारिश, कान्तिपुर दैनिकमा खबर छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
16: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
14: यसै क्रममा यही असार 3 पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1-5 बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म।
17: ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। 2072 सालको विनाशकारी भूकम्पपछि सुरक्षित आवासको व्यवस्था गर्न निर्माण गरिएको दोलखाको भीमेश्वर नगरपालिका 4 को जिलु एकीकृत बस्तीका बासिन्दाले अझै घर जग्गाको लाल पूर्जा प्राप्त गर्न सकेका छैनन्। भूकम्प गएको 10 वर्ष पूरा भइसक्दा पनि बस्तीमा बसोबास गरिरहेका 167 घरधुरी लाल पूर्जाकै प्रतीक्षामा रहेका छन्। भूकम्पले घरबारविहीन बनेका परिवारलाई व्यवस्थित र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले डीही फसिब एकीकृत बस्ती निर्माण गरिएको थियो। सरकारले पुनर्निर्माण अभियान अन्तर्गत उपलब्ध गराएको अनुदान तथा स्थानीय तहको सहयोगमा निर्माण भएको यो बस्तीमा अहिले फसी भएमा 112 र दिहीमा 55 घरधुरी गरी 167 परिवार बसोबास गर्दै आएका छन्। तर घर निर्माण भई दशक बितिसक्दा पनि घरधनी प्रमाणपत्र प्राप्त नहुँदा स्थानीयवासी निराश बनेका छन्। ब्लक क र ब्लक ख नामाकरण गरी निर्माण गरिएको यो बस्ती झण्डै 45 रोपनी क्षेत्रफलमा फैलिएको छ। सरकारले हरेक लाभग्राहीलाई 3 लाख रूपियाँ उपलब्ध गराएको थियो भने भीमेश्वर नगरपालिकाले थप 30,000 रूपियाँ सहयोग गरेको थियो। सरकारी तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको बस्ती अहिले व्यवस्थित रूपमा सञ्चालनमा रहे पनि जग्गाको स्वामित्व सम्बन्धी समस्या भने समाधान हुन नसकेको स्थानीय विश्वमणि चौलागाईले बताउनुभयो। 10 वर्ष बितिसक्दा पनि लालपूर्जा विहीन एकीकृत जिलु बस्ती आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुल्ला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइ नसकेको इरानको भनाई छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सम्वर्धित युरेनियम भण्डारण व्यवस्थापन गरिने र त्यसलाई अन्तत नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्दले मध्य पूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्य पूर्वको सुरक्षा अवस्था, विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
6: अब खेल खबर। फिफा विश्वकपमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेलेका छन्। ब्राजिल र मोरक्को बीचको खेलमा स्माइल साइबरीले 21 मिनटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अवस्थामा ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 को बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र 1-1 अंक बाँटेका छन्। ब्राजिलले समूह सीको आफ्नो पहिलो खेलमा बलियो टोली मोरक्को सामना गर्दा नेमार बिनै खेलेको हो। नेमार घाइते भएपछि ब्राजिलियन प्रशिक्षक कार्लो एन्सोलेटीले स्टार खेलाड़ी नेमारलाई मोरक्कोसँगको पहिलो खेलमा विश्राम दिएका हुन्। यस्तै आजै बिहान भएको खेलमा स्विजरल्याण्ड र कतारले बराबरी खेल्दै अंक बाँडेका छन्। सान फ्रान्सिस्को रंगशालामा सम्पन्न खेलमा स्विजरल्याण्ड र कतारले 1-1 गोलको बराबरी खेलेका हुन्। खेलको 17 मिनटमा ब्रेल इम्बोलोले पेनाल्टी मार्फत गोल गर्दै स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर खेलको इन्जुरी समयको 4 मिनटमा बौलेम खौखीले गोल गर्दै खेल बराबरी बनाए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक दिलायो। अर्को खेलमा अहिले बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दैछन्।
4: अब केही खबर संक्षेपमा। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशको केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना छ। वर्षासँगै चट्याङको पनि जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
6: बर्खे धान खेतीको मुख्य सिजन शुरू भएसँगै दाङका किसान रासायनिक मल अभावको मारमा परेका छन्। धानको ब्याड राख्ने मकैमा मल हाल्ने र रोपाईको तयारी गर्ने समयमा किसान रातभर सहकारीको गेटमा लाइन बस्न बाध्य भएका छन्। घोराई उपमहानगरपालिका एक पन्त टोलका किसान नवराज पन्त बिहिबार बिहान दुई बजेदेखि नै घोराई दुई रामपुर जैविक विविधता कृषि सहकारी संस्थाको गेटमा पालो कुरेर बस्नुभयो। धान र मकै खेतीका लागि आवश्यक मलको जोहो गर्न नसक्दा रातभर लाइन बस्नु परेको उहाँको गुनासो छ। किसान रातभर मलको लाइनमा आजको गोर्खापत्रमा खबर छ।
4: र पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स मध्ये 3.5 लाख तत्काल नछापिने भएको छ। एक वर्षभन्दा कम समय अवधि भएका कारण ती लाइसेन्स नछापिने यातायात व्यवस्था विभागले बताएको छ। तर तत्काल चाहिएको अवस्थामा निवेदनको आधारमा छापेर उपलब्ध गराइने उसले जनाएको छ। काया कैरनमा अब पालो उखानको
6: भोटको नुन र लासाको सुन
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन जाँदै भोलि द्विपक्षीय वार्ता हुने नेपाललाई उच्च महत्व दिएको चिनिया विदेश मन्त्रालयको भनाई।
4: भारतीय कम्पनीले 1730 मेगावाटका तीन ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै बंगलादेशमा थप 20 मेगावाट बिजुली निर्यात रोकियो।
6: पालिकाको बजेटलाई युवा तथा उत्पादनमुखी बनाउनु पर्ने सुझाव। युवाहरूका लागि रोजगारीको सृजना र इन्टर्नशीपको व्यवस्था गर्न आग्रह।
4: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी। विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा।
6: र विश्वकप फुटबलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन जुन पुरानो भनिने पार्टी कांग्रेस र उसको महाधिवेशनसँग सम्बन्धित छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोजमा काठमाडौँमा हुँदैछ। यसअघि विशेष महाधिवेशन भएको थियो। यहाँ नेता कार्यकर्ताले कांग्रेसको निकै खोजी गरिरहेका छन्। अलि पर महाधिवेशन बारे जोड़तोड़को आवाज सुनिएको छ अनि त्यो आवाज सुनेका एकजनाले भन्दैछन् ऊ फेरि महाधिवेशन भने सुनियो कांग्रेस यतै पो छ कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अरदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्त्र जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111511, 98457-0879।
4: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 6:35 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: देशी शहरको वडा नम्बर 5 लाई बाल मैत्री वडा घोषणा गर्ने तयारी, जिल्ला स्तरीय समितिबाट स्थलगत अनुगमन। लमजुङको मुख्य सड़क दुर्घटना जोखिम क्षेत्रमा ट्राफिक संकेत। मर्स्याङदीको छापा, हर्सिङ र दूधपोखरीमा एक्यापे राख्यो पर्यटन साइन बोर्ड। पाउदी स्थित बुद्धाश्रममा ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार विरूद्धको सचेतना दिवस मनाइयो। अन्तर्पुस्त सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड़। र मर्स्याङदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित उद्यमशीलता तालिम शुरू। अब समाचार विस्तारमा। विशेषह नगरपालिका वडा नम्बर 5 साबिक नालमालाई बालमैत्री वडा घोषणाको तयारी गरिएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2079 बमोजिमका मापदण्ड पूरा गरेसँगै सो वडालाई चालू आर्थिक वर्षमै बालमैत्री वडाको घोषणा तयारी भएको हो। निर्धारित मापदण्ड बमोजिम वडा स्तरीय समितिले गरेको सिफारिशको आधारमा सो वडालाई बालमैत्री वडाको घोषणाको लागि जिल्ला स्तरीय समितिले अनुगमन समेत गरेको छ। जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको नेतृत्वमा सरोकार वाला सहितको समितिले शुक्रबार स्थलगत अनुगमन गरेको हो। अनुगमन पश्चात जिल्ला स्तरीय अनुगमन समितिको बैठक बसि औपचारिक घोषणा गर्ने तयारी भएको छ। जिल्ला स्तरीय अनुगमन तथा सिफारिश समितिले बालमैत्री वडा घोषणाको लागि आवश्यक मापदण्ड पूरा भए नभएको स्थलगत निरीक्षण गरेको हो। अनुगमन टोलीले सो वडामा बाल बालिकाको अवस्था, शिक्षा, स्वास्थ्य, बाल विवाहको स्थिति लगायतका विभिन्न मापदण्डहरूमा कार्यविधिमा तोकिएका सूचकहरूका बारेमा सरकारवालासँग छलफल समेत गरेको थियो। अनुगमनमा विशेषह नगरपालिका उप प्रमुख पदमा गुरूङ, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, विशेषह नगरपालिका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, विशेषहर 5 का वडा अध्यक्ष इन्द्र बहादुर गुरूङ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रतिनिधि एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री, बालमैत्री स्थानीय शासन घोषणामा सहयोग संस्था ओल्ड भिजन र आरसीडीसीका कर्मचारीहरू, विशेषह नगरपालिकाका विषयगत शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिले बालमैत्री वडा घोषणाका लागि 51 सूचक तोकेको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा वडाले करिब 98% मापदण्ड पूरा गरेको दावी गरेको छ। सोही अनुसार बालमैत्री वडा घोषणाको लागि सिफारिश गरिदिन जिल्ला स्तरीय अनुगमन तथा सिफारिश समितिलाई यसअघि नै पत्रचार भइसकेको छ। 11 वडा रहेको विशेषह नगरपालिकामा हालसम्म 7 वटा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेको छ। ओल्ड भिजन तथा ग्रामीण सामुदायिक विकास केन्द्रको सहयोगमा 1, 2, 3, 4, 6, 10 र 11 नम्बर वडालाई बालमैत्री वडा घोषणा भइसकेको विशेषह नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले बताउनुभयो। प्रत्येक वडालाई बालमैत्री वडा घोषणा पश्चात सिंगो पालिकालाई घोषणा गर्ने विशेषह नगरपालिकाले जनाएको छ। रायनस नगरपालिका 8 स्थित सर्वोदय सेवाश्रममा 21 औं ज्येष्ठ नागरिक प्रतिको दुर्व्यवहार विरूद्ध सचेतना दिवसको अवसरमा ज्येष्ठ नागरिकमा रहेको सिप र अनुभव अन्तर्पुस्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। एकीकृत सेवा कार्यालय लमजुङको आयोजनामा भएको कार्यक्रम कार्यालय प्रमुख मीता कुमारी थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति लमजुङका पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख पूर्ण बहादुर गुरूङले ज्येष्ठ नागरिकहरू हाम्रो समाजका जीवित इतिहास भएको उल्लेख गर्दै उनीहरूलाई माया, ममता, सम्मान र मर्यादित व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमको अध्यक्ष मीता कुमारी थापाले सर्वोदय सेवाश्रममा कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताउँदै ज्येष्ठ नागरिकहरूको सम्मान, संरक्षण र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम तथा बजेट व्यवस्था गरेको उल्लेख गर्दै उपचार सामाजिक सुरक्षा भत्ता स्याहार सुसार तथा स्थानीय तहमा ज्येष्ठ नागरिक समिति गठन गरी आफ्ना हकहितका लागि आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनुभयो। प्रशिक्षक तथा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्ण राज ओलियाले राज्यले संविधानमै ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गरेको भए पनि पछिल्लो समय अन्तर्पुस्त ज्ञान हस्तान्तरण कमजोर बन्दै गएको बताउनुभयो। रोजगार र शिक्षाका कारण युवा पुस्ता गाउँबाट शहर तथा विदेश जाने क्रम बढ्दा हजुरआमा र नाति नातिनीहरू बीचको सम्बन्ध कमजोर बन्दै गएको र यसले अनुभव तथा संस्कार हस्तान्तरणमा असर पुगेको उहाँको भनाई थियो। त्यसै गरी प्रशिक्षक अंगराज घिमिरेले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान स्वस्थ खानपान तथा एक्यूप्रेशरको महत्वबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले नियमित योग अभ्यास र सन्तुलित जीवनशैली अपनाउन आग्रह गर्नुभयो। कार्यक्रममा भानुभक्त थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने लेखा प्रमुख उत्तम गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। ज्येष्ठ नागरिकको सम्मान संरक्षण तथा अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रम धमेली कुवा ज्येष्ठ नागरिक समितिका अध्यक्ष राजु शर्मा चिलवाल सेवाश्रमका संचार प्रमुख आश्रमका बाबा आमा विभिन्न समितिका पदाधिकारी तथा सदस्य सेवाकर्मी कर्मचारी र रूद्र माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दुर्घटनाको जोखिम रहेका क्षेत्रहरू पहिचान गरी नाइट भिजन रिफ्लेक्टिभ ट्राफिक संकेत बोर्ड स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड लमजुङ शाखाको समन्वय तथा सहकार्यमा रातिको समयमा समेत स्पष्ट देखिने चारवटा ट्राफिक संकेत बोर्ड जडान गरेको हो। डुम्रे बेसेसहर चामे सड़क खण्ड अन्तर्गत बेसेसह नगरपालिका एक उदीपुर बेसेसह नगरपालिका एक गाईखुरे झरना बेसेसहर नगरपालिका सात भीमसेनथान तथा सुन्दर बजार नगरपालिका नौ सिउडीबाड़ क्षेत्रमा दुर्घटनाको उच्च जोखिम रहेको पहिचान गरी संकेत बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। चालकलाई दुर्घटनाको जोखिमबारे समयमै सचेत गराई सवारी साधनको गति नियन्त्रण गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संकेत बोर्ड स्थापना गरिएको हो। रिफ्लेक्टिभ प्रविधियुक्त बोर्ड रातिको समयमा पनि सजिलै देखिने भएकोले चालकलाई आवश्यक सूचना प्राप्त गर्न तथा थप सहज हुने विश्वास गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीले दुर्घटना बढ़ी हुने स्थानमा चेतनामूलक पूर्वाधार विस्तार गर्दै सुरक्षित सड़क यातायातको वातावरण निर्माण गर्ने अभियान अन्तर्गत संकेत बोर्ड स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि आवश्यकता अनुसार अन्य जोखिमयुक्त क्षेत्रमा यस्ता ट्राफिक संकेत बोर्ड जडान गर्ने योजना रहेको बताउनुभयो। ट्राफिक प्रहरीले सड़क सुरक्षामा प्रविधि मैत्री उपायहरूको प्रयोग गर्दै दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको वातावरण निर्माणमा जोड़ दिएको जनाएको छ। विश्व हिन्दू महासंघ नेपाल लमजुङको चौथो जिल्ला अधिवेशन शनिबार बेसेसहरमा भएको छ। अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको हो। महासंघका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन प्रसाद सापकोटाले सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले सनातन हिन्दू धर्म संस्कृति र परम्पराको जगेर्नका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए। धार्मिक पर्यटन प्रवर्धन र धार्मिक सम्पदाको प्रचार प्रसार र संरक्षणमा महासंघ योजनाबद्ध रूपमा अघि बढ़नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा जिल्लाभरका प्रतिनिधि पदाधिकारी तथा आजीवन सदस्यहरू नगर समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा जिल्ला समितिले उत्कृष्ट कार्य गर्न समितितर्फ महासंघको सुन्दर बजार नगर समितिलाई सम्मान गरेको छ भने समितिमा रहेर सक्रिय भूमिका निर्वाह गर्ने कार्य सम्पादन कमिटी सहसचिव मधुविलास पौडेललाई सम्मान गरेको छ। अधिवेशनको बन्द सत्रले संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन तथा विभिन्न प्रस्तावहरू पारित गर्ने भएको छ। उद्घाटन सत्रको सहजीकरण महासंघ जिल्ला समिति महासचिव कमल अधिकारीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष रमाराज खनियाले स्वागत मन्तव्य राख्नु भएको थियो। लमजुङ सदरमुकाम बेसी शहरमा स्टेशन रहेको संचार गृह संचालक संस्था हिमाल सूचना तथा संचार सहकारीको 12 साधारण सभा एवं 5 अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष किसान बहादुर गौतमको अध्यक्षता एवं संविधान सभा सदस्य जमीन्द्रमान घलेको प्रमुख आतिथ्यतामा साधारण सभा एवं अधिवेशनको औपचारिक उद्घाटन भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलेले प्रविधिको विकाससँगै पछिल्लो समय रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्नुभयो। विगतमा सामूहिक हित, सचेतना, राजनीतिक आन्दोलन, मनोरञ्जन लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा सामुदायिक रेडियोको भूमिका बिर्सन नहुने उल्लेख गर्दै संविधान सभा सदस्य घलेले रेडियोहरूले समयको मागसँगै आफूलाई पनि परिमार्जित गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा कोलासोथर गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङ, नेकपा एमाले केन्द्रीय सदस्य एवं जिल्ला बार इकाई अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सोही संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र बोहरा, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, संस्थाका पूर्व अध्यक्षहरू सुभाष पौडेल, ईश्वरबाबु पाण्डे, प्रेस चौतरी गण्डकी महासचिव आश गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष राम कुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, नेपाल घरेलू तथा साना उद्योग समिति लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेले शुभकामना मन्तव्य राखेका थिए। संस्थाले साधारण सभाको अवसरमा रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारीको रूपमा रेडियो व्यवस्थापक सुमित्र भुजेललाई सम्मान गरेको थियो। सोही अवसरमा दुईजना वार्षिक विज्ञापनदाताहरूलाई पनि

0: आम्ला रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
1: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
0: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
0: फिजिसियन डाक्टर गौरीराम महतो,
2: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
0: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
2: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
0: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
0: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0 54 93 6 11।
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
4: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: सुरबिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
10: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
9: धन्यवाद काका।
10: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
9: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
10: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
9: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
10: हजुर हजुर,
9: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
11: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
13: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
12: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
14: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
12: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
15: विश्राम पछि

0: स्वागत छ बबाकी समाचार। लमजुङको मर्सङ्गदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै दुई दिने उद्यमशीलता प्रवर्धन तालिम भएको छ। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले वैदेशिक रोजगारीका क्रममा हासिल गरेको सिप अनुभव र ज्ञानलाई स्वदेशमै सदुपयोग गरी आत्मनिर्भर बन्न तथा स्थानीय स्तरमै रोजगारी र उद्यम सिर्जना गर्न युवाहरूलाई प्रेरित गर्नुभयो। उहाँले गाउँपालिकाले उद्यमशीलता विकास, स्वरोजगार प्रवर्धन तथा उद्यमी युवाहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, जनप्रतिनिधि, कर्मचारी तथा तालिममा सहभागी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रोजगार संयोजक नन्दराज गुरूङले सहजीकरण गर्नुभएको कार्यक्रममा बेसीसह नगरपालिकाकी उद्यम विकास सहजकर्ता अञ्जु कुमारी राणा तथा मर्सङ्गदी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख दिपेन्द्र कुमार भण्डारीले उद्यमशीलता विकास, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन तथा स्वरोजगारका अवसर सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यम सञ्चालन, व्यवसाय व्यवस्थापन तथा स्वरोजगारका अवसरबारे व्यावहारिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम जेठ 30 र 31 गते सम्मा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङले आर्थिक वर्ष 2082-83 को स्वीकृत कार्यक्रम अन्तर्गत दूधपोखरी, छापा र हर्सिङ क्षेत्रमा साइन पोस्ट स्थापना गरेको छ। कार्यक्रम पर्यटन तथा स्थानीय पर्यटक तथा स्थानीयवासीलाई गन्तव्य, पदमार्ग तथा क्षेत्र सम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभिन्न उपयुक्त स्थानमा साइन पोस्ट राखिएको एक्याप भुजुङका प्रमुख प्रमोद राज रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार साइन पोस्ट स्थापनासँगै पर्यटकीय पदमार्गको पहिचान थप स्पष्ट भएको छ भन्ने, आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्धन, प्राकृतिक तथा सांस्कृतिक संरक्षणको सम्पदाको संरक्षण र क्षेत्रको समग्र व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। प्रमुख रेग्मीले संरक्षण र दिगो पर्यटनलाई विकासलाई प्राथमिकतामा राख्दै एक्यापले विभिन्न पूर्वाधार निर्माण र संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। सोही कार्यक्रम अन्तर्गत दूधपोखरी, छापा र हर्सिङ क्षेत्रमा साइन पोस्ट स्थापना गरिएको उहाँले बताउनुभयो। यस्ता पूर्वाधार मार्फत पर्यटकको यात्रा थप सुरक्षित, व्यवस्थित र जानकारीमूलक बनाउन सहयोग पुग्ने एक्यापले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका एक दुई ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ। वर्षासँगै चट्याङको जोखिम रहने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश देशका हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफ रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ। त्यसै गरी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। मधेस प्रदेशका केही ठाउँमा राति पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने भएकोले स्थानीय बासिन्दालाई सतर्क रहन मौसमविदहरूको सुझाव छ। मर्सङ्गदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहरको वडा नम्बर 5 बालमैत्री वडा घोषणा गर्ने तयारी, जिल्ला स्तरीय समितिबाट स्थलगत अनुगमन। लमजुङको मुख्य सड़क दुर्घटना जोखिम क्षेत्रमा ट्राफिक संकेत। मर्सङ्गदीको छापा, हर्सिङ र दूधपोखरीमा एक्यापले राख्यो साइन बोर्ड। पाउँदी स्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार विरूद्धको सचेतना दिवस मनाइयो। अन्तर्पुष्ट सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड़। र मर्सङ्गदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएको युवा लक्षित उद्यमशीलता तालिम शुरू। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 मा जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46-244।
2: संतोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
3: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद संजय जी, हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
3: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
0: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463-38518।
8: अनि तयो कागज के मेछि वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लै वा दी
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लै र खलखाई
8: अनि बैंगरी
9: बैंगरी
8: चढ
9: चाहिँ तली ललपर्दी
8: सम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्दक्या जोगिना
10: सिद्धार्थ ब्याङ्कले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन के तनाव दियो ए खुसी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
12: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
13: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: नमस्कार, म वसन्ता। तपाई सम्पूर्णलाई स्वागत छ कार्यक्रम वन सरोकारमा। डिभिजन वन कार्यालय लमसुङको सहकार्यमा रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको कार्यक्रम वन सरोकारमा विशेष गरी वनसँग सम्बन्धित नीति नियम, जैविक विविधता, वन्यजन्तु संरक्षण, विविध प्रजातिका जड़ीबुटी खेती, जलवायु परिवर्तनका असर र समाधान लगायतका वनसँग सम्बन्धित विभिन्न विषयको बारेमा कुरा गर्दै आएका छौं। यस कार्यक्रमको मुख्य उद्देश्य वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु तथा स्थानीय समुदायलाई वन व्यवस्थापनमा जिम्मेवार र सक्रिय बनाउनु हो। कार्यक्रम वन सरोकार तपाईले प्रत्येक साता आइतबार बिहान 7:30 बजे र पुनः प्रसारण आइतबार साँझ 8 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रममा हामीले अघिल्लो साता मानव वन्यजन्तु द्वन्द अन्तर्गत भालुको बारेमा जानकारी सँगै मानव भालु द्वन्द न्यूनीकरणका विषयमा चर्चा गर्यौं। कार्यक्रम वन सरोकारमा आज हामी वन र वन्यजन्तुको बारेमा कुरा गर्नेछौं। कार्यक्रमको शुरूआतमा सुनौ डिभिजन वन कार्यालयको काम कर्तव्य र अधिकार बारे यो छोटो जानकारी।
1: डिभिजन वन कार्यालय लमजुङको काम कर्तव्य र अधिकार। राष्ट्रिय वन नीति एन्द्र नियम अनुसार वन व्यवस्थापनको लागि आवधिक योजना सहितको रणनीतिक योजना, पञ्चवर्षीय वन व्यवस्थापन योजना तयार गरी स्वीकृतिको लागि वन निर्देशनालयमा पेश गर्ने। राष्ट्रिय वन सरकारद्वारा व्यवस्थित वन, समुदायद्वारा व्यवस्थित वनको संरक्षण, विकास, संवर्धन तथा उपयोगको लागि वन संवर्धन प्रणाली अनुसार दिगो व्यवस्थापन गर्ने।
0: वन व्यवस्थापन योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृतिको लागि वन निर्देशालय मार्फत प्रदेश मन्त्रालयमा पेश गर्ने।
1: वन क्षेत्र तथा निजी आवधिमा जड़ीबुटी खेती विस्तार, पर्यापर्यटन प्रवर्धन, सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापनको सम्भाव्यताका आधारमा योजना तथा कार्यक्रम प्रस्ताव गरी स्वीकृत पश्चात कार्यान्वयन गर्ने गराउने। वन अतिक्रमण, वन पैदावार, वन्यजन्तु चोरी शिकार रोकथाम तथा नियन्त्रणको व्यवस्था मिलाउने।
0: सामुदायिक वन, धार्मिक वन र कबलियती वन हस्तान्तरण, नवीकरण र व्यवस्थापनको लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने।
1: स्वीकृत वन व्यवस्थापन कार्य योजना अनुसार उत्पादन हुने काठ, दाउरा, गैर काष्ठ, वन पैदावारको बिक्री वितरण गरी राजस्व संकलन गर्ने।
0: मानव वन्यजन्तु सह अस्तित्व कायम गर्न वन्यजन्तुहरूको संरक्षण र वासस्थान व्यवस्थापनका कार्यहरू गर्ने, साथै वन्यजन्तुबाट पीड़ितलाई राहत दिने, आवश्यकता अनुसार वन्यजन्तुको उचित व्यवस्थापन गर्ने।
1: राष्ट्रिय वन क्षेत्रमा सञ्चालन हुने राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको लागि जग्गा प्राप्ति, रूख कटान लगायतका कार्यमा आवश्यक प्राविधिक सहयोग तथा सहजीकरण गर्ने।
0: जलवायु परिवर्तन अनुकूल कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्ने र वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी आवश्यक व्यवस्था मिलाउने।
1: संघीय, प्रादेशिक तथा स्थानीय तह, सरकारी निकाय तथा गैर सरकारी संघ संस्थाहरूसँग आवश्यक समन्वय तथा सहकार्य गरी वन, वन्यजन्तु, वातावरण संरक्षण लगायतका कार्य गर्न सहयोग जुटाउने।
0: स्थानीय तहबाट वनको विकास र व्यवस्थापन सम्बन्धी कार्यमा प्राविधिक सहयोग माग भएमा उपलब्ध गराउने, निजी वन दर्ता गर्न स्थलगत निरीक्षण प्रतिवेदन साथ स्थानीय तहमा सिफारिश गर्ने।
1: जोखिमयुक्त अवस्थामा रहेका रूखहरूको नियम अनुसार व्यवस्थापन गर्ने।
0: काठ दाउरामा आधारित उद्योग, समिल, फर्निचर, भेनियर, प्लाईवुड सूचीकृत गरी प्रमाणपत्र दिने।
1: वन पैदावारमा आधारित उद्योग दर्ताको लागि नियमानुसार आवश्यक प्राविधिक सहयोग गरी सिफारिश गर्ने।
0: सामुदायिक वन, कबुलियती वन र समिलको टाचा दर्ता तथा नवीकरण गर्ने, काष्ठजन्य उद्योगमा रहेको काठ दाउराको लगत र स्टक प्रमाणित गर्ने।
1: वन्यजन्तु, वन पैदावार तथा वन अतिक्रमण सम्बन्धी मुद्दाको अनुसन्धान तहकिकात गरी सम्बन्धित निकायमा मुद्दा दायर गर्ने।
0: साथै सूचनाको हक सम्बन्धी ऐन नियम अनुसार सूचना विवरण माग भएमा उपलब्ध गराउने। कार्यक्रम वन सरोकारमा अब कुरा गरौं वन्यजन्तु र वन्यजन्तुको महत्वबारे। वन्यजन्तु भन्ने कुरा त हामी सबैले बुझेका छौं र देखेका पनि। विशेष गरी घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पंक्षी, घस्रिने जन्तु, माछा, भ्याकुता जाति र किरा फट्याङ्ग्रालाई सम्झनुपर्छ। सो शब्दले फूल पार्ने जन्तुको फूल समेतलाई जनाउँदछ। मानिस र वन्यजन्तु सदियोंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताको रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा छ। वन्यजन्तुको महत्वलाई सौन्दर्यमूलक, पर्यावरणीय, व्यापारिक, वैज्ञानिक र मनोरञ्जनमा वर्गीकरण गर्न सकिन्छ। वन्यजन्तु जैविक विविधताका एक अवयव हुन्। पृथ्वीमा रहेका धेरै वन्यजन्तु प्रजातिहरू हाल हाम्रो लागि प्रत्यक्ष उपयोगी नभए तापनि वातावरण स्वस्थ र सन्तुलित राख्न तथा पृथ्वीलाई बस्न योग्य बनाउन कुनै न कुनै अप्रत्यक्ष रूपमा भूमिका खेलिरहेका हुन्छन्। उदाहरणको लागि, यदि धरतीमा सबै किराहरू लोप हुने हो भने मानिसको अस्तित्व पनि संकटमा पर्न सक्छ। वन्यजन्तुको सौन्दर्यबाट मानिसले आनन्दित महसुस गर्ने, जीवन जिउन उत्प्रेरित हुने हुँदा निकुञ्ज, आरक्ष, चिड़ियाखाना, वनजंगलको भ्रमण गर्दछन्। नेपाल भ्रमणमा आउने करिब 60% पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको पाइएको छ, जसबाट विदेशी मुद्रा आर्जनमा ठूलो सहयोग पुगेको छ। औषधि निर्माण, एकीकृत शत्रुजीव व्यवस्थापन, बायोमेडिकल तथा बायोटेक्नोलोजीको अनुसन्धान, शिक्षा तथा प्रचार प्रसार, भूकम्प, सुनामी जस्ता विपदको पूर्वानुमान, जलवायु परिवर्तनको मोडेलिङ लगायतका अध्ययन अनुसन्धानमा वन्यजन्तु र तिनको वासस्थानको उपयोग गरिन्छ। कतिपयले अनुमति लिए व्यावसायिक रूपमा वन्यजन्तुको पालन र बिक्री वितरण मार्फत आमदानी गरेका छन् भने कतिपयले अवैध रूपमा वन्यजन्तुको चोरी शिकार गरी माछामारी उपभोगका साथै बिक्री गरेर जीविकोपार्जन गरेको पाइन्छ। नेपाल विकासोन्मुख र क्षेत्रफलको हिसाबले तुलनात्मक रूपमा सानो राष्ट्र भए तापनि समग्र जैविक विविधतामा विश्वको 48 स्थानमा रहेको छ। नेपालमा हालसम्म वनस्पतिका करिब 12,000 प्रजाति सूचीकृत भइसकेका छन् भने स्तनधारी 112, पंक्षी 892, सरीसृप 117, उभयचर 55, माछा 230 र किट पतंग, माकुरा, पुतली लगायत 9,668 गरी 11,000 भन्दा बढ़ी वन्यजन्तु सूचीकृत छन्। नेपालको 27 प्रजातिका स्तनधारी, 9 प्रजातिका पंक्षी र 3 प्रजातिका सरीसृप गरी 39 प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। प्राकृतिक वातावरणको साथी वन्यजन्तु, वनस्पति र भूत रिश्तेको संरक्षण, व्यवस्थापन र उपयोगको लागि नेपालले 34,41,900 हेक्टर क्षेत्रमा 20 संरक्षित क्षेत्र स्थापना गरेको छ, जुन नेपालको कुल क्षेत्रफलको 23.39% भूभाग हुन आउँछ। विश्वकै दुर्लभ वन्यजन्तु जस्तै पाटेबाघ, एकसिङे गैडा, हिउँ चितुवा, जंगली हात्तीको वासस्थान भएको नेपाल वन्यजन्तु संरक्षण र पर्यटनमा विश्व सामु चिनिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन विभिन्न नियमावली, निर्देशिका, मापदण्ड, कार्यविधि मार्फत संरक्षण र विकास कार्यक्रमको नियमन हुँदै आएको छ। नेपालमा वन वन्यजन्तुको अवस्था र वन्यजन्तुको महत्वबारे यो छोटो जानकारीपछि अब भने पालो भएको छ संवादको। आजको कार्यक्रममा प्रस्तुत गर्दैछौ वन्यजन्तुसँग सुरक्षित सह अस्तित्व कायम सम्बन्धी यो संवाद।

0: नमस्ते बहिनी।
1: अँ ठिकै छु। अनि आज त गाउँमा बैठक थियो नि है?
2: हजुर दिदी, आजको बैठकमा वन्यजन्तुको विषयमा निकै चर्चा भयो। पछिल्लो समय बाघ, भालु, बाँदर र चितुवा गाउँ नजिकै देखिन थालेपछि सबै डराएका छन्।
1: हो नि, जंगल नजिक बस्ने हामीले अझ बढी सतर्क हुनुपर्छ। वन्यजन्तु पनि आफ्नो वासस्थान जोगाउन खोजिरहेका हुन्छन्। मानिस र जनावर बीचको दूरी घट्दै जाँदा यस्ता समस्या बढ़िरहेका छन्।
2: त्यसो भए वन्यजन्तुबाट जोगिन के कस्ता उपाय अपनाउनु पर्छ?
1: धेरै उपाय छन् बहिनी। सबैभन्दा पहिले त जंगल जाँदा एक्लै जानु हुँदैन। समूहमा जाँदा वन्यजन्तुले आक्रमण गर्ने सम्भावना कम हुन्छ। बिहान सबैले वा साँझपख जंगल जाँदा झन सावधानी अप्नाउनुपर्छ, किनकि त्यति बेला धेरै जनावरहरू सक्रिय हुन्छन्।
2: हामी गाउँले दाउरा, घाँस र च्याउ टिप्न प्राय जंगल जान्छौ, त्यति बेला के ध्यान दिनु पर्ला?
1: जंगल जाँदा चम्किलो र धेरै गाढा रंगको कपड़ा भन्दा सामान्य र प्राकृतिक रंगको कपड़ा लगाउनु राम्रो हुन्छ। हिँड्दा ठूलो स्वरमा कुरा गर्ने, गीत गाउने वा घण्टी बजाउने गर्न पनि सकिन्छ, जसले जनावरलाई मानिस आएको थाहा हुन्छ र उनीहरू टाढा जान्छन्।
2: यदि अचानक बाघ वा चितुवासँग सामना भयो भने के गर्ने? फेरि अहिले त बाँदर पनि झम्टिला जसरी आउँछ।
1: हो नि बहिनी, पहिला बाघ भालुको डर हुन्थ्यो, अहिले अब चितुवा पनि बेला बेलामा देखिन्छ, बाँदरको त आतंक नै छ। सबैभन्दा महत्वपूर्ण कुरा त आतिन हुँदैन, भाग्न खोज्दा जनावरले मानिसलाई शिकार ठान्न सक्छ। त्यसैले बिस्तारै पछि हट्ने, आँखाको सम्पर्क कायम राख्ने र आफूलाई ठूलो देखाउने प्रयास गर्नुपर्छ। साना बच्चा भए उनीहरूलाई काँधमा राख्नुपर्छ।
2: अनि भालु देख्यो भने के गर्ने दिदी?
1: भालुसँग सामना हुँदा पनि भाग्नु हुँदैन। चिच्याउने वा ढुङ्गा हान्ने काम नगर्नु राम्रो। शान्त भएर बिस्तारै सुरक्षित स्थानतर्फ हट्नुपर्छ। भालु नजिकै बच्चा भए झन आक्रमक हुन सक्छ, त्यसैले दूरी कायम गर्नुपर्छ।
2: पहाड़तिर त चितुवा र बाँदरले बढ़ी क्षति पुर्याएको छ, अझ तराईतिर त हात्तीको समस्या धेरै सुनिन्छ।
1: हो नि बहिनी, हात्ती धेरै बुद्धिमानी र शक्तिशाली जनावर हो। हात्ती आएको खबर पाएपछि भीड़ जम्मा गरेर कराउने, पटाका पड्काउने जस्ता काम जोखिमपूर्ण हुन्छन्। सुरक्षित दूरीबाट मात्रै निगरानी गर्नुपर्छ। राति खेतबारी हेर्न जाँदा टर्च, मोबाइल र समूह साथमा जानुपर्छ।
2: जंगल जाँदा अरू के सावधानी अपनाउनु पर्ला दिदी?
1: सकेसम्म जंगलमा जुन बाटो छ त्यो बाटो छोडेर नयाँ बाटो प्रयोग गर्नु हुँदैन। झाडीभित्र हात हालेर घाँस काट्दा सर्प वा अन्य जनावर हुन सक्छन्। आगो बाल्दा पूर्ण रूपमा निभाएर मात्रै फर्कनुपर्छ। प्लास्टिक बोतल वा फोहोर जंगलमा फाल्नु हुँदैन।
2: अहिले कतिपय मानिस वन्यजन्तुसँग फोटो खिच्न नजिक जाने गर्छन्, त्यो कतिको सही हो दिदी?
1: त्यो त निकै खतरनाक बानी हो नि। वन्यजन्तु जति शान्त देखिए पनि उनीहरू जंगली स्वभावका हुन्छन्। सेल्फी लिन वा भिडियो बनाउन नजिक जानु दुर्घटनाको कारण बन्न सक्छ। सुरक्षित दूरी कायम गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।
2: गाउँमा राति चितुवा पसेको खबर आएपछि मानिसहरू डराएर बाहिर निस्कनै छोड्छन्।
1: त्यस्तो अवस्थामा स्थानीय प्रशासन, वन कार्यालय वा प्रहरीलाई खबर गर्नुपर्छ। आफू खुसी भिडन्त गर्न खोज्दा झन खतरा बढ्छ नि। घर वरिपरि उज्यालो राख्ने, बच्चाहरूलाई बेलुका बाहिर एक्लै नछोड्ने र पशु चौपायलाई सुरक्षित गोठमा राख्ने गर्नुपर्छ।
2: जंगलको छेउछाउमा बस्ने बासिन्दाले विशेष रूपमा के कुरामा ध्यान दिनुपर्छ त दिदी?
1: ल सुन बहिनी, पहिलो कुरा, घर वरिपरि झाडी बढ्न दिनु हुँदैन, बाक्लो झाडीमा चितुवा वा सर्प लुक्न सक्छ। दोस्रो, घरपालुवा जनावर खुल्ला ठाउँमा नछोड्ने। अनि तेस्रो कुरा, राति एक्लै हिँडुल नगर्ने, टर्च र लाठी साथमा राख्ने बानी राम्रो हुन्छ।
2: बाल बालिकालाई पनि सचेत गराउनु पर्न नि।
1: अवश्य बच्चाहरूलाई जंगल नजिक खेल्न दिनुहुँदैन। अपरिचित जनावर देख्दा नजिक नजान सिकाउनु आवश्यक छ। विद्यालयमा पनि वन्यजन्तु सम्बन्धी सचेतना कार्यक्रमहरू हुनुपर्छ, जसले उनीहरूलाई सतर्क बनाउन मद्दत गर्छ।
2: कतिपयले वन्यजन्तुलाई ढुङ्गा हान्ने वा जिस्काउने गर्छन्,
1: त्यो त गलत हो। वन्यजन्तु पनि प्रकृतिको महत्वपूर्ण हिस्सा हुन्। उनीहरूलाई दुःख दिने, मार्ने वा उक्साउने कामले मानव र जनावर बीचको द्वन्द बढ़ाउँछ। हामीले सह अस्तित्वको भावना राख्नुपर्छ नि।
2: वन्यजन्तु गाउँ पसेपछि भीड़ जम्मा हुने समस्या पनि छ।
1: एकदमै ठिक कुरा गर्यौ, तर यस्तो राम्रो होइन। भीड़ले जनावर झन डराउँछन् र आक्रामक बन्न सक्छन्। यस्तो अवस्थामा प्रशिक्षित टोलीलाई काम गर्न दिनुपर्छ। गाउँले सुरक्षित दूरी कायम गरेर सहयोग मात्र गर्नुपर्छ।
2: अहिले जलवायु परिवर्तन र वन विनाशले पनि वन्यजन्तु बस्तीमा आउन थालेको हुन् कि?
1: बिल्कुलै। जंगल फडानी आगलागी र अतिक्रमणका कारण जनावरको वासस्थान घटेको छ। त्यसैले उनीहरू खाना र सुरक्षित ठाउँ खोज्दै बस्तीमा आउँछन्। वन संरक्षण गर्नु मानव सुरक्षासँग पनि जोडिएको विषय हो नि।
2: अहिले जलवायु परिवर्तन र वन विनाशले पनि वन्यजन्तु बस्तीमा आउन थालेका हुन् कि?
1: बिल्कुल, जंगल फडानी आगलागी र अतिक्रमणका कारण जनावरको वासस्थान घटेको छ। त्यसैले उनीहरू खाना र सुरक्षित ठाउँ खोज्दै बस्तीमा आउँछन्। वन संरक्षण गर्नु मानव सुरक्षासँग पनि जोडिएको विषय हो नि।
2: त्यसो भए त वन जोगाउनु पनि वन्यजन्तुबाट जोगिने उपाय रहेछ है?
1: ठिक भन्यौ। यदि जंगल सुरक्षित रह्यो भने वन्यजन्तु आफ्नो प्राकृतिक वासस्थानमै बस्छन्। त्यसैले वृक्षारोपण, वन संरक्षण र अवैध शिकार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुन्छ।
2: गाउँका मानिसले सामूहिक रूपमा के गर्न सक्छन्?
1: सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गर्न पनि सकिन्छ। वन्यजन्तु देखिए तुरन्त सूचना आदान प्रदान गर्ने र आपतकालीन सम्पर्क नम्बर सबैसँग राख्ने गर्नुपर्छ।
2: आज तपाईँले धेरै महत्वपूर्ण कुरा बताउनुभयो। अब म पनि परिवार र छिमेकीलाई यी सावधानी बारे जानकारी दिन्छु।
1: यो त धेरै राम्रो कुरा हो नि। सचेतना नै सबैभन्दा ठूलो सुरक्षा हो। हामीले वन्यजन्तुलाई सम्मान गर्दै आफू पनि सुरक्षित रहन सिक्नुपर्छ।
2: धन्यवाद दिदी। आजको कुराकानीबाट मैले वन्यजन्तुसँग डराएर होइन सावधानी अपनाएर बाँच्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझे।
1: तिमीले जस्तै हामी सबैले जिम्मेवारपूर्वक व्यवहार गरे मानव र वन्यजन्तुको सहअस्तित्व सम्भव छ।

कार्यक्रम वनसरोकारमा यिनै सामग्रीसँगै आजलाई पनि विदा माग्ने बेला भइसकेको छ। तपाईलाई कार्यक्रम वनसरोकार कस्तो लाग्यो? वनसँग सम्बन्धित केही विषयवस्तु छन् र उक्त विषयवस्तु कार्यक्रममा समावेश गर्दा उपयुक्त लाग्छ भने तपाईँ हामीलाई पठाउन सक्नुहुनेछ। साथै कार्यक्रममा केही सल्लाह सुझाव छन् भने पनि ccbc.lamjung@gmail.com इमेल गर्न सक्नुहुनेछ। साथै तपाईँले सुनिरहनु भएको रेडियोको फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। डिभिजन वन कार्यालय लमजुङको सहकार्यमा तयार पारिएको कार्यक्रम वनसरोकारमा आगामी आइतबार बिहान 7:30 बजे पुनः अर्को विषयवस्तु लिएर उपस्थित हुनेछु। आजलाई पनि प्रविधिबाट साथ दिनुहुने साथी दिलुलाई र कार्यक्रममा साथ दिनुहुने लक्ष्मीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। तपाईँको साता शुभ रहोस्। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के भो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
8: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-46-257 र 98400-67787।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: टिचर भयो भित्रैदेखि सोच्नुपर्छ, त्यो डिटेल सोच्न सक्नुपर्छ। यो शिक्षामा त्यो प्लानरहरूले समेत हाम्रोमा चाहिँ अहिलेसम्म पनि चाइल्ड फ्रेन्डली स्कुल्सहरूको कमी छ। हुन त यो सिउनहरूले जुन चिल्ड्रेनको लागि काम गरेका छन् उहाँहरूले असाध्यै धेरै काम गर्नुभएको छ, तर त्यो सेभ द चिल्ड्रेनको हिसाबमा काम गर्नुभएको छ। चिल्ड्रेनहरूले दुःख पाएकोलाई लगेर राखेर पढाउनु पनि हुन्छ उहाँहरू, धेरै काम गर्नुभएको त्यस्तै संस्था धेरै छन्। मैले एउटा मात्रै नाम लिएँ, सबैको नाम त अहिले आउँदैन पनि। ती संस्थाहरूले चाइल्ड राइट्स सम्बन्धी असाध्यै राम्रो गर्नुभयो, त्यसले गर्दा हामी माथि छौँ चाइल्ड राइट्समा, चाहिँ धेरै माथि छौँ धेरै देशभन्दा। तर हाम्रो क्वालिटी अफ एजुकेसन चाहिँ अझै
2: भनेको बाल अधिकारको क्षेत्रमा हामीले काम राम्रो गर्न सक्यौं होइन, त्यो हिसाबले होइन। तर जसरी त्यो लगानी बढाउनु पर्ने हो शिक्षामा,
1: हजुर,
2: त्यो चाहिँ अझै पुगे होइन,
1: लगानी पनि पुगेको छैन अनि क्वालिटी पनि इम्प्रुभ गर्नु
2: गुणस्तर पनि छैन
1: छैन।
2: पछिल्लो चोटि चाहिँ केही चाहिँ अलिकति सुधार भएको हो, तपाईँले यसो हेर्दाखेरि विभिन्न क्याम्पसहरूमा पनि अहिले पढ्दै कमाउँदै खालका चाहिँ अलिक बढी सिपलाई केन्द्रित गरेर पढाएको देख्न पाइन्छ, पाठ्यक्रमहरू पनि त्यो अनुसार बनेका छन्। त्यो अलिअलि पहल चाहिँ थाहा भयो,
1: हाम्रो पालामा भन्दा धेरै राम्रो छ अहिले चाहिँ, त्यो अर्थमा चाहिँ अलि सिपमूलक भएन भने त धेरै वर्ष भयो हामी कहाँ, अहिले चाहिँ सिपमूलक हुँदै हुँदै आएको छ। अनि अहिले चाहिँ एकदमै धेरै हजुरको चाहिँ नि अरू देशबाट पनि सिके जस्तो लाग्छ मलाई थुप्रै, अझै पुगेको छैन जुन लेभलमा हामीले गरेका छौँ नि त्यो लेभलमा अझै पुगेको छ। नेपालीहरू असाध्यै इन्टेलिजेन्ट छन् हजुर, त्यो जसले राम्रो गर्न सकेको छ उनीहरूको आफ्नै बलले पनि गरिरहेछ कि, सरकारले अथवा शैक्षिक संस्थाहरूले भन्दा पनि व्यक्तिले पनि खुब राम्रो कोसिस गरिरहेछ। अनि मलाई त के लाग्छ भने हरेक व्यक्तिले जसले सक्छ शिक्षा क्षेत्रमा पैसा राखिदिनुपर्छ, त्यहीँ हो विकास हुने चाहिँ, देश विकास हुने भनेकै शिक्षालाई इम्प्रुभ क्वालिटी इम्प्रुभ गर्यो। अनि धेरै गाउँ गाउँबाट महिलाहरूले यो काठमाडौँ युनिभर्सिटी भनेको नेपालको लागि हार्वर्ड हो, त्यो हार्वर्ड युनिभर्सिटी जस्तो भए हुनाले महिलाहरू बाहिरबाट लिएर आयो भनेदेखि त्यो अरू स्टुडेन्टलाई पनि फाइदा हुन्छ, सिक्छन्। हामी त सहरको विद्यार्थीहरू मात्रै त अहिले त्यही सहरकै विद्यार्थीले एजुकेसन लिन्छन्, तर मेरो भनाइ के हो भने बाहिरबाट नि ल्याउन महिलाहरू, म एउटा केटा मान्छेले त यतिको गरेँ भने महिलाहरू धेरै राम्रो गर्न सक्छन्, त्यो कारणले ल्याउनु पर्यो भने त्यो मैले चाहिँ पैसा अलिकति दिएँ, त्यो पैसा भने केही पनि होइन त्यो ठुलो युनिभर्सिटीहरूलाई, र पनि एक दुईजना दुई चारजना भए पनि वर्षको राम्रोसँग पढ्न पाउँछन्, इन्टरेक्सन एकदमै हुन्छ गाउँको मान्छे र सहरको मान्छेमा, लर्निङ बोथ वे हुन्छ भन्ने मेरो आफ्नो विचार छ।
2: हो अब यो नेपालको अलिकति त तपाईँले भनिहाल्नुभयो, नेपालको वर्तमान शिक्षा प्रणाली चाहिँ अलिक बढी डिग्री केन्द्रित भयो, व्यावहारिक कम भयो भन्ने आरोप लाग्छ, र तपाईँको भनाइ अनुसार त्यो हो पनि। र युवाहरूलाई विकासमा जोड्न चाहिँ कस्तो खालको शिक्षा र कस्तो युवामा लगानी आवश्यक छ जस्तो लाग्छ
1: तपाईँलाई? एउटा कस्तो खालको
2: शिक्षा
1: हुनुपर्छ भन्ने क्रममा चाहिँ यो जबमुखी शिक्षा हुने चाहिँ धेरै बुझ्नुपर्छ, कसलाई के इन्ट्रेस्ट छ त्यो इन्ट्रेस्ट पनि बुझ्नुपर्छ, त्यो बच्चालाई पनि त्यो विद्यार्थीलाई पनि आफ्नो इन्ट्रेस्ट र आफ्नो क्यापासिटी कहाँतिर कुनतिर ढल्किया छ भनेर उसलाई पनि सोच्नु बाध्य गराउनुपर्छ। हाम्रो के भने बाबाआमाले त डक्टरै बन्नुपर्छ त इन्जिनियरै बन्नुपर्छ भन्ने डिक्टेट गर्ने चलन छ, त्यो डिक्टेट गर्ने एउटा प्रब्लम हो। अर्को प्रब्लम चाहिँ प्रोफेसरहरूले पनि टिचरहरूले पनि धेरै यो मान्छे यतातिर गयो भने राम्रो हुन सक्छ, त्यो एकचोटि ट्रायल गरेर हेर्ने हो कि भन्ने त्यो हामीसँग रिसर्च गर्ने कुरै छैन। शिक्षकहरूले चाहिँ म पढाउने हो यति एउटा पिरियड पढाउँछु सिधै, त्यो त्यसले पुग्दैन हजुर। विद्यार्थीहरू एक एक लाई हेर्नुपर्छ, याद गर्नुपर्छ यो मान्छेलाई कता इन्ट्रेस्ट बढी छ भनेर, उसलाई पनि मौका दिनुपर्छ कि तेरो इन्ट्रेस्ट के हो एकचोटि विचार गर्छ भनेर, एक किसिमको इन्टरेक्सन गर्नुपर्छ कि इन्डिभिजुअली, त्यो त्यो त्यसरी गर्न पाइयो भने चाहिँ उसको इन्ट्रेस्ट र उसले पढेको मिल्यो अनि जाहिर पनि त्यसरी भयो भने त्यो प्यासन हुन्छ, त्यो प्यासन भइसकेपछि तपाईँले कसैबाट सिक्नु पर्दैन आफै सिक्नुहुन्छ।
2: सबैभन्दा ठुलो कुरो चाहिँ उसको रुचि अनुसारको
1: रुचि
2: चियामा उसलाई जोड्नु पर्यो
1: जोड्नु पर्यो एक्सपोजर नभए रुचिमा फेरि त्यहाँ अर्को क्वेसन आउँछ एक्सपोजर चाहिँ दिनुपर्छ बच्चाहरूलाई ए यस्तो पनि छ यस्तो पनि छ यस्तो पनि छ यस्तो पनि छ भनेर कहाँ के गरेर लगेर हुन्छ कि देखाएर हुन्छ कि
2: पहुँच चाहिँ पुर्याउनु पर्यो उसलाई होइन त्यो ठाउँ देखाउनु पर्यो
1: होइन
2: एक्सपोज भनेको तपाईँले भन्न खोज्नु भएको उसलाई त्यहाँ यो छ यो कुरो छ भन्ने कुरो उसलाई थाहा दिने वातावरण चाहिँ
1: चाहियो
2: अभिभावकले
1: टिचरहरूले पनि
2: गर्नु
1: पर्यो त्यो हामी कहाँ पढाउने मात्रै हो भन्ने होइन क्या त्यो बच्चाको भविष्य उज्यालो कसरी बनाउने त्यो बच्चाको अनि अर्को बच्चाको अनि अर्को बच्चाको त्यसरी हेर्नुपर्ने हुन्छ इन्डिभिजुअल लेभलमा गएर टिचरहरूले पनि हेर्नुपर्ने हुन्छ त्यो त्यो लेभलमा चाहिँ हाम्रो शिक्षा पुगेको छैन
2: हजुर कृष्ण केसीज्यू आज हामी तपाईँसँग तपाईँको व्यक्तिगत अनुभव र यो युवालाई अलिकति प्रेरणा शिक्षामा सिपमा रोजगारीमा कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं तपाईँ लामो समयदेखि एउटा तनहुँमा जन्मेर एउटा साधारण शिक्षकबाट काम शुरू गरेर विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा समेत तपाईँ काम गरिसक्नु भएको अनुभव छ अहिले काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई सिकाउने काम गर्नु छ नेपाल कहिले यहाँ आउनुहुन्छ धेरै जसो विदेश बस्नुहुन्छ
1: होइन त
2: अहिले काठमाडौँ आएको बेला तपाईँलाई मौका बसेर हामीले तपाईँको अनुभव धेरैलाई काम लाग्छ भनेर आज कुरा गरिरहेका छौँ तपाईँले अलिकति यो शिक्षा र सिप चाहिँ किन यो शिक्षा विद्यार्थी युवाहरूलाई आवश्यक छ भन्ने कुरा अलिकति गर्नुभयो यो दुर्गम क्षेत्रका वा आर्थिक रूपमा कमजोर युवाहरू चाहिँ गुणस्तरीय शिक्षाबाट वञ्चित छन् शिक्षामा समानता ल्याउन राज्य र प्राविधिक क्षेत्रले के गर्नु पर्थ्यो के गर्न सकेनन्
1: अब जस्तै के भइदियो भने त्यो क्लास सिस्टम भइदियो पढ्नेमा पनि अब अहिले बोर्डिङ स्कुल छन् त्यहाँ धेरै पैसा तिर्नुपर्छ अनि त्यहाँ त्यहाँ पढ्यो भने अब क्वालिटी राम्रो हुन्छ भनेर बाबुआमाको विचार छ अब एक हिसाबले त्यो चाहिँ हो तर अर्को हिसाबले चाहिँ होइन किनभनेदेखि त्यहाँ त्यो पढ्ने मात्रै सिकाउँछ फेरि त्यो लाइफ लाइफ बाँच्ने त्यो लाइफ चलाउने सिपहरू चाहिँ कम सिकाउँछ त्यस्तो स्कुलमा स्कुलहरू प्राइभेट स्कुलहरूमा पढ्न चाहिँ एकदमै राम्रो त्यो भोलिपल्टदेखि इङ्ग्लिस बोल्न थाल्छन् केटाकेटी तर सामाजिक रूपमा अनि विभिन्न विभिन्न विभिन्न क्षेत्रमा चाहिँ मलाई चाहिँ पुग्दैन जस्तो लाग्छ मेरो चाहिँ विचारमा आई होप आई एम रङ
2: के चाहिँ गर्नुपर्छ तपाईँको लागि चाहिँ तपाईँ अब विभिन्न संघ संस्था अन्तर्राष्ट्रिय क्षेत्र नि हेरिरहनु भएको हुनाले त्यहाँ पनि काम गर्नु भएको के गर्नुपर्छ नेपालले चाहिँ शिक्षामा समानताको लागि चाहिँ के गर्न आवश्यक छ
1: यो अब अहिले चाहिँ बालन सरकारले चाहिँ अलिकति थाले जस्तो लाग्छ मलाई जुन चाहिँ त्यो प्राइभेटतिर भन्दा गभर्मेन्टको गभर्मेन्टले पढाए विद्यार्थीलाई प्रायोरिटी दिइरहेको छ अहिले मैले त्यो केटाहरू चाहिँ बाह्र क्लासमा भर्ना हुनलाई के अरे एघार क्लासमा भर्ना हुनलाई मैले त्यो देखिरहेँ मलाई असाध्यै खुसी लाग्यो गभर्मेन्ट स्कुलहरू अब त्यो गाउँ गाउँमा गभर्मेन्ट स्कुल छन् त्यहाँ टिचर पनि पाइँदैनन् अब उहाँ अनि पाएको टिचरहरू पनि धेरै समय बस्दिनन् अब मेरै पालामा त बिजोकै थियो एउटा एउटा सब्जेक्टमा त त्यो कहिले पनि टिचर पाइँदैन थियो अनि बाबुआमाले खोजेर लिएर आएर के अरे अभिभावकहरूले खोजेर लिएर आउनु पर्थ्यो दुई तिन महिना लाग्थ्यो मास्टर खोजेर लिएर राख्न आदि त्यही थियो अहिले पनि दुर्गम दुर्गममा त जाँदैनन् दुर्गम अनि त्यसले गर्दाखेरि एजुकेसन पहिला मा टिचरै पाउन सकिन्न एजुकेसन क्वालिटी छैन जुन यो इमर्जेन्सी एजुकेसनमा क्लस्टर सिस्टम छ कि पैसाले त पुग्दैन त्यो जे पनि भन्न सजिलो हुन्छ पैसाले पुर्याउँदै गाह्रो हुन्छ त सरकारलाई त त्यो बेलामा त्यो जुन पहिला एउटा सिस्टम थियो यहाँ आजभोलि के छ थाहा छैन मलाई त्यो क्लस्टर सिस्टम भन्ने छ त्यो क्लस्टर सिस्टममा चाहिँ पाँच सातवटा आठवटा स्कुलहरूलाई क्लस्टर बनायो त्यो त्यसमा चाहिँ एउटा स्कुल चाहिँ भरिपूर्ण सुविधा दियो त्यो सुविधा चाहिँ फेरि सबै त्यो क्लस्टरको स्कुलले बाँड्नुपर्ने छलफल गरेर प्लान गर्नुपर्ने अनि त्यही अनुसार त्यो इक्विपमेन्ट लाने सिकाउने क्रममा त्यो त्यसरी गर्ने चलन थियो कि हाम्रो पालामा मतलब म टिचर हुँदाखेरि म पछि गएर
2: हजुर
1: त्यो देखाएको थिएँ त्यो त्यस्तो राम्रो थियो अब त्यो चाहिँ सिस्टम अहिले गयो जस्तो छ अब एजुकेसनमा चाहिँ नि हाम्रो प्रधानमन्त्री भट्टराई
2: बाबुराम
1: भट्टराई उसले चाहिँ राम्रो पैसा राखेको थियो क्या
2: पहिलाको बजेटमा
1: बजेटमा धेरै पर्सेन्टेज थियो पैसा मलाई त लाग्छ 30% अराउन्ड के थियो कि एजुकेसनमा त्यो ऊ कति राम्रो गर्यो भन्ने विचार गरेको थिएँ मैले त्यो के भयो प्र्याक्टिकली चाहिँ इम्प्लिमेन्टेसन भयो भने थाहा भएन मलाई त्यसरी अब त्यो शिक्षा क्षेत्रमा पैसा चाहिँ बढाउनु पर्छ अनि टिचरहरू चाहिँ क्वालिफाइड हुनुपर्छ एकदमै धेरै त्यो विचार गर्नुपर्ने हुन्छ टिचरहरू पढाउने मात्रै होइन कि बच्चाको भविष्यलाई हेरिदिने मान्छे हो बच्चाको भविष्य कोरिदिने मान्छे हो त्यो कोरिदिने मान्छे बाबुआलाई त थाहा हुँदैन त्यो रहेछ गाउँतिर त बाबुआ चाहिँ पढ भन्ने मात्रै हो त्यहाँभन्दा बढी अब उनीहरूले आफैले पढाइ हुँदैन हुँदैन थियो आजभोलि त अलिक
2: अहिले त पढाइ पनि धेरै छ तर अहिले पनि कतिपय अशिक्षितहरूलाई अब हुनुहुन्छ अभिभावक उहाँहरूलाई चाहिँ पढ मात्रै भन्ने थाहा छ कसरी पढ्ने होइन त्यो कुरो चाहिँ सिकाउने काम चाहिँ फेरि शिक्षकको तपाईँले भने शिक्षकको काम जागिर खाने मात्रै होइन बच्चाको भविष्य बुझेर त्यसै अनुसारको चाहिँ काम गर्ने काम पनि शिक्षकको
1: हजुर लङ टर्म सोच दिने र त फेरि इन्करेज गर्नुपर्ने हुनसक्छ त यसमा चाहिँ त असाध्यै राम्रो गरिरहेछस् कि यही बाटो लाग्ने हो भन्ने होइन अनि त चाहिँ यो गरिस् भने यो हुन सक्छ यो गरिस् भने यो हुन सक्छस् भनेर त्यस्तो कुराहरू पनि पहिले भन्ने जस्तै अहिलेको अर्थमन्त्रीलाई चाहिँ एकजना टिचरले भन्नुभएको थियो कि यो इन्जिनियर डक्टर भएपछि थोरै मान्छेले सेवा गर्छस् यो चाहिँ नि इकोनोमिक्स पढिस् भने तैँले राम्रो गर्छस् त्यति बेला देशको एउटा ठुलो देशकै तैँले भविष्य कोर्न सक्छस् भविष्य उज्यालो बनाउन सक्छस् भनेर भनेको थियो भन्ने सुन्थेँ कि त्यस्तै टिचर हुनुपर्छ कि हजुरको सल्लाह दिने आइडियाहरू दिने एक्सपोजर गर्ने त्यो क्लासमा पढाउने त सानो भाग हो कि एजुकेसनमा अरू एक्स्ट्रा करिकुलर एक्टिभिटी सिकाउने
2: भनेपछि हाम्रो समस्या त शिक्षकलाई नै त्यो कसरी पढाउने भन्ने त्यो पूर्ण ज्ञान अथवा त्यो खालको चाहिँ क्षमता अभिवृद्धि गर्ने नै खाँचो पर्छ
1: त्यो क्षमता छैन किनभने उहाँलाई तालिम पनि दिएको छैन कसैले गर्नुपर्छ पनि
2: अब तालिम त पढाइ नै शिक्षा पढ्दाखेरि नै तालिम ल्या नै हुन्छ होइन विद्यार्थी केन्द्रित चाहिँ शिक्षण कसरी गर्ने भन्ने कुरो त उहाँहरूले पढाएर आउनुहुन्छ तर अझै त्यो विद्यार्थीको भविष्यलाई उसको क्षमता अनुसार कसरी चाहिँ सिकाउने भन्ने कुरो चाहिँ पढाउने सिकाउने र उसलाई चाहिँ बाटो देखाउने
1: हजुर
2: भन्ने कुरामा चाहिँ अझै अपूर्ण हुनुहुन्छ त्योतर्फ चाहिँ राज्यले ध्यान दिनुपर्छ कार्यक्रम बदलिदो नेपालमा आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा कुराकानी गरिरहेका छौं अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सण थपार वा सबले देखने ठाव में राख
1: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: World's number one tire brand.
4: People's Campus काठमाडौँको भर्ना सम्बन्धी सूचना
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
5: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
4: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी युवा शिक्षा सिप र रोजगारीको विषयमा अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकको रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसीसँग कुरा गरिरहेका छौं। कृष्ण केसीज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग युवामा अलिकति यो शिक्षा सिप रोजगारी र उद्यमशीलताको महत्वको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौँ। अलिकति हामीले शिक्षाको कुरा अलि अगाडि तपाईँले शिक्षामा जसरी लगानी हुनुपर्ने हो राज्यको व्यक्तिको संघ संस्थाको त्यो अनुसार अझै हुन सकेका छैन, त्यसलाई चाहिँ बढाउनु पर्ने खाँचो छ भन्नुभयो। अलिकति यो सिपको कुरा गर्दाखेरि र रोजगारी, यो सिप र रोजगारीलाई सँगै जोडौँ न। तपाईँले भनिहाल्नुभयो हाम्रोमा यो सिप र रोजगारीमूलक शिक्षा केही कलेजहरूले त सुरु गरेका छन्, अझै पनि त्यो पर्याप्त भइसकेको छैन होइन। र अब तपाईँको सुझाव चाहिँ नि यो सिप र रोजगारीलाई केन्द्रित गरेर शिक्षामा त्यो अनुसारको योजना कसरी बनाउने?
3: त्यही हो हजुर, पहिले त यो एक हिसाबको सरकारले चाहिँ ऊ गरिदिनु पर्ने हुनसक्छ, रिसर्च गरिदिनु पर्ने हुनसक्छ। कस्तो कस्तो सिप चाहिँ हाम्रो देशलाई आवश्यक छ, कस्तो कस्तो सिपले चाहिँ जागिरी पनि पाउन सक्छ भन्ने खाले एउटा रिसर्च गर्नुपर्ने हुन्छ। त्यो हरेक ओभर टाइम चेन्ज भइरहेको छ हजुरको, त्यो सिपहरू कहिले केमा कहिले केमा। जस्तै मैले उसमा क्यानाडामा चाहिँ दरखास्त दिँदाखेरि म याद गरेका थिएँ, सोसियल सर्भिस गर्ने मान्छेहरूको लागि चाहिँ बढी पोइन्ट दिएको थियो कि, त्यो भने सोसियल सर्भिस पार्टमा चाहिँ कमजोरी छ त्यहाँ भन्ने बुझिन्छ, त्यसमा मान्छे बढी चाहियो भन्ने बुझिन्छ। भने जस्तै हाम्रो सरकारले पनि के त कुन चाहिँ सिप भयो भने कसरी चाहिँ उनीहरूलाई फाइदा पनि हुन्छ, सिप शिक्षण पनि त्यही बेला पढ्दा पढ्दै त्यो खाले चाहिँ रिसर्च नै गर्नुपर्ने हुन्छ सरकारले। अनि त्यो चाहिँ कमसे कम पाँचदेखि दस वर्षभित्र फेरि रिसर्च गरिरहनु पर्छ, किनभने आवश्यकताहरू चेन्ज हुन्छन्, सिपहरू निसिपका आवश्यकताहरू पनि चेन्ज हुन्छन्, अनि त्यसलाई ध्यान दिएर प्रड्युस गर्नुपर्छ विद्यार्थीहरू। त्यो त्यसरी लानुपर्ने हुन्छ, त्यो अलिकति प्लानिङ नै राम्रो गर्नुपर्ने हुन्छ सबैभन्दा पहिला चाहिँ
2: हजुर। अब आज पनि दैनिक हजारौं युवाहरू चाहिँ रोजगारी र उच्च शिक्षाका लागि विदेशी नै लड्को छ, यसलाई चाहिँ अब ब्रेन ड्रेन भनिन्छ होइन। अब यो ब्रेन ड्रेन रोक्न वा विदेशीका युवाको ज्ञानलाई नेपालमा ब्रेन ग्रेन होइन ब्रेन गेन त्यसलाई ल्याउने त्यो कसरी बदल्न सकिन्छ, तपाईँको सुझाव के छ यसमा चाहिँ?
3: हजुर, एजुकेसनको क्वालिटी र अलिकति मूल्यमा अलिकति सजिलो भयो विद्यार्थीहरूलाई भने अलिक कम गरिदिएको खण्डमा नेपाली विद्यार्थीहरू विदेश जाँदैन थिए। विदेश जानुको दुईटा तीनटा अर्थ छ, पहिले त अब हाम्रो राजनीति पनि अलिकति बलियो
2: स्थिर हुन नसकेको, अझै पनि अन्योल भएको,
3: अझै पनि अन्योलको सिचुएसन छ, त्यसले गर्दाखेरिमा बाहिर जाने चाहिँ अनौठो लागेन मलाई। अनि मलाई त एउटा टाइममा यस्तो चिन्ता लागेको थियो, कतै कतै नेपालका कोही पनि नबस्ने कि विद्यार्थीहरू, सबै युनिभर्सिटी कलेजहरू बन्द हुन त हुँदैनन् भन्ने त्यो पनि मलाई फिल भएको थियो कि, हुन त उनीहरूले राम्रो पढ्ने भनेर जान्छन्, उनीहरू चाहिँ पढेर फर्किदिए भनेदेखि त हुन्छ, तर वेस्टर्न कन्ट्रीमा पढ्न गइसकेको विद्यार्थीहरू त्यहाँको चाहिँ सुविधा भोगी भइसकेपछि मान्छेहरूलाई चाहिँ फर्कन गाह्रो हुन्छ इन जेनरल। सबै त होइन, अब धेरै त उतै बस्छन्, थोरै चाहिँ फर्कन्छन्। अहिलेसम्म मैले देखेको ट्रेन्ड चाहिँ त्यो छ पढ्न जानेहरूमा चाहिँ। अब सिप चाहिँ अब हाम्रोमा यो जस्तै हामी सिप चाहिने किसिमको इन्डस्ट्रीहरू त्यो धेरै खोल्न सकियो खण्डमा, इन्डस्ट्रियलाइज कन्ट्री हुन थाल्यो भने चाहिँ बल्ल मान्छेहरू बाहिर पनि जान्नन्, विदेशमा जाने खाना भन्ने पनि जाँदैन। कस्तो हुन्छ भने मलाई गजब लागेको एउटा उसमा इराकमा धेरै विद्यार्थीहरू के अरे मान्छे फेला परे, युएनमा मसँगै काम गर्थे युनिसेफमा, तिनीहरू त जागिर छोड्ने भने के हो किन छोड्ने भने हाम्रो देशमै पाउँछ यस्तो जागिर त, अब यो लेभलको पैसा दिँदा अनि परिवारसम्म बस्न पाइन्छ किन छोड्नु भनेर, किन नजाने
2: किन नजाने
3: गाउँ भनेर उनीहरू चाहिँ छोडेर आए। अनि म इराकमा काम गर्न पनि पुगेँ, फेरि मैले पुग्दाखेरि दुई चारजना साथीहरू भेटेँ, के गर्दैछ भने हामी त जाइस छोडेर आयौँ नि युएनमा, ए यसमा गर्दैछौँ भनेर त्यो कम्पनीहरूलाई देखाउँथे, त्यो कम्पनी काम गर्छु भने उनीहरूको सिप अनुसार पनि त्यो मिल्छ, पैसा पनि त्यो युएनले दिएको भन्दा पनि बढी दिएर छ, इराकको कुरो यो। त्यो त्यो त्यो त्यो लेभल गर्नुपर्ने हुन्छ फर्काउनको लागि चाहिँ क्वालिटी अफ एजुकेसन राम्रो गर्ने त्यो चाहिँ
2: अब तपाईँको अनुभवमा चाहिँ तपाईँ धेरै लामो समयदेखि यो क्षेत्रमा कार्यरत हुनुहुन्छ होइन देश विदेशको अनुभव पनि तपाईँसँग छ नेपालले त्यो अवस्था ल्याउन चाहिँ कति वर्ष पर्खनु पर्ला अझै
3: यो राजनीतिक के भन्छ विलिङनेस बढी चाहिन्छ
2: अब अहिलेको अवस्था हेर्नुहोस् न आजसम्मको अवस्था हेर्दाखेरि तपाईँलाई त्यो राजनीतिक स्थिरता हुन्छ र हामीले भने जस्तो साँच्चै युवाहरू विदेश जाने लड्को पनि कम हुन्छ र विदेश गए पनि उताको ज्ञान सिप र अनुभवलाई यहाँ ल्याएर चाहिँ प्रयोग गर्छ भन्ने त्यो वातावरण चाहिँ तत्काल बन्न सक्ने अवस्था देख्नुहुन्छ
3: त्यो त लामो समय लाग्छ तत्काल त बन्दैन तर बन्छ बन्न चाहिँ नेपाल भने यस्तो देश हो जहाँ चाहिँ हावा पानी सबै सुविधाहरू असाध्यै राम्रो छ क्या त्यो अर्थमा अनि हामी नेपालीहरू लेबरिस्म जुन देशमा गए पनि मैले थुप्रै नेपालीहरू दुःख गरेको माथि माथि पुगेको देख्छु म त एउटा सानो सानो जब खाने मान्छे हो ठुलो मान्छे होइन तर म भन्दा अग्रजहरू यति राम्रो तपाईँ कुल गौतमलाई हेर्नुहोस् न एउटा इक्जाम्पल हो कि हाम्रो चाहिँ अब हाम्रो अहिले मेम्बर पार्लियामेन्ट मेम्बर हुनुभएको छ नि डक्टर के अरे इन्डस्ट्री के किताब बेच्ने कि
2: महावीर
3: उहाँ छ नि मैले कुरो गरेका थिएँ यस्तो यस्तो मान्छेहरू जस्तै आँखाको हुनुहुन्छ नि
2: सन्दुकुरोहित हजुर
3: यस्तो यस्तो यस्तो राम्रो मान्छेहरू छन् उनीहरूले त देशको लागि केही गरौँ भन्छन् त्यस्तै मान्छे दुई चार सय भइदियो भनेदेखि नेपाल त बन्छ नि बन्छ अब अहिलेको विद्यार्थी अहिलेको नयाँ जेनेरेसन चाहिँ लुटिहालौँ खाइहालौँ बिहान गरिहालौँ भन्ने छैनन् हामी हाम्रो पालोमा नपुगेर हो कि हो हाम्रो पालोमा हामी त्यस्ता थियौँ त्यो भावनाले बन्छ भन्नु चाहिँ नेपाल बन्छ तर अब मलाई अर्को एउटा लागेको चाहिँ जस्तै एनआरएन भन्छ नि एनआरएन
2: गैर आवासीय नेपाली
3: हजुर गैर आवासीय नेपालीलाई फर्काउन सक्ने हो रिटायरमेन्ट लिएकालाई फर्काउन सक्ने पनि पैसा थुप्रो आउँछ रिटायरमेन्ट भनेको उसले पैसा कमाइसकेका हुन्छ उसलाई यहाँ आनन्दले बस्छु म भनेर आफ्नै देशमा आफ्नै बाबुआमा अथवा दाजुभाइहरूको आर्मी बस्छु भनेर आउँछ उसले पैसा प्रशस्त खर्च गर्छ देशको लागि त फाइदा हुन्छ नि त त्यो एउटा गर्नुपर्छ हाम्रो सरकारले अब गर्न कोसिस गरेको थियो अहिले यहाँ अनि यो ल बनाउने हिसाबमा छलफल अन्त गइरहेछ अब एकैतिर ढोको खोल्यो अर्कैतिर बन्द गरिरहेछ त्यो छलफल चाहिँ
2: यो तपाईँले आशा गर्नुभएको छ आशा गरौँ त्यो अवस्था छिटै आउँछ नेपालमा
3: आउँछ कहिले आउँछ चाहिँ थाहा छैन मलाई
2: तर आउँछ भन्नेमा चाहिँ ढुक्क हुँदा हुन्छ
3: म त ढुक्क छु
2: हजुर हजुर कृष्ण केसीज्यू तपाईँ आफैले पनि अन्तर्राष्ट्रिय सहायता र सुशासनको क्षेत्रमा काम गर्नुभयो होइन नेपालभित्रै युवाहरूको लागि चाहिँ रोजगारी र उद्यमशीलताका नयाँ क्षेत्रहरू जस्तै डिजिटल अर्थतन्त्र कृषि पर्यटन अरू के हुन सक्छन् र उनीहरूलाई कसरी त्यसमा सुरुवात गर्न सकिन्छ
3: पर्यटन नेपालमा असाध्यै राम्रो छ राम्रो हुन्थ्यो सम्भाव छ पनि अलिअलि अब कहिले घरि कहिले बन्ने भइरहेछ पोलिटिकल कारणले त्यो अनरेस्टको कारणले अब एउटा त हामी त्यो अनरेस्ट नहुने किसिमको परिस्थिति सृजना गर्नु पर्यो अर्को चाहिँ हजुरको त्यो लगानी गर्ने मान्छेहरूलाई अलि ढुक्क भएर मलाई मेरो चाहिँ लगानी हराउँदैन भन्ने चाहिँ त्यो सिचुएसन बनाउनु पर्छ त्यसको लागि अब अहिले अहिले चाहिँ बढ्दैछ जुन इन्करेजिङ हो हजुरको उत्साहित म त उत्साहित छु गाउँ गाउँमा पनि स्टे के होम स्टे बनाएर
2: पर्यटन पर्यटकहरूलाई आकर्षित गर्ने
3: आकर्षित गर्ने कामहरू भइरहेछ अब मैले पहिला सुरु सुरुमा बाहिर विदेशबाट आउँदा हाम्रो एयरपोर्ट गनाउँथ्यो एयरपोर्ट पुरै त्यो वासरुम गनाउने अनि अहिले चाहिँ त्यो कम भएको छ अहिले चाहिँ राम्रो छ अब तर त्यस्तै कुराहरू सुविधाहरू चाहिँ अलि बनाइदिनु पर्ने हुन्छ सरकारले त्यसलाई अलिक बढी ध्यान दिनुपर्छ अनि हाम्रोमा रोडहरूले पनि गाह्रो पारिरहेको छ बेला बेलामा हाम्रो जुन ट्रान्सपोर्टेसन साधनहरू छन् ती पनि मेन्टेन गरिरहेको भइदिनु अनि एक्सिडेन्टहरू भइरहेको छ यस्ता यस्ता यस्ता यस्ता कुराले टुरिस्टहरू अलिक कम आउने हो नेपालमा अनि खानापिना हाइजेनिक लेभलमा चाहिँ हामी अलि तलै छौँ यी विभिन्न कुराहरू धेरै छ त्यसको चाहिँ एरिया सोच्नु पर्ने नि टुरिस्टलाई कसरी खुसी पार्ने भन्दा एउटा भाषा पनि बनाउनु विभिन्न भाषा बोल्ने प्रड्युस गर्ने यहीँ होइन हजुर अनि जुन देशको टुरिस्ट आउँछ त्यही देशको चाहिँ भाषा बोल्ने मान्छेलाई लगाइदिने सजिलो हुन्छ नि अनि मान्छेहरू त्यसरी आकर्षित हुन्छन् हजुर
2: हजुर अब तपाईँ विश्वविद्यालयमा सुशासन र उत्तरदायित्व पनि पढाउनुहुन्छ एकाउन्टेबिलिटी र गभर्नेन्स पनि होइन नेपालको विकास नहुनुमा चाहिँ सुशासनको अभावलाई मुख्य कारण मान्ने गरिन्छ युवाहरूले देशमा सुशासन ल्याउन र राजनीतिक रूपमा जागरिक हुन र अहिले तपाईँले भने जस्तो त्यो स्थिरता ल्याउन चाहिँ युवाहरूको भूमिका कस्तो हुनुपर्छ र हाम्रा युवाहरूले के गर्न सक्छन्?
3: यो चाहिँ गाह्रै प्रश्न हो हजुर। युवाहरूको रोल चाहिँ साह्रै ठुलो हुन्छ। अहिलेका युवाहरू फेरि एकदमै राम्रो किसिमले सोच्ने हुन्छन्, देशको लागि मात्रै सोच्ने, आफ्नो प्राइभेट व्यक्तिगत रूपमा चाहिँ नि फाइदा लिन खोजिहाल्दैनन्। त्यो कारणले मलाई चाहिँ उनीहरूसँग आशा चाहिँ असाध्यै बढी छ। अब कस्तो हुनुपर्छ भन्दा यही रूपमा गयो भने, यसरी नै हामीले चाहिँ ग्रुम गर्दै गयौँ भने चाहिँ अब नेपाल त्यो पनि क्षेत्रमा असाध्यै राम्रो भएको छ। अहिले आएर मैले त्यही देख्छु। अब यो हाम्रो जुन पुरानो सरकारलाई जुन जसरी लखते युवाहरूले, अब त्यहाँ त्यो नराम्रो पाटो पनि छन् त्यहाँ चाहिँ, त्यो नभनिकन उद्देश्य चाहिँ सुशासनकै लागि भन्ने थियो के अरे, त्यो चाहिँ धेरै राम्रो गरेका थिए। अब
2: यसमै जोडौँ न, तपाईँ हामीले भने जस्तै भदौ 23-24 युवाहरूको विद्रोह सुशासनको लागि थियो र त्यसको जगमा अहिले नयाँ सरकार बनिया छ युवाहरूले खोजेको अनुसार। अब अहिलेसम्मको काम हेराइमा तपाईँलाई यो सुशासनको लागि सरकारले जसरी युवाहरूको त्यो भावना अनुसार, हामीले जसरी अहिले युवाहरूकै कुरा गरिरहेछौ, युवाहरूको भावना अनुसार युवाहरूलाई अझै उत्प्रेरणा जगाउने गरी सरकारले सुशासन क्षेत्रमा काम गर्न थालेको महसुस हुन्छ कि हुँदैन?
3: थालेको जस्तो लाग्छ, तर त्यो बिचबिचमा कता कता बाटो बिराए जस्तो लाग्छ। त्यति प्रशस्त छन् त्यहाँ त, अहिलेको सरकार चाहिँ यो अलिकति अनुभवको कम भएको हो कि भन्ने लाग्छ मलाई। तर उद्देश्य त राम्रो छ, एकजना व्यक्तिले चलाए जस्तो पनि देखिन्छ कहिले कहिले। त्यो त्यस्ता कुराहरू चाहिँ अलि नहुनुपर्ने
2: हो। अब यसमै तपाईँको सुझाव चाहिँ, अब तपाईँ त अब अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न यस्तो सुशासनको उसमा पनि हेरिरहनु भएको, काम गरिरहनु भएको, सरकारले के गर्यो भने चाहिँ युवाहरूले खोजे जस्तो अथवा हामी नेपालीले खोजे जस्तो, हामी नेपाली नागरिकले चाहे जस्तो चाहिँ सुशासनको क्षेत्रमा बलियो काम हुन सक्ला कि, सरकारले के गर्नु पर्ला?
3: अनि अब यो त्यसमा त म त असाध्यै क्लियर छु हजुरको, ट्रान्सपेरेन्ट हुनु पर्यो सबै कुरो,
2: सबै कुरा
3: भित्र लुकाउने र बाहिर देखाउने फरक हुनु भएन। एउटा चाहिँ त्यो छ, अनि अर्को चाहिँ जुन हाम्रो करप्सनको लेभल हो नि, करप्सन त्यो पैसा लिने मात्रै करप्सन भन्दिनँ म चाहिँ, धेरै किसिमको करप्सन छन्, आफ्नै मान्छे राख्ने पनि करप्सनै हो। अनि पैसाको केसमा चाहिँ जहाँ फाइदा बढी हुन्छ त्यही गर्ने पुरानो पहिले पहिले देखा हो। अब अहिले चाहिँ के गरिरहेछन् त्यसमा मलाई अलिक धेरै चाहिँ ज्ञान चाहिँ छैन। धेरै बाहिर बसिन्छ अनि थोरै समय आयो, घरको लफडाहरूतिर लाग्यो, यस्तै यस्तै हुन्छ। तर मलाई चाहिँ के लाग्छ भने हजुरको त्यो स्वच्छ छवि भएका मान्छेहरू लाग्यो भने चाहिँ हुनसक्छ। अहिले चाहिँ स्वच्छ छवि भएका धेरै छन्, एक्सपर्ट पनि धेरै छन्, तर कहाँ कहाँ चुकिरहेका छन्। यो पोलिटिक्स भन्ने र व्यक्ति भने एकदमै फरक कुरो रहेछ। पोलिटिकल फिल्डमा गएपछि अब अस्ति त्यो हुलदङ्ग भएको थियो नि त्यो पार्लियामेन्टमै, अब त्यो लेभल हुन्छ हाम्रोमा। त्यो त जहाँ पनि हुन सक्ला, तर सानो सानो कुरामा अब म त के भन्छु नि, ए बाबा पहिला अल्टरनेटिभै थिएन, अहिले अल्टरनेटिभ एउटा आएको छ, देश विकास गर्छु भनेर आएको छ। सानोतिनो गल्तीलाई माफी गरिदिनुपर्छ, अनि केही समय त हेरौँ न, 100 दिन पनि नपुग्दै हामी उफ्रिन थाल्छौँ। अनि हाम्रो पहिलाकाले के गरे भन्दा खासै त्यस्तो विषय देखाउन सकिन्न। अहिलेकाले आएर चाहिँ काम चाहिँ सुरु चाहिँ गरेका छन्, तर त्यो चाहिँ कतिसम्म जान सक्छन्, त्यो बिचमा सानोतिनो कच्चा कुचु कति कुचु हुँदाखेरि मान्छेलाई शङ्का उपशंका लाग्नु त स्वाभाविकै हो।
2: त्यो शङ्का ल्याउने वातावरण चाहिँ अब सरकारमा भएकोले नि गर्न भएन, त्यो वातावरण बनाउन दिनु भएन होला, होइन?
3: भएन। त्यो अब अनि अर्को चाहिँ हजुरको प्रश्नको उत्तरमा चाहिँ मलाई भन्नु मन लाग्न नभनेको के छ भने, यो कन्सल्टेसन जुन छ नि हाम्रो सानो सानो गाउँ गाउँमै लेभलमा मान्छे राखिदिन सकिन्छ कन्सल्टेसन गर्ने, यो है कस्तो होला त नि भनेर अप्सनहरू
2: सरकारलाई सुझाव
3: त्यो अप्सनहरू पनि राखिदिने, थुप्रै कुरा छलफल गराइदिने, त्यो एकदमै गाउँ गाउँबाटै थाल्ने के त्यस्तो कुराहरू, त्यो पहिला गाउँ फर्क भन्ने थियो नि हजुरको एउटा प्रोग्राम,
2: गाउँ फर्क अभियान जस्तै,
3: त्यो जस्तै पहिला त्यो राविषय भन्ने थियो नि हजुरको, त्यो राविषय जस्तै
2: राष्ट्रिय विकास सेवा,
3: हजुर त्यो यस्तो राम्रो थियो हजुरको, यति राम्रो थियो त्यो सहर चाहिँ गाउँ पुगे जस्तो लाग्थ्यो।
2: पुराना कुराहरू सबै नराम्रा थिएन, ती राम्रा कुराहरूलाई नै अनुसरण गर्न सक्नु पर्यो, होइन? अहिले नयाँ अहिले भएका नराम्रा कुरा त्याग्नु पर्यो, पहिलेका राम्रा कुरा पनि
3: इम्प्रुभ गर्दै जाने कुरो हो नि त
2: हजुर।
3: पहिलाको सबै नराम्रो होइन, राम्रो कुरा थिए, ती कुराहरू कस्तो काठमाडौँ सहर चाहिँ गाउँमा पुगेको जस्तो फिल हुन्थ्यो कुराकानी गर्दा राविसेहरूले असाध्यै राम्रो गरिरहेको
2: हो
3: किन
2: हो. अब ठिक छ, तपाईँले अलिकति यो राजनीतिक वातावरण चाहिँ अलिकति स्वच्छ बनाएर युवाहरूलाई प्रेरणा दिने होइन युवाहरूलाई चाहिँ अलिकति त्यो प्रेरणा दिने हौसला थप्ने काम चाहिँ राजनीतिक वातावरणले पनि गर्छ.
3: हामीले पनि कन्ट्रिब्युट गरेका छ यो सरकारमा भन्ने चाहिँ बनाइ दिनुपर्छ
2: एकदम. अब कृष्ण केसीज्यू हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ. यो अब परिचालन, युवा परिचालन चाहिँ यो नारामा सीमित देखिन्छ कि हरेक क्षेत्रमा युवा परिचालन भन्ने यो सरकार गैर सरकारी क्षेत्रको नीति हुन्छ. देशको नीति निर्माण र ठूला विकास आयोजनाहरूमा चाहिँ युवाको वास्तविक परिचालन कसरी गर्न सकिन्छ?
3: पहिला ठूला आयोजना निर्णय गर्नमै युवाहरूलाई परिचालन गर्नुपर्ने हो मेरो चाहिँ विचारमा. के गर्ने त त्यो आयोजना कस्तो कस्तो कहाँ गर्न सकिन्छ के तिमीले के सोचेका छौ भनेर युवाहरूलाई राख्ने सोच्ने भने क्रिएटिभ छन् इन्टेलिजेन्ट छन् अरूसँग सरसल्लाह गरेर पनि उनीहरू त ल्याउँछन् नि त्यस्तो परिस्थितिको सृजना गर्नुपर्ने हुन्छ अरूको त्यो भएर अनि तिनीहरूलाई नै इन्भल्भ गराउने त्यसमा अब त्यो हेर्ने सुपरभिजन गर्ने पनि तिनीहरू. यो अर्को छ नि एउटा हाम्रो प्रोग्राम छ नि पहिला गाउँ गाउँको विकास
2: आफ्नो गाउँ आफै बनाऊ
3: त्यो एमालेबाट थाले
2: 51 सालको हजुर
3: त्यो पनि असाध्यै राम्रो थियो. त्यसमा चाहिँ कम्युनिटी आफै मोनिटर गर्ने त्यो पैसा कहाँ गयो हेर्ने अनि कसरी गर्ने त हेर्ने के गर्यो भने हामी पैसा जोगाउँछौँ अरू पनि काम गर्न सक्छौँ भनेर त्यो उनीहरूलाई जिम्मेवार बनाउन सक्ने हो भने असाध्यै राम्रो हुन्छ. यो नेपालबाट सिक्ने कुराहरू हुन्छ अरू देशमा पनि त्यो त्यस्ता कुराहरू चाहिँ हामीले ल्याउनु पर्ने हुन्छ युवाहरूलाई त्यसैमा ल तिमीहरूको जिम्मेवारी अब हामीले तिमीलाई पैसा जति सकिन्छ तिमीले दिएको योजना अनुसार हामी गरिरहेछौँ तिम्रो जिम्मा है त भनेर युवाहरूलाई तताएर छोड्ने भने युवाहरूले त राम्रो गर्न सक्छ एकदमै राम्रो गर्न सक्छ
2: एकदम. अब यो चाहिँ युवालाई सम्बन्धित निकायले दिने वातावरणको कुरा भयो. एउटा सरकारले र सम्बन्धित निकाय समाज र अरू संघ संस्था पनि युवालाई त्यो हौसला र प्रेरणा दिने खालको वातावरण बनाउनु पर्यो. अब अन्त्यमा कृष्ण केसीज्यू तपाईँ पनि युवा उमेरदेखि संघर्ष गर्दै होइन हामीले आज तपाईँसँग कुरा गर्नुको कारण चाहिँ तपाईँ युवा उमेरमै तपाईँ पहिला चाहिँ शिक्षक हुनुभयो गाउँको र त्यसपछि विस्तारै अन्तर्राष्ट्रिय क्षेत्रसम्म काम गरेर अहिले तपाईँ फेरि युवाहरूलाई नै सिकाउने काम गर्नुहुन्छ पढाउने काम गर्नुहुन्छ होइन त. र युवाहरू अहिले सुनिरहनु भएको रेडियो सुनिरहनु भएका धेरै युवाहरूलाई तपाईँको सन्देश चाहिँ अब युवाहरूमा एउटा भविष्यप्रति चाहिँ धेरै युवाहरू निराश देखिन्छ क्या युवाहरूमा होइन अनि ती निराश भएका युवाहरूलाई आशावादी बन्न र स्वदेशमै केही गर्न चाहिँ तपाईँको सुझाव के छ?
3: ठुलो प्रश्न होइन हरेक युवाले व्यक्तिगत रूपमा भन्दा देशको लागि सोच दिने हुनुपर्ने हुन्छ किनभने युवासँग शक्ति हुन्छ त्यो फिजिकल शक्ति पनि अनि इन्टेलेक्चुअल शक्ति पनि सबै हुन्छ त्यो मिश्रित शक्तिले देशलाई चाहिँ धेरै माथि लान सक्छ. र अहिले हाम्रो विदेश जाने एउटा लहर जुन छ पढ्न जाने अथवा खाडी मुलुकमा जागिरी खान जाने त्यो यो परिस्थितिलाई हटाउनु

0: उसले सुपरिन गर्छ त्यही सिकाउँछ पनि
1: भनेपछि अब यस्तो भनौँ न गाउँ टोलको जति पनि विकासका कामहरू हुन्छ होइन आयोजनाहरू हुन्छ त्यसमै पालिका स्तरबाटै युवाहरूलाई चाहिँ सक्रिय सहभागी गराउन सक्नु पर्यो र युवाहरू आफू पनि
0: रेस्पोन्सिबल
1: म गर्छु अब त्यो म भाग लिन्छु सुझाव सल्लाह दिन सक्छु
0: अनि अर्को कुरो चाहिँ के छ भने हजुरको हरेक युवाले सोच्नुपर्ने चाहिँ मैले केही गर्न सक्छु भनेर हार्डवर्किङ त्यो मैले चाहिँ आठ घन्टा काम गरेर उफ आइ एम टायर्ड भन्छन् मान्छेहरू अनि म चाहिँ मुसुका हाँसु किन हाँसेको भने म 18 घन्टा काम गर्छु 60 वर्षको मान्छे 18 घन्टा काम गर्छु तिमीहरू किन 8 घन्टा काम गर्दाखेरि मैले थाक्ने भन्छु म त भन्थेँ धेरै देशमा त्यसो भन्थेँ मैले त्यो त्यो हुनु हुँदैन हामी चाहिँ शरीरलाई जति चलाओ चलायो त्यति राम्रो हेल्थलाई पनि राम्रो हुन्छ अनि दिमाग जति चलायो त्यति राम्रो दिमाग पनि बढ्छ
1: एकदम शरीरलाई पनि जति चलायो शरीर त्यतिकै
0: फुर्तिलो
1: स्वस्थ हुन्छ दिमागलाई पनि जति धेरै चलायो त्यति धेरै दिमाग चाहिँ तिखो हुन्छ
0: त्यो कारणले हरेक युवाले चाहिँ सोच्नुपर्ने दुःख युवा हुँदै हो दुःख गर्ने भने अब हामीले के दुःख गर्ने चाहेर पनि सकिन्न त्यो भएनले यो त्यो बुढो बुढो हुन बुढो पनि हुन पनि हुन्छन् मान्छे बुढो भइन्छ त्यो बुढो हुँदा पनि त्यो मलाई यो छ भने यो यङलाई त जवानलाई त हुनु पर्यो हो दुःख गर्नुपर्छ देशको लागि दुःख गर्नुपर्छ तपाईँको व्यक्तिगत फ्यामिली पाल्न पनि त दुःख गर्नुपर्छ दुःख गरेर कमाउने हो दुःख गरेर चाहिँ एउटाले एउटा सबैले त्यो गर्यो भने त देश विकास हुन त धेरै लाग्दैन नि
1: एकदम अब यो दुःख गर्न चाहिँ नसक्ने हुन्छ नि
0: ट्रान्सपेरेन्ट दुःख दुःख गर्न नसकिने त्यो बच्चादेखिको बानी पनि हुन्छ
1: हो त्यो बानीलाई चाहिँ कसरी अब यो अन्तिममा कुरा है तपाईँ एकदम रोजको कुरा गर्नुभएको त्यो बानी कसरी सुधार्ने त
0: यो चाहिँ यो सरकारले मात्र सबैहरू गर्नुपर्छ भन्ने फेरि अर्को धारणा छ त्यो चाहिँ होइन सरकारले थोरै बाटो देखाउने हो अनि व्यक्तिले चाहिँ थाल्ने हो
1: व्यक्ति आफैलाई सुनिरहनु भएकोले चाहिँ कसरी आफूलाई सुधार्न सक्नुहुन्छ
0: हजुर
1: अब काम गर्न खोज्ने युवाहरू पनि धेरै हुनुहुन्छ
0: होइन
1: आफूलाई चाहिँ एकदम सृजनशील क्षेत्रमा लगाइरहनु युवाहरू पनि हुनुहुन्छ जसले चाहिँ लगाउनु खोज्नुहुन्छ खोज्न आँट्नु भएको छ तर सक्नु भएको थिएन कि उहाँहरूले चाहिँ के गर्न सक्नुहुन्छ
0: अब आफूलाई हेर्ने हो के आफूले आफूलाई चिन्ने हो कि हजुरको म चाहिँ थोरै मात्रै काम अब त्यो अहिले एकैचोटि धनी हुन्छु भन्ने हिसाबले लिनु हुँदैन दुःख गर्नुपर्छ दुःखको फल त आउँछ त्यो चाहिँ ग्यारेन्टी छ हजुरको त्यो चाहिँ बुझ्नु पर्यो कि नम्बर एक त्यसको लागि हार्डवर्किङ सर्टन लेभलको प्लानिङ चाहियो त्यो डिसिप्लिन चाहियो हजुरको त्यो फलो गर्नलाई नि ती सबै गर्नुपर्छ मलाई एउटा इक्जाम्पल भन्नु मन लाग्यो म युएनमा कहिले पनि जाहिर खानु भनेर बसेको मान्छे हो युएनलाई हेट गर्ने मान्छे हो म चाहिँ किनभने मैले अर्कै बुझाएर छु मैले सही कुरो बुझाएर हिँड्छु म चाहिँ पछि त्यो मैले जुन इन्टरनेसनल एनजिओमा रिजनल डाइरेक्टर धेरै भए त्यो काम जे मैले गरेको छु नि मैले चाहिँ सकेसम्म नयाँ तरिकाले सकेसम्म त्यो इकोनोमिक तरिकाले थोरै पैसाले धेरै उत्पादन गर्न थाल्ने त्यस्तो गरियो बाहिरबाट वाच गरिरहेको हुँदो रहेछन् कि मान्छेहरूले युएनको मान्छेहरू त मलाई त अब यो सुन्दाखेरि म त अनौठो लाग्ला मेरो त घरमै आउँथ्यो बोलाउन घर भनेको हामी त्यहाँ डेरालाई पनि घर भन्छौँ किनभने हामी बसेको हो कसैको पनि अधिकार हुँदैन त्यो डेरा त्यो त्यस्तोमा अनि त्यसरी मलाई बोलाएर बल जफत हेर हन्ट गरेर लग्यायो युएनले मलाई म चाहिँ म जान भनेर एप्लाई गरेँ कहिले पनि होइन त्यसरी लग्यायो त्यो लेभल गर्न सक्नु पर्यो मैले त सकेँ जसले पनि सक्छ नि त
1: एकदम त्यो आँट्ने हो भने जसले पनि सक्छ
0: आँट्न पर्यो आँट हुनु पर्यो नि आँट्नु पर्यो त्यो गर्न सकिन्छ हुन्छ
1: एकदम जे होस् दुःख गर्नु पर्यो दुःख गरेको फल भविष्यमा मिल्छ
0: हार्डवर्किङ हुनु पर्यो ट्रान्सपेरेन्ट हुनु पर्यो त्यो व्यक्तिगत लोभ लाच चाहिँ गर्नु हुँदैन सकेसम्म आफूले गर्नुपर्ने गर्ने आफ्नो जिम्मेवारी मोर देन 100% मोर देन एक्सपेक्टेड चाहिँ नै तपाईँले काम गरे हुनुपर्छ त्यो भयो भने मलाई लाग्छ त्यहाँ कसैलाई पनि दुःख हुँदैन हाम्रो त्यस्ता 2-4 हजार युवाहरू हुने भने यो देश अलग्गै माथि जान्छ
1: धेरै धेरै धन्यवाद कृष्ण केसी सर तपाईँको यो महत्वपूर्ण समय तपाईँको विचार र बनाएको लागि
0: धन्यवाद हजुर मलाई आफ्नो विचारहरू पोख्नलाई चाहिँ मौका दिनुभएकोमा
1: उहाँ हुनुहुन्थ्यो अहिले काठमाडौँ विश्वविद्यालयमा विशिष्ट अतिथि प्राध्यापकका रूपमा युवाहरूलाई सुशासन नेतृत्व र राजनीतिक प्रणालीका विषयमा अध्यापन गराइरहनु भएका कृष्ण केसी। आज हामीले युवा शिक्षा सिप र रोजगारीको विषयमा केन्द्रित रहेर कुरा गर्यौं। काठमाडौँमा

उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ। बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665205152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग फेमस बिली चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी शहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसी शहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 4779279 सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वास्थ्य

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने, कांग्रेसमा आन्तरिक एकताको लागि सात बुधे प्रस्ताव, अध्यावधि गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने, भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै चिया अलपत्र, सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो, युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै, र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत, ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने भ्रमणका लागि आज बेजिङ प्रस्थान गर्नुभएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किनुभएका मन्त्री खनाल 4 दिने भ्रमणका लागि आज बिहान चीन जानुभएको हो। चीनका विदेश मन्त्री वाङगीको निमन्त्रणामा उहाँ बेजिङ जानुभएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउन पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम तय छ। भ्रमणका क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया समेत गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जनाएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 गतेदेखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणका बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। नेपाली कंग्रेसमा आन्तरिक एकताका लागि संस्थापन पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुधे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुधे प्रस्तावमा विधानको धारा 17(2) बमोजिम, सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अध्यावधि, सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायत छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुधे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस 27 देखि माघ 1 गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन भएको थियो। यो विशेष महाधिवेशन प्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्न तोकिएको समय सीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अध्यावधि गर्न छुटेका क्रियाशील सदस्य ल्याउँदो असार 20 गते भित्र निवेदन दिन सक्ने जनाएको छ। कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको हिजोको बैठकले छुटेका निरन्तरता सहित अध्यावधि गर्न चाहने क्रियाशील सदस्यले असार 20 गते भित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको छ। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गते राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अध्यावधि गर्नुभएको छैन। गएको पुससम्म नवीकरण गरेका सबैलाई आउँदो महाधिवेशनमा सहभागी गराउनुपर्ने देउवा कोइराला पक्षको अडान कायमै छ। भारतले नेपाली चियामा कडाई गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग समस्यामा परेका छन्। 53 उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोडक्सन एसोसिएशन नेपालले भोलि असार 1 गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ। संस्थाका अनुसार भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा 7 लाख किलो भन्दा बढ़ी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएको तर बजारमा बिक्री हुन नसकेको उहाँको भनाई छ। किसानलाई भुक्तानी रोक्न नमिल्ने भएकाले उद्योग बन्द गर्नु बाहेक अर्को विकल्प नरहेको उद्योगीको गुनासो छ। भारतले सन् 2026 मे 1 देखि नेपालबाट आयात हुने चियामा स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर ओएसएस ओपी लागू गरेको छ। यस अनुसार हरेक गाड़ीको चिया छुट्टा छुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउँदो 20 दिनभन्दा बढ़ी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता गर्नुपर्ने बाध्यता छ। नेपाली चियाको निर्यात समस्या समाधान गर्न संघीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने एसोसिएशनका अध्यक्ष श्रेष्ठले बताउनुभयो। अवरोध हटाउन पहल नभए अर्बौं रूपियाँको नेपाली चियाको बजार गुम्ने खतरा छ। उद्योग बन्द हुँदा हजारौं किसान प्रभावित भएका छन्। एसोसिएशनका अनुसार सूर्योदय नगरपालिकामा 2,995 चिया किसान छन्। उद्योग बन्द भयो भने आमदानी नै रोकिने किसान राजन भट्टराईले गुनासो गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका केही ठाउँ तथा देशका हिमाली र पहाड़ी भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना छ। यस्तै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका 1-2 ठाउँमा तथा मधेश प्रदेशका केही क्षेत्रमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ महाशाखाले जनाएको छ। यस वर्ष मनसून भित्रिन ढिलाइ भएको छ। मनसून भित्रिने सरदर मिति हिजो जून 13 तारीख भए पनि मनसून नेपाल भित्रिएको छैन। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज मौसम सफा छ। पानी पर्ने क्रम कम भएसँगै गर्मी थप बढ़नेछ। महाशाखाका अनुसार भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। आज विश्व रक्तदाता दिवस, मानवताका लागि एक थोपा रगत, रक्तदान गरौं जीवन बचाऊ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सुरक्षित रगत तथा रगत जन्य पदार्थको आवश्यकताबारे जनचेतना बढ़ाउने साथै स्वैच्छिक तथा निशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ। 132 देशबाट संकलित तथ्याङ्क अनुसार सन् 2013 देखि 2023 विश्वव्यापी रक्त संकलन झण्डै 19% वृद्धि भएको छ। सन् 2023 अनुमानित 12 करोड़ रक्तदान मध्ये 85% भन्दा बढ़ी योगदान स्वैच्छिक तथा निशुल्क रक्तदाताबाट प्राप्त भएको थियो। तर सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान भने छैन। विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने, महिला, गम्भीर रक्त अल्पताबाट पीड़ित बालबालिका, दुर्घटना तथा आगजनीका घाइते, त्यसैगरी शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक क्षमता कमजोर र क्यान्सर जस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यकता अनुसार समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ। झापाको मेची नगरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेची नगर नगरपालिका 4 का 62 वर्षीय पद्मा पौडेलको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो। अब विदेशको खबर। युक्रेनको सार्वजनिक ऋण सन् 2022 हालसम्म 110 अर्ब डलर भन्दा बढ़ीले वृद्धि भएको रूसी समाचार संस्था तासले जनाएको छ। यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छन्। सन् 2022 शुरूदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बर भन्दा बढ़ी भएको हो। युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण 97.96 अर्ब अमेरिकी डलरबाट 208.97 अर्ब डलर पुगेको छ। युक्रेनको बाह्य ऋणमा वृद्धि सन् 2022 57.2 अर्ब डलरबाट 162.73 अर्ब डलर पुगेको छ। यो लगभग 3 गुणा वृद्धि हो। यस रकम मध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग 10 अर्ब डलर तिर्नुपर्ने बाँकी छ। बाँकी विभिन्न सहयोगी देशहरूलाई पनि तिर्नुपर्नेछ। किएवको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिममा सहयोग प्राप्त गरेपछि आएको हो। अनुमानित कुल 2.80 करोड़ जनसंख्या रहेको युक्रेनमा जनसंख्याको आधारमा हरेक नागरिकले अब सार्वजनिक ऋणमा लगभग 7,500 डलर ऋणभार बोक्नुपर्नेछ। युरोपेली संघले हालै युक्रेनको लागि 90 अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ, जुन निकासा हुने तयारीमा छ। यो ड्रोनको लागि छुट्याएको पहिलो किस्ता रहेको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा स्कटल्याण्डले विजयी शुरूआत गरेको छ। समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1 गोलले पराजित गरेको हो। अमेरिकाको बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको 28 मिनटमा गोल गरेका छन्, जुन निर्णायक बन्यो। स्कटल्याण्डले विश्वकपमा 28 वर्षपछि खेलेको हो। जितसँगै उसले महत्वपूर्ण 3 अंक जोड़ेको छ। अहिले पाउने 10 बजे समूह डीको अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। यस्तै आज बिहान भएका खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले भने बराबरी खेलेका छन्। मोरक्कोसँगको खेलमा ब्राजिलका स्टार खेलाड़ी नेमारले खेलेनन्। मोरक्कोका स्माइल साइबरीले 21 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर ब्राजिलका भिनिसियस जुनियरले 32 मिनटमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अंक बाँडेका छन्। यस्तै स्विजरल्याण्ड र कतारले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको 17 मिनटमा ब्रेल एम्बोलोले स्विजरल्याण्डलाई अग्रता दिलाएका थिए, तर खेलको इन्जुरी समयमा कतारका बौलेम खौकीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनको गोलले कतारलाई हारबाट जोगाउनका साथै विश्वकप इतिहासमा पहिलो अंक समेत दिलाएको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान। भोलि चिनिया समकक्षी वाङगीसँग द्विपक्षीय वार्ता हुने। कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुधे प्रस्ताव अध्यावधिक गर्न छुटेका क्रियाशील सदस्यले असार 20 गते भित्र आवेदन दिन सक्ने। भारतले कडाई गरेपछि चिया उद्योग समस्यामा। भारतीय बजारमा पुगेको 3 लाख किलो भन्दा धेरै नेपाली चिया अलपत्र। सन् 2022 यता युक्रेनको सार्वजनिक ऋण झण्डै 3 गुणाले बढ़्यो। युरोपेली संघले युक्रेनका लागि 90 अर्ब युरो ऋण निकासा गर्दै। र विश्वकप फुटबलमा हाइटीलाई हराउँदै स्कटल्याण्डको विजय शुरूआत। ब्राजिल र मोरक्को तथा कतार र स्विजरल्याण्डले बराबरी खेले।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943334955।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रहरीले कारभित्र लुकाएर ल्याएको 30,000 क्याप्सुल ट्रामाडोल सहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले हिजो सिमरौनगढ़बाट काठमाण्डुतर्फ आउँदै गरेको बागमती प्रदेश बीएडी 9201 नम्बरको कारमा ल्याउँदै गरेको क्याप्सुल ट्रामाडोल सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराको सिमरौनगढ़ नगरपालिका 3 का 35 वर्षीय जितेन्द्र पासवान, भारतको बिहार राज्य सीतामगढ़ीका 32 वर्षीय अहमद लण्डन र त्यही ठाउँका 33 वर्षीय मोहम्मद सदाम रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो। ललितपुर महानगरपालिका 32 बाट नक्कुतर्फ आउँदै गरेका कारलाई रोक्न खोज्दा नरोकेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले लागू औषध ट्रामाडोल क्याप्सुल सहित कार, मोटरसाइकल र मोबाइल 5 थान बरामद गरेको छ। तीनैजनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो। यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रतिकार योजना समेत स्वीकृत गरेको छ। महानगरपालिका विपद व्यवस्थापन विभागका प्रमुख अनिरूद्र नेपालका अनुसार बागमती विष्णुमतीको डुबानबाट तल्लो भेगमा पर्ने वडा नम्बर 1400 भन्दा बढ़ी जोखिममा देखिन्छ। उहाँका अनुसार डुबानबाट कतै धेरै ठाउँमा र कतै धेरै परिवार प्रभावित हुने देखिन्छ। वडा नम्बर 1600 भन्दा बढ़ी प्रभावित हुने देखिन्छ। सामाखुशी, विष्णुमती र अन्य खहरे खुलाहरूले यस वडामा झण्डै 1600 परिवार प्रभावित हुने अनुमान गरिएको विपद व्यवस्थापन विभागका प्रमुख नेपालले बताउनुभयो। उहाँका अनुसार वडा नम्बर 26 1255, वडा नम्बर 3 950 र वडा नम्बर 4 955 परिवार प्रभावित हुनेछन्। अनुमानका आधारमा निर्माण गरिएको पूर्व तयारी कार्ययोजना वडा स्तरीय विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा लगायत आकस्मिक सेवा लिनुपर्ने क्षेत्र र आधिकारिक टोल फ्री नम्बर तयारी अवस्थामा राखिएका महानगर विपद व्यवस्थापन विभागले जनाएको छ। र बितेको 24 घण्टामा 2,408 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 4,58,000 रूपियाँ राजस्व उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएका 140, नियम विपरीत राइड सेयरिङ गरेका 116, संकेत बत्ती उल्लंघन गरेका 138 र तीव्र गतिमा गाड़ी चलाएका 284 जनालाई कार्यवाही गरिएको छ। यसै गरी लेन अनुशासन पालना नगर्ने 85 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 106, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 124, एकतर्फी सड़कमा गाड़ी चलाउने 116 र अन्य सवारी नियम उल्लंघन गरेका 1,335 जनालाई कार्यवाही गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री खनाल 4 दिने भ्रमणका लागि चीन प्रस्थान, भोलि चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने, 30,000 क्याप्सुल ट्रामाडोल सहित ललितपुरबाट 3 जना पक्राउ, थप अनुसन्धान चल्दै र यस वर्ष काठमाडौँ महानगरका 128 ठाउँ डुबानको जोखिममा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, भेसिसार नगरपालिका साथ, लम्जुङ। सम्पर्क फोन 066-520-209।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
6: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसर नगरपालिका 8 13, लमजुङ। प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665202093। साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
8: मर्सिङ्गी एफएम 95 मेगाहर्ज।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400050663।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
3: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
4: ए हो र?
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
4: बाप्रे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
7: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
8: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्टका आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
7: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका 7 मनाङ्गी चौतारा लमजुङ।
8: सम्पर्क मोबाइल 98460918, 98460918।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00271 र 9805-67272।
8: नेशनल सिटी हस्पिटल,
9: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल।
10: विशेषज्ञ चिकित्सक र सेवाहरू,
11: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
10: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
10: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
10: फिजिसियन डाक्टर गौरी राम महतो,
11: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
10: हार्ड जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
11: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेति,
10: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
11: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
10: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड, भरतपुर, सम्पर्क 0054-93-611।
9: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।

0: नमस्कार, रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्संगी .org मा बिहान 10 बजेको मर्संगी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: कांग्रेसमा आन्तरिक एकताको लागि 7 बुँदे प्रस्ताव, परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै, अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दावी, लमजुङको मुख्य सड़क दुर्घटना जोखिम क्षेत्रमा ट्राफिक संकेत, मर्सेन्टीको छापा हरसिंह र दुधपोखरीमा एक क्याबले राख्यो पर्यटन बोर्ड, पाउँदी स्थित वृद्ध आश्रममा ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार विरूद्धको सचेतना दिवस मनाइयो, अन्तर्पुस्त सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड, र मर्सेन्टी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित उद्यमशीलता तालिम शुरू।
3: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9855475, 9460857091 र 9460838062।
0: नेपाली कांग्रेसमा आन्तरिक एकताका लागि संस्थापक पक्षले पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शेखर कोइराला समूहलाई 7 बुँदे प्रस्ताव पठाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित थप 5 जना नेताहरूलाई गगन थापा पक्षले पठाएको 7 बुँदे प्रस्तावमा विधानको 17-2 बमोजिम सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगले गरेको अध्यावधिक सर्वोच्च अदालतको फैसला समेतलाई अर्कोले आत्मसात गर्नुपर्ने लगायतको उल्लेख छ। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रूपमा पठाएको 7 बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको सक्रियतामा गएको पुस 27 गतेदेखि माघ 1 गतेसम्म काठमाण्डुमा विशेष महाधिवेशन गरिएको थियो। यो विशेष महाधिवेशनप्रति देउवा पक्षले विमति राखेको छ। यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्य अत्यावधि गर्न तोकिएको समयमा सीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अत्यावधि गर्न छुट भएका क्रियाशील सदस्यहरूले आउँदो असार 20 गतेभित्र निवेदन दिन सक्ने जनाएको छ। कांग्रेस सदस्य व्यवस्थापन केन्द्र समितिको हिजो बसेको बैठकले छुटेका निरन्तरता सहित अत्यावधि गर्न चाहने क्रियाशील सदस्यहरूले असार 20 गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो। कांग्रेसको क्रियाशील सदस्य अत्यावधिक अभियान अन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल 7,82,209 क्रियाशील सदस्य मध्ये यही जेठ 28 गतेभित्र राति 12 बजेसम्म कुल 6,87,931 क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ। तर पूर्व सभापति शेरबहादुर देउवा सहित कतिपय शीर्ष नेताहरूले सदस्यता अत्यावधिक गर्नुभएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। हालै भारतको तीन दिने भ्रमण सकिएर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आज चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार चीनका विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चीन जान लाग्नु भएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा भोलि आफ्ना चीनिया समक्ष वाङ यीसँग द्विपक्षीय वार्ता हुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगले अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारी समुदायसँग आन्तरिक गर्नुहुनेछ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 गतेदेखि 24 गतेसम्म 3 दिन भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनु भएको छ। सामाजिक सञ्जाल थ्रोड सोशलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हमुर्ज सबैका लागि खुला हुने दावी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। मध्यमकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको 24 घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ। तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझ स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन। सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझ स्पष्ट भनाई भइ नसकेको इरानको भनाई छ। ट्रम्पले सम्झौतापछि इरानको उच्च सर्वदलीय युरेनियममा भण्डार व्यवस्थापन गरिने र त्यसलाई अनन्त नष्ट गरिने पनि बताउनु भएको छ। उहाँले वार्ता सफल नभए अमेरिकासँग अन्तिम विकल्प समेत रहेको चेतावनी समेत दिनुभएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको इरानमाथि हवाई आक्रमण गरेपछि शुरू भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको थियो। यदि प्रस्तावित सम्झौता सफलतापूर्वक कार्यान्वयन भएमा मध्यपूर्वको सुरक्षा अवस्था विश्व ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय व्यापार सकारात्मक प्रभाव पनि अपेक्षा गरिएको छ। रायन नगरपालिका आरएसए सर्वोदय सेवा आश्रममा 21 ज्येष्ठ नागरिक प्रतिको दुर्व्यवहार विरूद्ध सचेतना दिवसको अवसरमा ज्येष्ठ नागरिकमा रहेको सिप र अनुभव अन्तर्पुस्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। एकीकृत सेवा कार्यालय लमसुङको आयोजनामा भएको कार्यक्रममा कार्यालय प्रमुख मिता कुमारी थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख पूर्ण बहादुर गुरूङले ज्येष्ठ नागरिकहरू हाम्रो समाजका जीवित इतिहास भएको उल्लेख गर्दै उनीहरूलाई माया ममता सम्मान र मर्यादित व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रमको अध्यक्ष मिता कुमारी थापाले सर्वोदय सेवाश्रम कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताउँदै ज्येष्ठ नागरिकहरूको सम्मान संरक्षण र अधिकार सुनिश्चित गर्ने सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम तथा बजेट व्यवस्थापन गरेको उल्लेख गर्दै उपचार सामाजिक सुरक्षा भत्ता सेयर सुसार तथा स्थानीय तहमा ज्येष्ठ नागरिक समिति गठन गरी आफ्ना हक हितका लागि आवाज उठाउनु पर्ने आवश्यकता उल्याउनुभयो। प्रशिक्षक तथा सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले राज्यले संविधानमै ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गरेको भए पनि पछिल्लो समय अन्तर्पुस्त हस्तान्तरण कमजोर बन्दै गएको बताउनुभयो। रोजगार र शिक्षाका कारण युवा पुस्त गाउँबाट शहर तथा विदेश जाने क्रम बढ्दा हजुरबुवा आमा र नातानातिनी बीचको सम्बन्ध कमजोर बन्दै गएको र यसले अनुभव र संस्कार हस्तान्तरणमा असर पुगेको उहाँको भनाइ थियो। त्यसै गरी प्रशिक्षक अंगराज खिमिरेले ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान स्वास्थ्य खानपान तथा एक्युप्रेसरको महत्वबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले नियमित योग अभ्यास र सन्तुलित जीवनशैली अपनाउन आग्रह गर्नुभयो। कार्यक्रममा भानुभक्त थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने लेखा प्रमुख उत्तम गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। ज्येष्ठ नागरिकको सम्मानमा संरक्षण तथा अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा थमेली कुवा ज्येष्ठ नागरिक समितिका अध्यक्ष राजु शर्मा चिलवाल, सेवा आश्रम संचार प्रमुख आश्रमका बाबा आमा, विभिन्न समितिका पदाधिकारी तथा सदस्य, सेवक कर्मी, कर्मचारी र रुद्र माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। लमजुङमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दुर्घटनाको उच्च जोखिम रहेको ब्ल्याक स्पोट क्षेत्रहरू पहिचान गरी नाइट भिजन रिफ्लेक्टिभ ट्राफिक संकेत बोर्ड स्थापना गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड लमजुङ शाखा संघको समन्वय र सहकार्यमा रातिको समयमा समेत स्पष्ट देखिने चारवटा ट्राफिक संकेत बोर्ड जडान गरेको हो। डुम्रे बेसीसर चामे सड़क खण्ड अन्तर्गत बेसर नगरपालिका एक उदीपुर, बेसर नगरपालिका एक गाईखुरे, बेझर्ना, बेसर नगरपालिका सात भीमसेन स्थान तथा सुन्दर बजार नगरपालिका नौसिंहदीवार क्षेत्रमा दुर्घटनाको उच्च जोखिम रहेको पहिचान गरी संकेत बोर्ड राखिएको जिल्ला ट्राफिक कार्यालय लमजुङले जनाएको छ। चालकलाई दुई दुर्घटनाको जोखिम बारे समयमा सचेत गराई सवारी साधनको गति नियन्त्रण गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संकेत बोर्ड स्थापना गरिएको हो। रिफ्लेक्टिभ प्रविधियुक्त बोर्ड तथा रातिको समयमा पनि सजिलै देखिने भएकाले चालकलाई आवश्यक सूचना प्राप्त गर्न थप सहज हुने विश्वास गरिएको छ। विश्व हिन्दू महासंघ नेपाल लमजुङको चौथो अधिवेशन शनिबार बेस्तरमा भएको छ। अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको हो। महासंघका के जिल्ला अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रवीण खिमिरे, गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी, बागमती प्रदेश अध्यक्ष अर्सन प्रसाद सापकोटाले सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले सनातन हिन्दू धर्म र संस्कृति र परम्पराको जगेर्नका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए। धार्मिक पर्यटन प्रवर्धन र धार्मिक सम्पदाको प्रचार प्रसार र संरक्षणमा महासंघ योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने जोड़ दिनुभएको थियो। कार्यक्रममा जिल्लाभरका प्रतिनिधि, पदाधिकारी तथा आजीवन सदस्यहरू, नगर समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। लमजुङ सगरमुकाम बेस्तरमा स्टेशन रहेको संचार गृह संचालक संस्था हिमाल सूचना तथा संचार सहकारीको 12 साधारण सभा एवं 5 अधिवेशन भएको छ। संस्थाका अध्यक्ष किसान बहादुर गौतमको अध्यक्षता एवं संविधान सभा सदस्य जमीर मानगलीको प्रमुख आतिथ्यतामा साधारण सभा एवं अधिवेशन औपचारिक उद्घाटन भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कलीले प्रविधिको विकाससँगै पछिल्लो समय रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्नुभयो। विगतमा सामुदायिक हित सचेतना, राजनीतिक आन्दोलन, मनोरञ्जन लगायतका शिक्षा स्वास्थ्य क्षेत्रमा सामुदायिक रेडियोको भूमिका बिर्सन नहुने उल्लेख गर्दै संविधान सभा सदस्य घलीले रेडियोले समयको मागसँगै आफूलाई पनि परिमार्जित गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा कोडासत्तर गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरूङ, नेकपा एमाले केन्द्र सदस्य एवं जिल्ला बार इकाई अध्यक्ष कृष्ण प्रसाद अधिकारी, स्वयं संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र बोरा, नेपाल पत्रकार महासंघ लमजुङ अध्यक्ष सन्देश पौडेल लगायतको उपस्थिति रहेको थियो। संस्थाले साधारण सभाको अवसरमा दुईजना वार्षिक विज्ञापनदातालाई सम्मान गरेको थियो। तपाईहरुले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: होइन हजुर, सधैँ व्यस्त व्यस्त भन्नुहुन्छ। बर्खे घाँस लगाउन ढिलो भइसक्यो, कहिले गर्ने हो घरको काम?
6: के को व्यस्त हुनु, हिजो मात्रै पशु सेवा कार्यालय गएर कुन घाँस लाउने भनेर परामर्श लिएर आएको छु।
5: ए हो र, के सल्लाह पाउनु भयो त? अनि कुन घाँस नेपाली लगाउने त सोध्नु भयो?
6: बर्खे घाँस लगाउने समय भइसकेछ। हाकिम साहबले मकै, टियो सिन्की, सुडान, बाजरा जस्ता घाँसे बालीहरू लगाउनुहोस् भनेर सल्लाह दिनुभएको छ। मैले त घाँसको बिउ समेत ल्याइसकेको छु, अब आजै लगाउने हो।
7: सार्वजनिक हितका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ।
8: दिदी, तपाईँले कस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
9: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
0: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल रमझुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
10: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
13: मर्संग FM 95 MHz।
0: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङको मर्संगदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लचित गर्दै 2 दिने उद्यमशीलता प्रवर्धन तालिम भएको छ। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले वैदेशिक रोजगारीका क्रममा हासिल गरेका सिप, अनुभव र ज्ञानलाई स्वदेशमै सदुपयोग गरी आत्मनिर्भर बन्न तथा स्थानीय स्तरमै रोजगारी र उद्यम सिर्जना गर्न युवाहरूलाई प्रेरित गर्नुभयो। उहाँले गाउँपालिकाले उद्यमशीलता विकास र स्वरोजगार प्रवर्धन तथा उद्यमी युवाहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, जनप्रतिनिधि, कर्मचारी तथा तालिममा सहभागी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रोजगार संयोजक नन्दराज गुरूङले सहजीकरण गर्नुभएको कार्यक्रममा बेसा नगरपालिकाकी उद्यम विकास सहजकर्ता अंशु कुमारी राणा र मर्सिङदी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख दिपेन्द्र कुमार भण्डारीले उद्यमशीलता विकास, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन तथा स्वरोजगारका अवसर सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यम सञ्चालन, व्यवसाय व्यवस्थापन तथा स्वरोजगारका अवसर बारे व्यवहारिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम 30 र 31 गते सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्काबी इलाका संरक्षण कार्यालय भुजुङले आर्थिक वर्ष 82-83 को स्वीकृत कार्यक्रम अन्तर्गत दूधपोखरी छापा र हर्सिङ क्षेत्रमा साइन पोस्ट स्थापना गरेको छ। पर्यटक तथा स्थानीयवासीलाई गन्तव्य पदमार्ग तथा क्षेत्र सम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभिन्न पद उपयुक्त स्थानमा साइन पोस्ट राखिएको एक्काब भुजुङ का प्रमुख प्रमोद राज रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार साइन पोस्ट स्थापनासँगै पर्यटकीय पदमार्गको पहिचान थप स्पष्ट भएको छ भने आन्तरिक तथा बाहिर पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्धन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र क्षेत्रको समग्र व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। प्रमुख रेग्मीले संरक्षण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै एक्यापले विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। सोही कार्यक्रम अन्तर्गत दूधपोखरी छापा र हर्सिङ क्षेत्रमा साइन पोस्ट स्थापना गरिएको उहाँले बताउनुभयो। यस्ता पूर्वाधार मार्फत पर्यटकको यात्रा थप सुरक्षित, व्यवस्थित र जानकारीमूलक बनाउन सहयोग पुग्ने एक्यापले जनाएको छ। मर्सङ्गी समाचार अहिलेलाई तिनै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको मुख्य सड़क दुर्घटना जोखिम क्षेत्र ट्राफिक संकेत, मर्सङ्गीको छापा हर्सिङ र दूधपोखरीमा एक्यापले राख्यो पर्यटन साइन बोर्ड, पाउँदी स्थित वृद्धाश्रम ज्येष्ठ नागरिक प्रति दुर्व्यवहार विरूद्धको सचेतना दिवस मनाइयो, अन्तर्पुष्ट सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड़ र मर्सङ्गी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित उद्यमशील तालिम शुरू। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
6: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850036780।
5: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद सञ्जय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
4: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
3: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9463038518।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: हेलो, यो भेटनरी अस्पताल हो?
7: हजुर, भन्नुहोस् त, के समस्या पर्यो?
6: डाक्टर साहब, हाम्रो घरमा सबै बाख्रा बिराम परे, बाख्राको पेट ढाडिने छिर्ने भएका छन्। लौन, के गर्ने होला?
7: ए हो र, ल म आइहाल्छु है।
5: कलिलो घाँसहरूमा हुने केही हानिकारक तत्त्वहरूले गर्दा पशुहरूमा पेट फुल्ने छिर्ने जस्ता समस्याहरू आउन सक्छन्। त्यसकारण पशु पन्छीलाई कलिलो अवस्थाका घाँस खुवाउनु हुँदैन। खुवाउनै परेको खण्डमा ओइलाएर मात्र खुवाउनु पर्छ।
8: सार्वजनिक हितका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्को तिल दमाइसे।
10: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
10: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461 93152 र 98461 28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
4: हेलो, म सङ्गदेव 95 मेगाहर्ज

0: sip on ya.
1: Extreme energy drink.
2: लमजुङ कालिका यातायात संचालक प्रणाली विशेषणको सूचना. यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ. तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ. यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने. उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ. साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीलाई जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ. गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ. गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ. आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ. यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनुहुन अनुरोध गरिन्छ. ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउं. लमजुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमजुङ.
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो. खै म त कहाँ जाउँ भइरहेछु.
4: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है.
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्.
6: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ.
5: सम्पर्क मोबाइल 98460918, 98460918.
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट.
8: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली.
2: 2 दशक भन्दा बढी अनुभव प्राप्त एनडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
8: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा.
2: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा.
8: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
2: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
8: प्रत्येक दिन ईसीजी सेवा,
2: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
8: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
2: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
8: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
2: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
8: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
2: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
8: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
2: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
8: परिवार नियोजन सेवा,
2: मनोसामाजिक सामाजिक परामर्श सेवा।
8: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रहाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्रहाली, बेसी सर स्वाद, सानीमा बैंकको ठिक

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त।
1: ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार आठ सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
12: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
12: मलाई त एकदमै मन पर्यो।
11: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244

0: गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041123, 4021224, मोबाइल 9841454448।
9: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
1: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू

0: Siphonia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
9: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
8: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
9: अब यो फोहोर के गर्ने त?
8: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसाबारीमा काम लाग्छ नि।
9: ए हो त है, सानो प्रयासले ठुलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
10: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।
3: पहुँचिया।

0: विद्युतापूर्ति बन्द भएको कारणले गर्दाखेरि कार्यक्रम नहुने जानकारी गराएको थियौं, तर विद्युत आइसकेको छ, अहिले लाइन चाहिँ आइसकेको छ, सो कार्यक्रम चाहिँ आज पनि सञ्चालन हुन्छ। र आज एउटा टपिकमा हामी डिस्कस गर्नुपर्ने हुन्छ, हरेक आइतबारको दिनमा एउटा टपिकमा हामी डिस्कस गर्ने गर्छौं र यहाँहरू कतिलाई थाहा छ, आज चाहिँ विश्व रक्तदाता दिवस हो। रक्तदाता भनेको चाहिँ जसले रगत अरूलाई प्रदान गर्नुहुन्छ त्यो व्यक्तिलाई चाहिँ रक्तदाता भनिन्छ। र यो वर्षको मुख्य सन्देश चाहिँ रक्तदान गरौं जीवन बचाउ रहेको छ। यहाँले जानकारी पाउनु भएको छ कि छैन, आज हामी रक्तदाताहरूलाई एकदमै सम्मान गर्छौं, एकदमै धन्यवाद दिन्छौं र त्यस सम्बन्धी कुराकानी चाहिँ गर्छौं। रक्तदान र रक्तदाताको विषयमा चाहिँ हामी कुराकानी गर्छौं र यहाँले चाहिँ के बुझ्नु भएको छ त रक्तदाता रक्तदान भन्नाले चाहिँ त्यो पनि हामी सुन्नेछौ सुनाउनेछौ। र यति बेला हामीसँग कुनै साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते लक्ष्मीजी।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
1: म त सन्चै छु, कार्यक्रममा जोडिन नपाएर ज्वरो आज जस्तै भयो मलाई त।
0: ओहो, सम्झनाजी कार्यक्रममा जोडिनु भएन, त्यसैले हिजो म पनि हराएको है।
1: ए हो र, म नि यता हिजो नानीको स्कुलमा मिटिङ थियो
0: हजुर,
1: अनि शुक्रबार त फेरि नानीको यो गर्भवतीको लागि चल्लाहरू अण्डाहरू दानाहरू वितरण गरेको थियो, त्यतै गएँ शुक्रबार। शनिबार चाहिँ यता मिटिङ, नानीको स्कुलमा मिटिङ थियो, त्यतै गएँ।
0: कहिले सधैँ जोडिने मान्छे अब कहिले कस्तो हराउनु भयो भने त एकदमै खल्लो लाग्छ, हो बिरामी हुनुभयो कि भन्ने जस्तो पनि लाग्छ, एकदमै चासो बढेर आउँछ है सम्झनाजी।
1: हजुर हजुर लक्ष्मीजी, आफूले जोडिन पाइएन, मलाई पनि जोडे आँटे जोडिन
0: हो नि। अनि एकदमै खुसी लाग्यो यहाँ कार्यक्रममा जोडिनु भएको छ। अनि आजको बसाइको बारेमा चाहिँ यहाँले सुन्नु भएको छ कि छैन?
1: आज रक्तदानको बारेमा
0: होइन? हजुर एकदमै हो, आज चाहिँ रक्तदाता दिवस हो है, जुन 14 तारिक रहेको छ, रक्तदाता दिवस रहेको छ। रक्तदान र रक्तदाताको बारेमा चाहिँ यहाँले के बुझ्नु भएको छ, के भन्न चाहनुहुन्छ सुनाउनुहोस् त।
1: अब त्यही हो, आफूसँग बढी गएको रगत अरूलाई दिँदा नि फाइदै भयो, उसको ज्यान बचाउन सकिन्छ आफूले रगत दिएर। अनि आफूले रगत, अब आफूले रगत दिएपछि उनीहरू बढी भएको रगत दिँदाखेरि उता अर्को अर्को मान्छेको जीवनै राम्रो हुन सक्छ।
0: हजुर, आफूले जति जान्नुभएको छ त्यति कुरा भन्नुभएको छ यहाँले, एकदमै धेरै धन्यवाद छ सम्झनाजी। अनि आजको बसाइबाट यहाँले सम्झना सन्देश राख्नु पर्दा क कसको लागि राख्न चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि।
0: हजुर,
1: यो हस्पिटलमा चाहिँ रौतो काम चाहिँ भनिन्छ है, तर कहिले पनि खोजेको बेला कहिले पनि मान्छे पाइँदैन कि हस्पिटलमा चाहिँ।
0: हस्पिटलमा त्यो चाहिँ एउटा संस्था छ, बेसी सहरी युथ सोसाइटी भनेर, उहाँहरूले चाहिँ गर्नुहुन्छ है।
1: पहिले काठमाडौँ गफ हुन्छ, कोही पोखरा गफ हुन्छ, यो हस्पिटलमा चाहिँ अब कन्ट्याक्ट गर्दाखेरि नि अब कोही कता छु भन्छ कि हस्पिटलमा चाहिँ।
0: हजुर हजुर, त्यो पनि अब समाधान गर्नुपर्ने विषय नै हो, पक्कै पनि त्यसको पनि नियन्त्रण अब हुन्छ होला।
1: यस्तो हुन पर्यो कि लक्ष्मीजी, हस्पिटलमा पनि यो रक्तदानको ऊ राख्न पर्यो कि, हस्पिटलमा पनि ब्लड राख्न पर्यो कि,
0: हजुर
1: ब्लड ब्याङ्क राख्न पर्ने भयो क्या। अब
0: हुन्छ होला, त्यो पक्कै पनि हस्पिटलसँग पक्कै पनि उहाँहरूले त्यसको बारेमा छलफल चाहिँ गरिरहनु भएको छ होला, किनकि चाहिँ गर्नुहुन्छ होला है सम्झनाजी पक्कै पनि।
1: हजुर, अब सर्वप्रथम हजुरलाई नै भन्न चाहे लक्ष्मीजी।
0: हजुर धन्यवाद।
1: अनि भित्र दिलुजीलाई भन्न चाहे, अनि के अरे मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सशिता श्रेष्ठ, नातिनी युवा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जयको लागि, बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अनि छोरीहरू लक्ष्मी श्रेष्ठ, पार्वती श्रेष्ठ, र माथि टिकाराम परिवार, सुकमाया परिवार, राम परिवार, सीता परिवार। आज अगाडि कोही आउनु भएको आउनु भएको छैन लक्ष्मीजी?
0: आज कार्यक्रम 5 मिनट ढिलो शुरू भएको हो र कार्यक्रममा पहिलो नै हजुर जोडिनु भएको छ।
1: पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु लक्ष्मीजी, हस् त धन्यवाद।
0: हजुर हुन्छ, नमस्ते। हजुर भर्खरै मात्रै हामीसँग जोडिनु

0: भएको थियो। सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो आजको पहिलो कलर र उहाँले आजको यो बसाईमा शीर्षकमा रक्तदाता शीर्षकमा आफूले बुझेको जानेको कुरा चाहिँ सुनाउँदै सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको बसाईबाट उहाँ विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ र रक्तदाता र रक्तदानको बारेमा बुझ्नुपर्ने हुन्छ। यो विषयमा बोल्नुभन्दा अगाडि चाहिँ यहाँहरूले जानकारी छैन भने चाहिँ म जानकारी गराउँछु। रक्तदान भनेको चाहिँ हामीले कसैले रगत दिनु यो प्रक्रियाले रक्तदान भनिन्छ भने जुन मान्छेले रगत दिनुभएको छ उहाँ व्यक्तिलाई चाहिँ रक्तदाता भनिन्छ। र यति बेला हामीसँग फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: गुड आफ्टरनुन छजलो, नमस्कार।
0: नमस्ते, गुड आफ्टरनुन, सन्चै हुनुहुन्छ कृष्णजी?
1: हजुर सन्चै छु, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि एकदमै सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी, खुदी बगैँचातिर?
1: हजुर, बसी बसाई नै छ,
0: बसी बसाईमै हुनुहुन्छ है?
1: मौसम पनि ठिकै छ, के अरे, घाम पनि लागेको छैन, पानी पनि परेको छैन, बेसरतिर घाम लाग्छ कि?
0: बेसी सहरतिर एकदमै चर्को घाम लागिरहेको थियो, अहिले चाहिँ अलिकति कम भएको छ अघिको तुलनामा चाहिँ, फेरि पनि एकैछिनमा परिवर्तन हुन सक्छ।
1: नत्र श्यामश्यामै हो यहाँ पनि, अघि पहिलेतिर त घाम लाग्थ्यो, अहिले फेरि बादल लागेछ, पानी पनि परेको छैन, घाम पनि लाग्छ छैन अहिले त।
0: अनि आज कृष्णजीले मौसम एकदमै राम्रो रहेछ, यस्तो मौसममा चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
1: हजुर, कार्यक्रम सुन्दैछु।
0: ओके, त्यसो भए त आजको बसाईको बारेमा यहाँलाई पक्कै पनि जानकारी नै छ।
1: हजुर, तपाईँले दिनुभयो नि जानकारी, त्यही भएर थाहा लाग्यो।
0: धन्यवाद छ, कार्यक्रम शुरूबाटै सुन्नुभएको रहेछ। अनि आजको यो बसाईमा आज रक्तदाता दिवस रहेको छ, विश्व रक्तदाता दिवस रहेको छ, यो चाहिँ संसारभरि नै आज रक्तदाता दिवस मनाइरहेको छ। अब यो विषयमा चाहिँ यहाँले के भन्न चाहनुहुन्छ, कहिले रक्तदान गर्नुभएको छ यहाँले?
1: हजुर, मौकै पाएन,
0: मौका पाउनु भएन है?
1: हजुर, मौकै पाएन। अब रक्तदान त जीवनदान भन्दाखेरि अब ठुलो ऊ भन्दा अर्को जीवन बचाउने ऊ हो, के अरे, एकजनाको रगतले गर्दाखेरि अब अर्को जीवन ऊ गर्छ भने अब त्यो, त्यही भएर जीवनदान भन्छ, रक्तदान जीवनदान भन्दाखेरि आफूले गर्नु पाएन, त्यही अब दुर्भाग्य कुरा भनौँ, अब लिनु पनि परेन, दिनु पनि पाएन।
0: हजुर, यो बाहेक के कुरा थप्न चाहनुहुन्छ? जति पनि रक्तदाताहरू हुन्छ संसारमा, नेपालमा, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? ज जसले अब हजुरले चाहिँ मौका पाउनु भएन तर अरूले चाहिँ रक्तदान गर्नुभएको छ नि, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ?
1: अब जो जसले दिने मौका पायो, दिनुभयो, त्यसलाई अब धन्यवाद भन्न चाहन्छु। अनि अब ठुलो योगदान भन्दा रगतको अभावले गर्दाखेरि मान्छेको ज्ञान जानु सक्छ नि त, अब त्यो, त्यही भएर अब जीवन दान भने जस्तो अब त्यो राम्रो कुरा हो। कति 60 वर्षसम्म कि कति वर्षसम्म अब एकचोटि दिएपछि फेरि 3 महिनापछि नि दिनु सक्छ भनेर मैले अब रेडियोबाटै सुनिरहेको थियो, तर आफूले त दिने मौकै भएन।
0: हजुर, अनि आज के थप्न चाहनुहुन्छ कुरा?
1: अरूलाई पालो दिउँ होला। अब
0: कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर, सम्झिनु पर्दछ भन्दा पहिला तपाईँलाई
0: हजुर धन्यवाद,
1: अनि प्राविधिकमा साथ दिने बिलुजीलाई, अनि मर्चन्डी होल टिमलाई
0: हजुर,
1: अनि अब साथीहरू सबैले सम्झिरहेको छु, अब कृष्ण लामा भनेर चिन्ने नचिन्ने, रेडियो सुनिरहनु हुने सबैलाई एकमुष्ट सम्झिँदै बिदा हुन्छ नि त। हस् त, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट, र उहाँले पनि आफ्नो कुरा राखिसक्नु भएको छ र सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। आज हामी आइतबारे बसाईमा छौं। आइतबारे बसाईमा एउटा शीर्षकमा कुराकानी छलफल गर्नुपर्ने हुन्छ भने आज रक्तदाता दिवस रहेको छ, विश्व रक्तदाता दिवस। यो अवसरमा चाहिँ हामी रक्तदान र रक्तदाताको बारेमा चाहिँ कुराकानी गर्छौं। यहाँले जे जति पनि कुरा बुझ्नु भएको छ यो यहाँले एकदमै मजाले राख्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। तपाईँले प्रत्यक्ष फोन गर्न सक्नुहुन्न भने पनि यहाँले आफ्नो थटहरू त्यहाँ लेखेर चाहिँ मजाले पठाउन सक्नुहुनेछ। आज विश्व रक्तदाता दिवस रहेको छ। हरेक वर्ष जून 14 तारीकमा चाहिँ विश्व रक्तदाता दिवस मनाउने गरिन्छ र विश्व रक्तदाता दिवस किन मनाइन्छ भन्दाखेरि चाहिँ जुन जति पनि मान्छेहरू हुनुहुन्छ जसले रक्तदान गर्नुभएको छ उहाँहरूको सम्मान गर्नको लागि चाहिँ यो दिवस मनाइन्छ अनि अरूको मानिसहरूलाई पनि रक्तदान गर्न प्रेरित गर्नको लागि पनि यो दिवस मनाउने गरिन्छ र अस्पतालमा आवश्यक पर्ने सुरक्षित रगतको अभाव कम गर्न रक्तदाता दिवसको दिनमा पक्कै पनि रक्तदान कार्यक्रम पनि भइरहेको छ होला र कुनै ठाउँमा रगत बढ़ी भइरहेको छ भने आवश्यकता अनुसारको रगत छ भने कुनै अवस्थामा रगत चाहिँ कमी भइरहेको छ त्यस्तो अवस्थामा आफूले रगत दिँदाखेरि आफूलाई पनि फाइदा हुने र जुन व्यक्तिले रगत दिँदै हुनुहुन्छ उहाँलाई पनि फाइदा हुनुहुन्छ भनेपछि रक्तदान गर्नु चाहिँ एकदमै पुण्यको काम हो पनि भनेर भन्नुहुन्छ र हो पनि नै र तपाईँको एक थोप रगतले कसैको नयाँ जीवन बन्न सक्छ भने चाहिँ वाइ नट भन्ने पनि प्रश्न उठ्न सक्छ। सो रगतदान चाहिँ विशेष गरी महिलाको तुलनामा चाहिँ पुरूषहरूले बढ़ी गरिरहनु भएको चाहिँ पाइन्छ किनकि फिजिकल वाइज पनि हाम्रो शारीरिक हिसाबले पनि पुरूष भन्दा पनि महिला चाहिँ अलिकति शारीरिक रूपमा कमजोर हुन्छ। त्यसपछि पनि महिलाहरूलाई चाहिँ हरेक महिना रजस्वला पनि भएको कारणले गर्दाखेरि महिलाहरूको रगत चाहिँ प्रत्येक महिना बगिरहेको पनि हुन्छ। त्यो चाहिँ पुरूषमा हुँदैन र पुरूषहरू शारीरिक रूपमा पनि अलिकति तन्दुरूस्त नै हुन्छ। त्यही भएर रक्तदाताको संख्या चाहिँ महिलाको तुलनामा अलिकति पुरूष चाहिँ बढ़ी नै पाइन्छ र यहाँको शरीर एकदमै कुनै रोगले लागेको छैन यहाँलाई एकदमै स्वस्थ हुनुहुन्छ भने तपाईँले चाहिँ रगत दान गर्न सक्नुहुनेछ। तपाईँले अरूको जीवन बचाउन सक्नुहुनेछ यदि आफू चाहिँ तपाईँ एकदमै स्वस्थ तन्दुरुस्त हुनुहुन्छ भने र तपाईँले एकचोटि रगत दान गरिसक्नु भएपछि पनि तपाईँले तीन महिनामा रगत दान गर्न सक्नुहुनेछ। यो लाइफ टाइममा एकचोटि मात्रै गर्नुपर्छ दुईचोटि मात्रै गर्नुपर्छ भन्ने हुँदैन। यहाँले आवश्यकता परेको बेलामा चाहिँ आफ्नो रगत चाहिँ दान गर्न सक्नुहुनेछ र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0 6 5 20 0 20 डायल गर्न सक्नुहुनेछ। आज हामी आइतबार बसाईमा छौं र तपाईँले कार्यक्रममा जोडिएर आफ्नो धारणा विचारहरू पनि राख्न सक्नुहुनेछ र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ। स्वीकार दिनुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू। तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो, बुझिस्?

0: हजुर, यो मिठो सांगीतिक कोसेरी पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते राजु।
0: नमस्ते रामजी, सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै छु।
0: एकदमै धेरै दिन पछिको कार्यक्रममा यहाँसँग भेट भइरहेको छ, कार्यक्रममा कुराकानी गर्न पाइरहेको छ, एकदमै खुसी लागिरहेको छ है रामजी।
1: हजुर, एकदमै म पनि एकदमै खुसी भएर हाँस्दै हाँस्दै आइरहेको।
0: हजुर, हाँस्नु होला, हाँस्नु शरीरको लागि एकदमै फाइदाजनक छ
1: नि।
0: मुस्कुराउनुहोस् खुसी हुनको लागि भन्ने पनि छ है,
1: एकदम पनि।
0: अनि आज के गर्दै हुनुहुन्छ रामजी?
1: यति बेला बसिरहेको भनौँ न, फेसबुक लाइभको माध्यमबाट भर्खर भर्खरै प्रोग्राम सुनेको, अनि टपिक बारेमा चाहिँ थोरै जानकारी गराइदिनु पर्ने भयो।
0: ओहो, हुन्छ। आज चाहिँ विश्व रक्तदान दिवस रहेको छ, रक्तदाता दिवस रहेको छ। अब रक्तदान र रक्तदाताको बारेमा यहाँले के बुझ्नु भएको छ, जुन रक्तदाताहरू हुनुहुन्छ उहाँले चाहिँ यहाँले के भन्न चाहनुहुन्छ, त्यो विषयमा चाहिँ छलफल गर्नुपर्ने हुन्छ आज चाहिँ।
1: अब आज विशेष गरी चाहिँ सर्वप्रथम त रेडियो मर्तङलाई, विशेष गरी हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु। यो हजुरहरूले चाहिँ यो समय सान्दर्भिक एउटा जुन विषयवस्तुहरू लिएर आउनुहुन्छ होइन, छ कि यो कार्यक्रम चाहिँ निरन्तरता जाओस् भन्न चाहे सर्वप्रथम चाहिँ, र निरन्तरता दिनुपर्छ यस्तो कार्यक्रमहरूलाई। विषयवस्तुहरू हामीले समयअनुसार होइन यस्तो यस्तै खालको विषयवस्तुहरू राख्दाखेरि चाहिँ अब हामीले धेरै कुराहरू बुझ्न पनि सक्छौँ होइन, हामीले नबुझेको कुराहरू पनि बुझ्न सक्छौँ होइन, त्यही भएर चाहिँ हामीले अरू साथीहरूबाट पनि बुझ्न सक्छौँ भन्न चाहिँ। र धन्यवाद दिँदै अब भने विषयवस्तुमा प्रवेश गरे। अब रक्तदानको विषयमा चाहिँ अब हुन त मैले अहिलेसम्म त्यस्तो होइन रक्तदान कार्यक्रमहरूमा यस्तो रक्तदान आफूले चाहिँ त्यस्तो रगतहरू दान गरेको चाहिँ छैन भन्न चाहिँ होइन, त्यस्तो अनुभव चाहिँ छैन रक्त अब त्यस्तो कसैले पनि अहिलेसम्म त्यस्तो गरेको पनि छैन मैले। अब बरु आफूले चाहिँ गर्नु पर्यो कि आफूले चाहिँ बरु गर्न पर्यो, तर मैले आफूले पनि गरेको त्यस्तो रगतै दान त गर्नु परेको छैन र यो विषयमा चाहिँ मैले खासै अब के भन्नु खै म खासै अनुभव चाहिँ भएन। अब रक्तदान आज रक्तदान दिवस पनि परेको रहेछ होइन, अवसरमा चाहिँ अब रगत दान जीवन दान हो भन्छन् के अरे होइन, अब एकदमै रक्त आफूले आफ्नो रगतहरू कोही मान्छेहरूलाई होइन अभाव भएको मान्छेहरूलाई दिनु चाहिँ एकदम राम्रो हो भन्छु होइन, र कतिपय मान्छेहरू चाहिँ अब रगत दान गर्नुहुन्न भन्ने पनि भ्रमहरू पनि, आफ्नो रगत दिनुहुन्न भन्ने पनि भ्रमहरू पनि गाउँघरतिर सुन्दै आइरहेको छु होइन, यो चाहिँ अलिकति गलत पनि जस्तो लाग्छ होइन, तर रगत दान गर्नु चाहिँ एकदम राम्रो पनि हो। आज रक्तदाता दिवस, आज रक्तदान दिवसको अवसरमा चाहिँ शुभकामना पनि दिन चाहे। यदि नै अब खासै त्यस्तो अनुभवहरू मसँग नभएर चाहिँ मैले अब मैले अलिकति बुझेको मात्र छोटो मैले जे बुझेँ त्यो कुरा चाहिँ यहाँ राखेँ होइन।
0: हजुर, एकदमै राम्रो कुरा राख्नु भएको छ रामजी, एकदमै खुसी लाग्यो यहाँको कुरा सुनेर। कसलाई सम्झिन चाहनुहुन्छ त आजको विषयबाट?
1: हस् हुन्छ, अब सर्वप्रथम आज धेरै पछि नै कुराकानी भएका अरे, रेडियो मर्सङ एफएममा फोन लागिहाल्यो, एकदमै खुसी छु म। सम्झिनु पर्दा यति मिठो यसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि नै
0: हजुर धन्यवाद।
1: अनि यस्तै गरी रहेर म प्राविधिकमा रहेर तपाईँ र हामी बिच कुराकानी गर्नको लागि, विशेष गरी प्राविधिकमा रहेर साथ दिनुहुने, मेरो फोन उठाइदिनुहुने प्राविधिक दिलुजीलाई पनि विशेष धन्यवाद दिन्छ है र सम्झिरहेको छु। यसै गरी हाम्रो सुध शिष्टको लागि पनि, अनि रेडियो मर्सिङ एफएम होल इन्टर टिमको लागि, र केही साथीहरूको नाम लिनु पर्दा हाम्रो श्याम प्रसाद अधिकारी दाईलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु, यसै गरी हाम्रो टेकु छेत्री दाई हुनुहुन्छ तनहुँतिर, उहाँलाई पनि मिठो माया मिठो सम्झना दाई भन्न चाहेँ। यसै गरी हाम्रो सुषमा दिदीको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहेँ, गाउँ तरतिरबाट आउनुहुन्छ। यसै गरी हाम्रो कृष्ण लामा दाईलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु. उहाँले पनि सम्झिराख्नुहुन्छ. म आजभोलि खासै रेडियो सुन्न पाइरहेको छैन, रेडियोबाट सुन्दा छैन, जस फेसबुक लाइभबाट सुनिराखेको बेला उहाँले सम्झिराख्नु भएको सुन्छु होइन. उहाँलाई पनि मिठो भयो मिठो सम्झना भन्न चाहे. हाम्रो सरस्वती दिदी पनि यहाँ खोइ, मैले आजभोलि धेरै भयो मैले त सुनेको छैन, रेडियोतिर आउनुहुन्छ कि आउनुहुन्न त थाहा भएन आजभोलि त होइन, मैले धेरै भयो सुनेको छैन. र उहाँलाई पनि सुन्दै हुनुहुन्छ भने मिठो माया मिठो सम्झना भन्न चाहन्छु होइन. सरस्वती आइतश्री दिदी पनि हराउनु भएको छ, उहाँलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहे. र बाँकी नाम छुटेका सबै सबैजनालाई विशेष गरेर, अनि मलाई राम पाण्डे भनेर जो जसले चिन्नुहुन्छ या चिन्नुहुन्न सम्पूर्णको लागि भन्दै आजको लागि जान्छु.
0: हजुर हुन्छ, नमस्ते, बाई बाई. हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो राम पाण्डेजी हुनुहुन्थ्यो, र उहाँले पनि एकदमै आफूले बुझेको जानेको कुरा चाहिँ बताउनु भएको छ, शेयर गर्नुभएको छ, र सम्पूर्ण साथीहरूले आजको विषयबाट सम्झिँदै उहाँ चाहिँ बसाईबाट विदा भइसक्नु भएको छ. साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ. मिलन घायल मुठुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको. गुड आफ्टरनून मिलनजी, पक्कै पनि डेडिकेट गरिदिनेछौ. धर्मराजजीले लेख्नु भएको छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज वीरतमोर छापा घर भई हाल काठमाडौँ हाल दुबईबाट कार्यक्रम सुन्दैछु. आज मलाई कोमन सिंह राणा र शान्तरानी परियारको मायाले मन सुन्छ बोलको गीत बजाइदिनुहोस् ल. यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा मेरा आफन्त जन घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बू, सम्दिनी सरस्वती पोखरेल, देलसा राई, एलिसा लिम्बू, हिमा राई, वरूण जन्चली, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बोबिश्रीस मगर, निमा शेर्पा, अल्का बान्तावा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना मायाको साथमा अब बस्ने गीत समर्पण गर्न चाहन्छु भनेर चाहिँ उहाँ छुटिसक्नु भएको छ. धर्मजीलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु. रेगुलर बेसमा उहाँले कमेन्ट गर्नुहुन्छ. र रामजी घिमिरेजीले लेख्नु भएको छ, चितवनबाट हजुर सुन्दैछु सम्झना सबैमा भन्नुभएको छ, नमस्ते. अनि यहाँले पनि एकदमै धेरै सम्झना छ रामजी घिमिरेजी, फोन पनि गर्न सक्नुहुनेछ. यति नजिकैको मान्छेले त फोन गर्नुभए पनि एकदमै राम्रो हुने थियो. सम्पूर्ण साथीलाई यहाँको आवाज पनि सुझाइदिनुहुन चाहिँ म एकदमै अनुरोध गर्न चाहन्छु. फ्री भएको बेला चाहिँ फोन गर्नुहोला है. सृजना मुखियाजीले लेख्नु भएको छ, मिस यु अल भनेर. हामीले पनि यहाँलाई सम्झिरहेको छौं, र तपाईँको मिस यु चाहिँ भन्नुहुन्छ सृजनाजी सुन्दै हुनुहुन्छ भने, तर यति दिनकै सम्झिरहेको छु भनेर चाहिँ भन्नुहुन्छ तर फोन गर्नुहुन्न, किन होला है सृजनाजी? अब यति सम्झिने मान्छेले त फोन गरेर पनि एकदमै सम्झिनु पर्यो नि, कमेन्टबाट मात्रै त हामीले कसरी यहाँको भावना बुझ्ने? यहाँको आवाजबाट पनि सम्पूर्णलाई सम्झिनको लागि चाहिँ अनुरोध गर्न चाहन्छु, सम्झिन चाहिँ फोन गर्नुहोला 0665020020 डायल गरेर. र यति बेला हामी कार्यक्रमको आधा आधीमा आइसकेको छौं. तपाईँको सामु सांगीतिक कोशेलीसँगै व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला.

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाई परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9855 45875, 9864085791 र 9864083862।
2: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
2: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
3: ए हो र?
2: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
3: बाप्रे, यति धेरै जोखिम?
2: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

हजुर, यो मिठो सांगीतिक कोशेरी सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आजको बसाईमा जोड़िन सक्नुहुनेछ। आज हामी आइतबार बसाईमा छौं। आइतबारको दिनमा एउटा शीर्षक राखेर कुराकानी गर्नुपर्ने हुन्छ भने आज हामीले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदातालाई नै सब्जेक्ट बनाएको छौं। त्यसमा हामी डिस्कस गर्छौं र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ फोन गर्न सक्नुहुनेछ। जुन 14 तारीकमा चाहिँ हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ। रक्तदाता भन्नाले चाहिँ ज जसले रगत दान गर्नुहुन्छ उहाँलाई, उहाँ व्यक्तिलाई चाहिँ रक्तदाता भनिन्छ। र यस वर्ष चाहिँ रक्तदान गरौं जीवन बचाउने भन्ने चाहिँ नारा रहेको छ, सन्देश रहेको छ यो वर्षको दिवसको चाहिँ। र यहाँले पनि रगत दान गर्नुभएको छ अथवा लिनुभएको छ, त्यस्तो अनुभवहरू छ भने पनि यहाँले सुनाउन सक्नुहुनेछ। र सम्पूर्ण रक्तदाताहरूलाई यहाँले के भन्न चाहनुहुन्छ र रक्तदानको बारेमा बुझ्न चाहनुहुन्छ भने अथवा आफूले एक्सपिरियन्स गर्नुभएको कुनै छ भने चाहिँ तपाईँले सुनाउन सक्नुहुनेछ। र रगत दान गर्दाखेरि हुने फाइदाहरू चाहिँ के छ भनेर चाहिँ म अलिकति बुझाउनेछु। रगत फाइदा, यो रगत दान गर्दाखेरि चाहिँ फाइदा कसलाई हुन्छ र कसरी हुन्छ भन्ने कुरा चाहिँ यहाँले रगत दान गर्नुभयो। पक्कै पनि कसैको जीवन बचाउनको लागि रगत दान गर्नुहुन्छ। अब कोही दुर्घटना, अपरेशन अथवा प्रसूति वा बिरामी व्यक्तिलाई चाहिँ रगतको आवश्यक पर्छ, त्यो बेलामा यहाँले रगत दिनुभयो भने कसैको जीवन चाहिँ बाँचिन्छ, बच्छ, त्यो चाहिँ एकदमै सेवाको काम पनि भयो। र यहाँले रगत दान गरिरहँदाखेरि चाहिँ नयाँ रगत चाहिँ बन्न मद्दत पुग्छ। जुन यहाँले रगत दान गर्नुभयो तपाईँलाई पनि फाइदा हुन्छ, तपाईँलाई चाहिँ नयाँ रगत बन्न चाहिँ एकदमै मद्दत गर्दछ। र सामान्य जाँच, स्वास्थ्य जाँच पनि हुन्छ। अब रगत दान गर्ने भन्ने बित्तिकै त यतिकै दान गर्ने कुरा हुँदैन, यहाँको रक्तचाप, हेमोग्लोबिन, तौल अनि रक्त समूह जाँच गरिन्छ। त्यसको बारेमा, आफ्नो रगत ग्रुपको बारेमा, रक्तको चापको बारेमा, हेमोग्लोबिन, तौलको बारेमा चाहिँ यहाँले चाहिँ सामान्य चेक जाँच गरे जस्तो नै हुन्छ। र मनमा एक किसिमको सन्तुष्टि पनि प्राप्त हुन्छ। यहाँले कसैले रक्तदान गर्नुभएको छ भनेपछि त मान्छेले कुनै एउटा सानो सहयोग गरिरहँदाखेरि त हामीले कस्तो ओहो भन्नेवाला फिल हुन्छ भनेपछि यहाँको रगतले, यहाँको अलिकति जुन रगत यहाँले दान गर्नुभएको छ त्यो रगतले चाहिँ कसैको जीवन बाँचिन्छ, कोही चाहिँ बच्न सफल हुन्छ भने त्यो चाहिँ एकदमै ठूलो कुरा हो। यहाँले चाहिँ एकदमै सन्तुष्टि मिल्छ त्यो कुराले गर्दाखेरि। र शरीरमा बढ़ी भएको आइरन चाहिँ सन्तुलनमा मदत पुग्छ। हाम्रो शरीरमा आइरन चाहिँ बढ़ी मात्रामा छ भने पनि यो व्यवस्थापन गर्ने काम गर्छ रक्तदानले चाहिँ। र रक्तदानको फाइदाको कुरा गरिरहँदाखेरि सबै मान्छेले रक्तदान गर्न मिल्छ, सक्नुहुन्छ भन्ने पनि हुँदैन। रक्तदान गर्दाखेरि चाहिँ उमेर, तौल, स्वास्थ्य अवस्था इत्यादि सबै कुराहरू चाहिँ हेरेर चाहिँ रक्तदान गर्नु पर्ने हुन्छ। यो कुरा चाहिँ स्वास्थ्य संस्थाहरूमा चाहिँ परीक्षण गरिसके पश्चात मात्रै रक्तदान गर्नुहुन्छ। र रगत एकदमै सानो, रगतदान गरिरहँदाखेरि हामीले सानो कुरा लागिरहे तापनि जुन रगतको कारणले गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ बाँच्न सफल हुन्छ, त्यो चाहिँ एकदमै ठूलो कुरा हो। र जति पनि रगतदाता हुनुहुन्छ, रक्तदाता हुनुहुन्छ, ज जसले रगतदान गर्नुभएको छ र अर्को व्यक्तिहरूको जीवनलाई चाहिँ फेरि पुनः नयाँ जीवन प्रदान गर्न चाहिँ जुन एकदमै ठूलो रोल खेल्नुभएको छ, प्ले गर्नुभएको छ, उहाँलाई चाहिँ एकदमै धेरै सम्मान दिन चाहन्छु। ज जसले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रममा जोडिन नसक्नु भए तापनि यहाँले चाहिँ भित्रैबाट ज जसले रक्तदान गर्नुभएको छ उहाँले चाहिँ सम्मान चाहिँ दिन सक्नुहुनेछ। र आफूले अनुभव गर्नुभएको कुनै कुरा छ भने पनि आजको बसाईमा यहाँले मन खोलेर भन्न सक्नुहुनेछ। र कार्यक्रम रेडियो मर्स्याङतीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। गुरूङ टेकजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, म मलेसियादेखि सुन्दैछु, रेडियो मर्स्याङती सुनेर बस्नुहुने सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु भन्नुभएको छ। नमस्ते टेकजी, सन्चै हुनुहुन्छ, एकदमै धेरै खुशी लाग्यो। सात समुद्र पारीबाट पनि एकदमै कामलाई साइडमा राखेर फुर्सद मिलाएर कार्यक्रमलाई माया गरेर यति मिठो कमेन्ट लेख्नु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसौ नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ। गुड आफ्टरनून सौरभजी, एकदमै खुशी लाग्छ यहाँले चाहिँ एकदमै नियमित रूपमा कमेन्ट गर्नुहुन्छ र यहाँको फ्यामिलीलाई चाहिँ एकदमै सधैँ नै सम्झिनुहुन्छ।
राम पाण्डेजीले लेख्नु भएको छ, दिदी लक्ष्मी दिदी नमस्कार है, म पनि सुन्दैछु फेसबुक लाइभको माध्यमबाट। राम पाण्डे, आज पढ्न गएको रक्तदान दिवसको सबैजनालाई शुभकामना दिँदै, मिल्छ भने मलाई लमजुङ्गे बाजा भन्ने गीत चाहिँ अन्तिमसम्म जसरी हुन्छ मिल्छ श्याम प्रसाद अधिकारी बजाइदिनु होला भनेर चाहिँ भन्नुभएको छ र साथीहरू सम्झिनु भएको छ। श्याम प्रसाद अधिकारी मगर अनि सुषमा भुजेल अनि आयताश्री तामाङ सरस्वती दिदीको लागि कृष्ण प्रसाद मलाई राम पाण्डे भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै आजको लागि जान्छु। कृष्ण लामा दाई लगायत यामसारू मगर दाई लगायत भनेर भन्नुभएको छ। मिल्छ भने हामी अन्तिमसम्म यहाँले भन्नुभएको गीत चाहिँ बजाउने कोशिश गर्छौं र आज बजेन भने यहाँ त्यसको लागि पनि एकदमै क्षमा प्रार्थी छौं। कुनै बेला चाहिँ बज्ने नबज्ने पनि हुन्छ, आज बजेन भने चाहिँ भोलि अथवा आगामी वसाईमा पक्कै पनि बजाउनेछौ। र देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, जिन्दगी त्यहीबाट शुरू भयो जब यस धरतीमा पहिलो पाइला टेक्न सिकाउनुभयो, त्यही भएर अहिलेसम्म संघर्षको भुमारीसँगै मरारिरहेको छु। हाम्री आमा नमस्कार, हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मीडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना, देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ। एकदमै यहाँको कमेन्ट गर्ने शैली चाहिँ एकदमै फरक हुन्छ। आज पनि विशेष किसिमले जोडिनु भएको छ, विशेष शब्दको साथ प्रहर गर्नुभएको छ यहाँले चाहिँ, एकदमै खुशी लाग्यो। तर मुटु फुट्ने गरी यहाँले दिनुभएको सम्झना है, कसले चाहिँ सिलाइदिनु होला, कसले टालिदिने होला मुटु, फुटेको मुटुलाई अब कि त जोड्नु पर्यो कि त सिलाउनु पर्यो, त्यसको पनि समाधान लेखेर पठाउनु होला है देवेन किशोरजी। कर्णप्रिय केसीजीले लेख्नु भएको छ, कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना, म चाहिँ कर्णप्रिय केसी संगीत घर हाल चाहिँ भारतको हिमाचलबाट, कार्यक्रमको सफलताको शुभकामना भन्नुभएको छ। हजुर नमस्कार कर्णप्रिय केसीजी, एकदमै धेरै खुशी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, नियमित रूपमा यसरी नै जोडिनु होला भन्न चाहन्छु। युवराज गुरूङजी हुनुहुन्छ, गुड प्रोग्राम सिस्टर भन्नुभएको छ, थ्याङ्क यू सो मच युवराजजी। यहाँ पनि जोडिन सक्नुहुनेछ, सहभागिता जनाउन सक्नुहुनेछ। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। कुनै बसाईमा छलफल गफ गर्नुपर्ने हुन्छ, कुनै बसाईमा हामी गीत गाउँछौं, कुनै बसाईमा सुन्छौं, कुनै बसाईमा एकदमै हँसाउँछौं, मजाक गर्छौं, गजलहरू सुनाउँछौं, शायरी सुनाउँछौं, कुनै बसाईमा हामी एकदमै महत्वपूर्ण कुराको बारेमा पनि चर्चा गर्छौं, छलफल गर्छौं। यस्तै नै रहेको छ सात दिनको बसाईमा। आफूलाई कुन बसाईमा मनपर्छ, कुन बसाईमा बढ़ी रूचि छ, त्यो बसाईमा चाहिँ यहाँले फोन गर्नुपर्ने हुन्छ र त्यसको लागि चाहिँ यहाँले सुनेर मात्रै चाहिँ पुग्दैन, 066-5-20-20 चाहिँ फोन गर्नुपर्ने हुन्छ। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशिली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आजको बसाईमा जोड़िन सक्नुहुनेछ। आज रक्तदाता दिवस, विश्व रक्तदाता दिवस रहेको छ। यस सन्दर्भमा यसैलाई विषय बनाएर हामी छलफल गरिरहेको छौं र सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा यहाँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ, कथा, कविता, गजल, मुक्तक, शायरी सुनाउन सक्नुहुनेछ। यहाँले कुनै व्यक्तिको अभिनय गर्न आउँछ भने पनि त्यो पनि मजाले सुनाउन सक्नुहुनेछ। र फ्राइडे ट्राई डे रहेको छ, शुक्रबारको दिनमा चाहिँ हामी गीतको ट्र्याक बजाउनेछौ। यहाँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ ट्राई गर्नुपर्ने हुन्छ। र हप्ताको अन्तिम दिन शनिबारको दिनमा यहाँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई, यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौ भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै प्रत्येक दिन कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण गर्ने गर्छौ हामी, त्यहाँबाट पनि यहाँले सुनेर कमेन्ट गर्न सक्नुहुनेछ। आज रक्तदाता दिवसको बारेमा कुराकानी गरिरहेको छौं। सम्पूर्णले आफूले जानेको बुझेको कुरा चाहिँ सुनाउनु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुनिरहनु भएको छ भने फोन गर्न सक्नुहुनेछ। साथै गर्मी पनि बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनुहोला। र प्रशस्त मात्रामा भनिरहँदाखेरि एकै पटकमा चाहिँ नपिउनुहोला, पर्याप्त मात्रामा समय मिलाएर चाहिँ पटक पटक गरेर चाहिँ पिउनुहोला एकैचोटिमा। यहाँले पानी फेरि धेरै पिउनुभयो भने फेरि चिनी पनि खायो भने तितो हुन्छ नि, बढी खानुभयो भने चाहिँ त्यस्तै नै हुन्छ। सो तपाईँले चाहिँ मात्रा मिलाएर चाहिँ पिउनुहोला भन्न चाहन्छु। र एकदमै पानी पिउँदाखेरि पनि आरामले बसेर चाहिँ पिउनुहोला, एकदमै हिँडुल गरेर उभिएर चाहिँ पानी नपिउनुहोला भन्न पनि चाहन्छु। र घाममा निस्कनै परेको अवस्थामा चाहिँ यहाँले चाहिँ पातलो लाम्बाउले कपडा चाहिँ लगाउन अनुरोध गर्न चाहन्छु। र यो गर्मीमा कालो लुगाले चाहिँ एकदमै घाम बढी छिटो सोच्ने हुनाले चाहिँ कालो लुगा पनि यहाँले चाहिँ नलगाउनुहोला, सक्नुहुन्छ भने अवोइड गर्नु।

यहाँको तौल चाहिँ कम्तीमा 40 देखि 50 केजी चाहिँ यहाँको तौल हुनुपर्दछ र पक्कै पनि रगत कसैले दान गरिरहँदाखेरि यहाँ स्वास्थ्य हुनुपर्छ भन्ने त छँदै नै छ। यहाँको रगतको मात्र पनि पर्याप्त हुनु पर्यो, फेरि यहाँको कुनै अवस्थामा ब्लड ग्रुपहरू मिलिरह्यो र दिन्छु भनिरहँदाखेरि तपाईँको शरीरमा चाहिँ पर्याप्त मात्रामा रगत नै छैन भने पनि त्यो अवस्थामा चाहिँ यहाँले रगत चाहिँ डोनेट गर्न चाहिँ रक्तदान गर्न चाहिँ मिल्दैन, त्यो अवस्थामा पनि यहाँले रगत दान गर्न चाहिँ मिल्दैन। र एकचोटि रगत तपाईँले दान गरिसक्नुभयो र तपाईँ एक महिनापछि फेरि रगत दान गर्छु भन्ने त्यस्तो केस पनि मिल्दैन, तपाईँले रगत दान गरेको 3 महिना पूरा भइसकेपछि मात्रै अर्को व्यक्तिलाई चाहिँ अर्को पटक चाहिँ रगत दिन सक्नुहुनेछ तपाईँले चाहिँ। र धेरै कमजोर व्यक्ति बिरामी व्यक्तिले चाहिँ रक्तदान गर्नुहुँदैन। तपाईँ ज्वरो संक्रमण वा गम्भीर रोग भइरहेको छ त्यस्तो अवस्थामा चाहिँ यहाँले एकदमै रगतदान गर्न सक्नुहुँदैन। र भर्खर भर्खर एकदमै तपाईँ अपरेशन गरिराख्नु भएको छ र त्यस्तो अवस्थामा तपाईँले कसै व्यक्तिलाई चाहिँ रगत दिन्छु भनेर तपाईँले सोच्नु भएको छ भने त्यो पनि पोसिबल हुँदैन र डाक्टरको सुझाव सल्लाह परामर्श अनुसार मात्रै यहाँले चाहिँ रगत दान गर्न सक्नुहुनेछ। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज हामीसँग प्रत्यक्ष मात्रामा फोन गरेर 3 जना साथी जोडिनु भएको थियो, सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो र राम पाण्डेजी जोडिनु भएको थियो। उहाँहरू तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रममा एकदमै सन्देशमूलक एकदमै मिठो शब्द लेखेर पठाउनुहुने कमेन्ट गर्नुहुने यहाँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र सम्पूर्ण जति पनि रक्तदाताहरू हुनुहुन्छ सम्पूर्णलाई एकदमै धन्यवाद र सम्मान पनि व्यक्त गर्न चाहन्छु। र गर्मी मौसम बढ़िरहेको छ, प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सनुहोला। साथै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन हुन सक्ने विश्लेषण सुनाएका छन्। बागमती प्रदेशका नेताहरू गुण्डु बोलाएर ओलीले विपक्षीको योजना बमोजिम, उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी छुटाउन सक्ने बताएको हुन्। शनिबार बागमती प्रदेशमा पार्टी पुनर्गठन कार्यदलले सुझाव लिने कार्यक्रम थियो। भक्तपुरको एक बैंकवेटमा सुझाव संकलन कार्य सकिएपछि नेताहरू गुण्डु बोलाएको थियो। प्रदेश इन्चार्ज महेश बस्नेते ओलीले भेट्न चाहेको कुरा सूचना सुझाव संकलन कार्यक्रममा दिएका थिए। रासोपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ। रासोपा केन्द्रीय निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जनाएको छ। अधिवेशनको क्रममा सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको वैधता लिएर जिल्लाको उम्मेद्वारहरू तथा पार्टी सदस्यद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उप केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्ज उपलब्ध गराउने भएको छ। आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको यो उल्लेख गरेको हो। महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, एकल महिला सहितका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्ग मैत्री सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ। नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल लगानी करिब 18 खर्ब पुगेको छ। देशभर साना, मझौला तथा ठूलो उद्योगहरूमा वित्तीय क्षेत्रको लगानी एक वर्षको अवधिमा 7.99% बढ़ेर गत पुससम्म 17 खर्ब 78 अर्ब 30 करोड़ पुगेको हो। चालू आर्थिक वर्ष 6 महिनामा देशभर साना, मझौला, ठूला गरी थप 461 नयाँ उद्योगहरू दर्ता भएका छन्। यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढ़ी 363 र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा 4 उद्योग दर्ता भएका छन्। चालू आर्थिक वर्षको सो अवधिमा दर्ता भएका उद्योगहरूमा प्रस्तावित विदेशी लगानी 55 अर्ब 83 करोड़ रहेको छ भने ती उद्योगहरूले 22,885 जनालाई रोजगारी सिर्जना गरेका छन्। कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागू औषध बरामद गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागू औषध बरामद गर्नुका साथै 3 जना पक्राउ पनि परेको छ। पक्राउ पर्नेहरूमा 12 सिम्रो नगरपालिका 3 का 3 घर भएका 35 वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक 32 वर्षीय अहमद लड्ना र अर्का भारतीय 33 वर्षीय मोहम्मद सदन छन्। 12 सिम्रोनगढ़बाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश बीएडी 9201 नम्बरको रातो कारभित्र ठूलो परिणाममा लागू औषध ट्रामाडोल ल्याएको सूचना पाएपछि ब्यूरो टोलीले पीछा गरेको थियो। इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई 4 देखि 13 मा शुरू हुने भएको छ। इरानी सरकारी संचार माध्यमहरूको जानकारी अनुसार यो अन्त्येष्टि जुलाई 9 उनको गृह शहर मसहदमा समापन हुनेछ। गत फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको पहिलो दिनको हवाई हमलामा 86 वर्षीय खामेनी मारिएका थिए। उनले 36 वर्षसम्म इस्लामिक गणतन्त्र इरानको नेतृत्व सम्हालेका थिए। अन्त्येष्टि कार्यक्रम अन्तर्गत जुलाई 7 तेहरानको दक्षिणमा रहेको पवित्र शहर कोममा पनि विशेष धार्मिक समारोह आयोजना गरिने संचार माध्यमले जनाएका छन्। इस्लामिक कानून अनुसार मृत शरीरलाई 24 घण्टाभित्रै गाड्नुपर्ने नियम भए पनि युद्धको समय जस्ता विशेष परिस्थितिमा यसलाई केही समयपछि सार्न मिल्ने छूट रहेको छ। खामेनीले आफ्नो शासनकालमा इरानलाई एक शक्तिशाली अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गरेका थिए। उनले लेबनानले हिजबुल्लाह जस्ता लड़ाकू समूह मार्फत मध्यपूर्वी क्षेत्रमा इरानको सैन्य प्रभाव विस्तार गरेका थिए। देशभर भएका विभिन्न जनविद्रोहहरूलाई उनले कड़ा रूपमा दबाएका थिए।
दिउँसो दुई बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
12: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
11: थप जानकारीको लागि सम्पर्क
12: श्री चितवन कलेज भरतपुर चितवन। फोन नम्बर 0655595911 98452111511 98457069।
11: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? उ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषाले कति छाप कुए खैमु खोजिन्थिङ अल्छ्यो
10: ए 26 तिसै घरि बालोटी र रेडियो मर्सिङ डिङ्गेन ओ अल्छ्यो
11: क्यों आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा आयानी आये।
8: के भयो दिदी तपाईँलाई, सुन्छ छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845076780।
7: यो मोबाइलले पनि तनावै दियो भन्या।
11: हैन, के तनाव दियो ए खुशी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
4: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
4: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564-46662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: जय श्री राम जय श्री राम
8: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
7: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
7: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
8: हो नि भाउजू
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
10: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने
9: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
10: प्रोभाइडर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विशेषर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लम्जुङ
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074

0: Bonia. Extreme energy drink.
1: 아니, 쿠시, 게 칸죠? 아스칼도 전에 푸르디로 र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्गानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो
1: मह बाहेक अरु के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यहीँ जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुवर्ण अवसर, सुवर्ण अवसर।
4: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौ ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह

संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चारधाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेना फिल्म हल चोक, क्लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
2: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाघ्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुनर्निर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कमा टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुत्याएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै। नेपाल खबरमा अब पूरा खबर। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा मध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17.78 अर्ब पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्ज पुगेको छ। प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा 9.22%, लुम्बिनी प्रदेशमा 7.91%, मध्य प्रदेशमा 7.22%, गण्डकीमा 1.62% र सुदूरपश्चिममा 1.55% कर्जा प्रवाह भएको छ। औद्योगिक कर्जा मध्ये गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगले सबैभन्दा बढ़ी 35.67% हिस्सा ओगटेको छ। विद्युत ग्यास तथा पानी सम्बन्धी उद्योगमा 26.62% र कृषि तथा पेय पदार्थ उद्योगमा 20.64% कर्जा गएको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उपयोग 42% सीमित छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर 461 नयाँ उद्योग दर्ता भएका छन्, जस मार्फत 22,000 भन्दा बढ़ी जनालाई रोजगारी सिर्जना हुने अनुमान छ। वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ। गएको वर्षको अत्याधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुननिर्माण हुन सकेको छैन। भत्किएका सड़क र पुलहरू बेलैमा मरमत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो। मेची राजमार्ग अन्तर्गत राजदा दुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र त्यसले कुल क्षतिको 0.5% काम पनि नधान्ने मेयर थापाले बताउनुभयो। केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरूद्ध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गरेको थियो। इलामको भौतिक पूर्वाधार निर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागडुंगा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्र गर्ने काम पुनः शुरू भएको छ। मध्यपूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू गरिएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालो पत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड़ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड़ने यस सड़कमा कालो पत्र नहुँदा हिउँदमा धूलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकलेर भिरबाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। टेम्पो धकलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो। अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वडा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बास पानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै भीरबाट खसाली दिएका थिए। टेम्पो गोदावरीकै 44 वर्षीय धनमाया धना देवी धामीको थियो। उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ। यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख राम विचारी ठाकुर सहित 20 कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीरबाट नखसालिएको दावी गरेका छन्। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ। भिडियोमा भने टेम्पोलाई धकेल्दै भीरबाट खसालेको प्रष्ट देखिन्छ। यस्तै वन कार्यालयको कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333-493-555।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल 40,000 रूपियाँ घुसित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपियाँ समेत बरामद गरेको अख्तियारका प्रमुख प्रवक्ता सुरेश निरूपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनको राजधानी बेजिङले पहाड़ी क्षेत्रमा बाढ़ी नियन्त्रणका लागि 5 जलाशय निर्माण गर्ने योजना अघि सारेको छ। चीनीय राजधानीले 50 वर्ष यता पहिलो पटक यस्तो ठूलो पहल शुरू गरेको बेजिङ जलस्रोत प्राधिकरणले जानकारी दिएको छ। यी जलाशयहरू योङदिङ, जुमा, दासी र बन्यू नदीहरूको माथिल्लो तटीय क्षेत्रमा रहनेछन्। बाढ़ीको पानी रोक्न र बहाव कम गर्न माथिल्लो क्षेत्रमा जलाशय निर्माण मध्य भागमा नदी सफाई र तटबन्ध सुदृढीकरण तथा तल्लो तटीय क्षेत्रमा ढल निकास र पानी फर्काउने प्रणालीको स्तरोन्नति गरिँदैछ। यी प्रयासहरूले वर्षा याममा सुरक्षालाई अधिकतम बनाउन सहयोग गर्नेछन्। अहिले बेजिङमा 80 जलाशय छन् जसले शहरको 68% पहाड़ी क्षेत्र नियन्त्रण गर्दछ। 5 नयाँ जलाशय निर्माण सम्पन्न भएपछि यो अनुपात 80% पुग्नेछ। जस्तै बेजिङको उत्तरी र पश्चिमी पहाड़हरूमा बाढ़ी नियन्त्रणको मजबूत आधार तयार हुने चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराकाओले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराकाओ क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराकाओको क्षेत्रफल 444,000 वर्ग किलोमिटर र जनसंख्या झण्डै 158,000 मात्र रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफ का नेदरल्याण्ड्स र जापान खेल्दैछन्। यो खेल राति पाउने 2 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान पाउने 5 बजे फिलाडेल्फिया रंगशालामा समूह ई का आइवरी कोस्ट र इक्वेटर खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको मोन्टेरी रंगशालामा समूह एफ का स्वीडेन र ट्युनिसिया खेल्दैछन्। चार भन्सङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। वर्षासँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम उच्च। संघीय सरकारले पुननिर्माणलाई व्यवस्था गरेको गुनासो। कैलालीमा सड़कबाट टेम्पो खसालेको घटनाबारे प्रहरीको अनुसन्धान शुरू। भिडियोमा हुताएर खसालेको देखिए पनि मिलाउन खोज्दा दुर्घटनावश खसेको वनका कर्मचारीको जिकिर। चीनको राजधानी बेजिङमा बाढ़ी नियन्त्रणका लागि 5 विशाल जलाशय निर्माण गर्ने योजना। जलाशय बनेपछि पहाड़ी क्षेत्र मध्ये 84% भूभागको बाढ़ी नियन्त्रण हुने। र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै।
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्यूहबाट बाहिर निकालेर एक सहदयी समावेशी मानवीयताको शहरका रूपमा विकास गर्ने दूरगामी संकल्प अघि सारेको छ। नगरसभाको 19 अधिवेशनमा आज आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यो संकल्प गर्नुभएको हो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगरीय अभियान अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्ध वृद्ध र अशक्त नागरिकले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने कार्यवाहक मेयर डंगोलले बताउनुभयो। चिकित्सक र स्वास्थ्य प्राविधिक र कर्मचारीहरू परामर्श तथा औषधि बोकेर ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमा पुग्नेछन्। सहयोगीय पक्ष घरबार विहीन र सड़क आश्रित नागरिकहरूको उद्धार तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरू र गैर सरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाडौँलाई सड़क आश्रित मानवमुक्त शहर घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 8 ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। हिजो एक कार्यक्रमका बीच वडा कार्यालयले शिक्षा स्वास्थ्य खेलकुद कला साहित्यदेखि उद्यम व्यवसाय र धर्म संस्कृतिसम्ममा 70 जना साधकलाई माला र दोसल्लाहले सम्मान गरेको हो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्मानित व्यक्तित्वहरूले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान गर्नुभएको चर्चा गर्नुभयो। यस्तै प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा नागरिकको सुखको पनि र दुःखको पनि साथी रहेको धारणा व्यक्त गर्नुभयो। लागू औषधसहित ललितपुरबाट 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका 8 बस्ने 31 वर्ष दीपक बलामी र ललितपुर महानगरपालिका 7 बस्ने 58 वर्ष हुकुम बहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर माताहत पुलचोक तथा मंगल बजारबाट खटिएको प्रहरी टोलीले स्वीप अपरेशनका क्रममा उनीहरूको साथबाट लागू औषध बरामद गरेको हो। र कवि राजेश ढुंगानाको कृति मुटु फलाम भएर लोकार्पण गरिएको छ। नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा आज काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं लेखक रोचक घिमिरेले कृतिको लोकार्पण गर्नुभएको हो। लेखक घिमिरेले नेपाली साहित्यका प्रखर स्रष्टा राजेश ढुंगानाको मुटु फलाम भएर कविता कृति उत्कृष्ट मध्येको एक रहेको बताउनुभयो। कार्यक्रममा सहभागी विभिन्न साहित्यकार तथा कविहरूले मुटु फलाम भएर कविता कृति भाव शैली र प्रस्तुतिका दृष्टिले रोचक रहेको धारणा राख्नुभयो। कवि राजेश ढुंगानाले लामो अध्ययन मेहनत र जीवनका विभिन्न अनुभवलाई समेटेर कविता कृति तयार पारिएको बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उद्योगमा वित्तीय क्षेत्रको लगानी पाउने 18 खर्ब रूपियाँ नाग्यो। 72% हिस्सा बागमतीमा केन्द्रित हुँदा कर्णालीमा 0.25% मात्रै। काठमाडौँलाई मानवीयताको शहर बनाउने महानगरको संकल्प। ज्येष्ठ तथा अशक्त नागरिकको घर दैलोमै चिकित्सक पुग्ने। र ललितपुरमा लागू औषधसहित 2 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग विशेषर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिक्टिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania?
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेछु
6: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
7: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाँडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
6: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
3: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसीसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
7: सम्पर्क मोबाइल 9846019018 9846019018
8: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै गुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् गुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28 186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Sonia.
1: Extreme energy drink.
2: Subarna Avasar, Subarna Avasar.
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेना फिल्म हल चोक, लमजुङ।
4: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक 1-1 चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरी धान्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9041626344, 9041626344।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
8: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
9: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
8: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
9: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
8: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
9: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
8: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
9: मासिक एकाइ परीक्षाको व्यवस्था,
8: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
9: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: जीपीए 3.6024 सम्म

0: me a extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: बिताई दिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासी सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
5: सम्पर्क मोबाइल नम्बर 9857-13-375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13-236 र 9845-00-58।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गै आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ खुल्दि भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खनयामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू MS पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209073 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ. सम्पर्क 9856 46 244.
5: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: बिस्तारै जानु ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
0: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोपाइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0665520532 मोबाइल 98460903001 98460074065।
0: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ। कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई

0: जानकारीका लागि
1: धनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका सात लमजुङ सम्पर्क फोन 98460 74553 98560 45875 98460 85791 र 98460 83862।
2: आया मरे नि आमा आया नि
3: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
2: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
3: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
2: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
3: ल दिदी बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
4: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
5: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
4: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
5: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
4: सम्पर्क फोन 98490 68924 98450 86780।
6: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
7: किन सबैले त फालेका छन् यो फोहोरको के काम
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
7: अब यो फोहोर के गर्ने त
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
7: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
8: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
1: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ
9: अनि तयो कागज केमे छिल्काई के पर्सनल नम्बर ब्लक लैबी
10: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लैर खर्खाई
9: अनि बैंगरी
10: बैंगरी सर चाहिँ तले ललपर्दी
9: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
10: सतर्क तना ठगी तब्द क्या जोगिना
11: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई

0: Laconia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 5 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: Tapani Radio Mercy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
6: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
10: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania
1: Extreme Energy Drink.
2: 아이네 쿠시 게 칸초 아스칼타 자네이 푸르티레 라 스와스타 데크추 타
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: हेर्न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ।
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
9: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठीक

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ आल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463038518।

0: Extreme Energy Drink.
1: Subarna Avasar, Subarna Avasar.
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018, 9846019018।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
9: हेलो मर्सिंग एफएम 95 मेगाहर्ट्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665-520-435-520-475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-520-19, 0665-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बट्ट, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो देप्रे सली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठद्र क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
5: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
5: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 9511,

0: कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
0: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
0: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
0: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
0: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
0: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
0: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
0: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लम्सुङ, सम्पर्क फोन 9860074553, 9850445875, 9860585791 र 9860638062।
2: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-520-209।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार हुँदै आएको सर्वोत्तम सिमेन्ट
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
7: एक्सट्रिम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड।
0: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, भारतीय अवरोधले 10 लाख किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
1: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना, यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
0: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने, व्यापार तथा रोजगारीमा असर पार्ने चिन्ता।
1: र कुराकाउले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले देशको अर्थतन्त्रलाई औपचारिकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित युवा उद्यमशीलता सम्मेलन 2083लाई सम्बोधन गर्दै उहाँले दशकौंदेखि चर्चामा सीमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगाएको दावी गर्नुभयो। करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बसेका बस्न बाध्य भएका साना उद्योगीहरूलाई उद्योगीहरूका लागि सरकारले विशेष आम माफीको योजना ल्याएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विगतमा बकौताका कारण ठूलो दायित्व बोकेका झण्डै 2-3 लाख साना कम्पनी तथा व्यक्तिहरूले अब 1% प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसाय पुनः वैधानिक रूपमा सञ्चालन गर्न सक्नेछन्। युवाहरूमा रहेको यो देशमा केही हुँदैन भन्ने नकारात्मक भाषालाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको जिकिर छ।
1: इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले भोलिदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनमा आबद्ध 51 उद्योगले यो निर्णय गरेका हुन्। एसोसिएशनका अनुसार तयारी चिया बिक्री हुन नसकेको, गोदाममा भरिएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएकोले उद्योग बन्द गर्न बाध्य भएको हो। भारतीय चिया बोर्डले गएको मे 1 लागू गरेको नयाँ मापदण्ड अनुसार नेपालबाट निर्यात हुने चियाको हरेक खेपको अनिवार्य गुणस्तर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। परीक्षण प्रतिवेदन अनुसार 2 हप्तासम्म लाग्ने र यसबीच चिया बिक्री गर्न नपाइने भएकाले अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया रोकिएको छ। यस्तै उद्योगहरूमा थप 7 लाख किलो तयारी चिया थन्किएको छ। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठका अनुसार चिया बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प छैन। उद्योग बन्दले सूर्योदय नगरपालिकाका झण्डै 3,000 चिया किसान प्रत्यक्ष प्रभावित हुनेछन्। यसैबीच सूर्योदय नगरपालिकाले भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नेपालले वार्षिक झण्डै 4.25 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ, जसको 90% भन्दा बढ़ी भारतीय बजारमा पठाइन्छ।
0: देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव एउटा प्रमुख समस्याका रूपमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार वार्षिक प्रतिवेदनले कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजारको अभाव, पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत र प्राविधिक पछौटेपनसँगै दक्ष जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा देखाएको हो। प्रतिवेदन अनुसार युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम जारी रहेकाले उद्योगका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नु चुनौतीपूर्ण बनेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूँजी अभाव, बजारीकरणको समस्या र भारतसँगको खुल्ला सीमा नाका मार्फत हुने अवैध आयातले स्थानीय उद्योगलाई थप कठिनाई पारेको छ। तर अध्ययनले देशको औद्योगिक क्षेत्रमा उल्लेख्य सम्भावना रहेको पनि देखाएको छ। जलविद्युत उत्पादनमा भइरहेको विस्तार, कृषि उपज, जड़ीबुटी तथा खानीजन्य पदार्थको उपलब्धता र बढ़दो सूचना प्रविधिको प्रयोगले सफ्टवेयर विकास तथा आउटसोर्सिङ उद्योगको विकासका लागि अनुकूल वातावरण बनाएको छ। मध्य प्रदेशमा कृषिमा आधारित उद्योग, खाद्य प्रशोधन र पर्यटनसँग सम्बन्धित उद्योगको सम्भावना प्रबल रहेको प्रतिवेदनमा भनिएको छ। बागमती प्रदेशमा दुग्ध, मासु तथा जड़ीबुटी प्रशोधनका साना तथा मझौला उद्योगको विकास गर्न सकिने पनि अध्ययनले देखाएको छ। राष्ट्र बैंकले न्यून ब्याजदर, बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानी योग्य रकम र सरकारको नीतिगत सहयोगको अधिकतम उपयोग गरी औद्योगिक उत्पादन र रोजगारी बढ़ाउन सक्नुपर्नेमा जोड़ दिएको छ।
1: बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जामध्ये 72% भन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 साल पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा 17,87,30,00,00,00 पुगेको छ। कुल बैंक कर्जा मध्ये औद्योगिक क्षेत्रको हिस्सा 30.82% रहेको छ। बागमतीमा 72% भन्दा बढ़ी हिस्सा रहँदा कर्णाली प्रदेशमा जम्मा 0.25% मात्र औद्योगिक कर्जा पुगेको छ। राष्ट्र बैंकको सर्वेक्षण अनुसार उद्योगको औसत क्षमता उद्योग 42% मात्र सीमित छ।
0: वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि औसत ब्याजदर घटाएका छन्। बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सूची आज सार्वजनिक गरेका हुन्। जेठको तुलनामा असारमा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने 13 स्थिर रहेका छन्। कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एसिया, लक्ष्मी सनराइज, हिमालयन प्राइम कमर्सियल र एनएमई बैंकले जेठको तुलनामा असारमा ब्याजदर घटाएका हुन्। धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसत ब्याजदर घटेको छ। जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.343% रहेकोमा असारमा 4.265% झरेको छ। धेरैसो बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर 3.9-4.5% रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ। निक्षेपको ब्याजदर घटेपछि आधार दर घट्न गई कर्जाको ब्याजदर पनि स्वतः घट्छ। बैंकहरूमा लगानी योग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ। राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ।
1: प्रतिनिधि सभामा भोलि र पर्सी विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ। यस्तै मन्त्रालयगत छलफलका क्रममा जेठका उठेको प्रश्नको आउँदो असार 3-4 सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। सरकारले जेठ 15 आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान अर्थात बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिइसक्नु भएको छ।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणमा सड़क मार्ग हुँदै आउने विदेशी पर्यटकका लागि पालना गर्नुपर्ने नियम, सुरक्षा र आचरण सम्बन्धी गर्न हुने र नहुने नियम सार्वजनिक गरेको छ। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र पर्यटक मैत्री बनाउने उद्देश्यले मन्त्रालयले सामाजिक सञ्जाल मार्फत निर्देशनहरू जारी गरेको हो। नेपाल भ्रमणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रवेशदेखि यात्रा, स्वास्थ्य, संस्कृति र सुरक्षा सम्बन्धी सबै नियम पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 भ्रमणका लागि बेजिङ पुग्नु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीन जानुभएका मन्त्री खनाललाई बेजिङमा रहेको विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझै सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाल आउँदै गरेको मनसुनको अवस्था बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
5: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई, साना उद्यमीलाई आम माथि र डिजिटल सेवामा जोड, भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा, देशको औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि एउटा प्रमुख समस्या रहेको राष्ट्र बैंकको निष्कर्ष, बैंकहरूको औसत ब्याज दर असार महिनाका लागि पनि घट्यो लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। पश्चिम तराईमा आज फेरि गर्मी केही बढ़ेको छ। पानी परेका कारण केही दिन शीतल अनुभव भएकोमा आज फेरि पश्चिम तराईका धेरै ठाउँमा गर्मी महसुस भएको हो। तुलनात्मक रूपमा पूर्वी तराईमा केही शीतल रहे पनि पश्चिम तराईमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी पनि पुगेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने बताएको छ। यसैबीच यस वर्षको मनसून अहिलेसम्म पनि नेपाल प्रवेश गरेको छैन। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति अर्थात जून 13 तारीक हिजो हो। औसत मितिभन्दा 10 दिन सम्म ढिलो वा चाँडो हुनुलाई सामान्य मान्न सकिन्छ। तर यस वर्ष नेपालको सीमा क्षेत्रमा केही दिन अघि नै मनसून आइसकेको भारतीय मौसम विभागले जनाएको थियो। तर नेपालमा आउन ढिलाइ भइरहेको छ। यस्तो किन भएको हो भनेर साथी हृदय रिमालले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकाललाई सोध्नु भएको छ।
11: जुन 13 मनसून भित्रिन्छ भन्ने होइन, अघिल्लो वर्ष अलिकति अगाडि मनसून भित्रिएको छ, यो वर्ष चाहिँ अहिलेसम्म पनि सबै चाहिँ काटेर फुल्लो भएको देखिँदैन। अरू कुरो मनसून भित्रिँदैमा या मनसून आउँदैमा तातो नहोला भन्न चाहिँ सकिँदैन। विशेष गरी मनसून पूर्वबाट भित्रेर पश्चिमतिर फैलन समय लाग्ने हुन्छ। त्यसो गर्दाखेरि पूर्वतिर मनसून भित्रिँदै गर्दा पश्चिमतिर तातो दिन हुन्छ भन्ने सम्भावना पनि रहने नै गर्छ।
1: कहिलेसम्म चाहिँ मनसून नेपाल भित्रिन्छ भन्ने अनुमान गर्न सकिन्छ?
11: हामीले पूर्वानुमान चाहिँ गरेका छैनौ स्रोत साधनले गर्दा चाहिँ। पूर्वानुमान भन्दा पनि हामीले यसलाई अवलोकन गर्ने र अनि त्यसरी गरेर डिक्लेयर गर्ने गर्छौँ। त्यो आधारमा चाहिँ ठ्याक्कै यति गति भित्रिन्छ, यही नै भित्रिन्छ भन्ने कन्डिसन चाहिँ अहिले देखिँदैन।
1: के छ अब यसको बाह्य गतिविधि हेर्दाखेरि होइन, नेपालमा कहाँबाट आउँछ र त्यो चाहिँ त्यहाँ अहिले के भइरहेको छ भन्ने
8: भन्नेसम्म अध्ययन त्यस्तो छ कि छैन सामान्य
11: मनसुन चाहिँ नेपालको नै पूर्वको दक्षिण भूभागतिर चाहिँ मनसुन आगमन भएको जस्तो देखिन्छ त्योभन्दा अगाडिको स्टेपहरूमा चाहिँ नेपालको चाहिँ भूभागमा चाहिँ आइसक्यो जस्तो देखिँदैन
8: अनुमान गरेको समयमा यो मनसुन नभित्रिँदाखेरि के देखिन्छ असर
11: यसो छ मनसुन भित्रमा चाहिँ बढी वर्षा हुन्छ भन्ने कुरो पनि आउन सक्छ होइन अघिल्लो वर्ष पनि मनसुन भित्रिसकेपछि चाहिँ केही समय चाहिँ अलिकति कम वर्षा गतिविधि भएको नै थियो होइन अब यो वर्ष पनि मनसुन वर्षा लगातार होला भन्ने किसिमको चाहिँ त्यस्तो देखिँदैन अस्तितिर पनि वर्षा गतिविधिहरू चाहिँ भइरहेको देखिन्छ त्यसैले गर्दाखेरि चाहिँ यो मनसुन भित्रिँदैमा या मनसुन नभित्रिँदैमा त्यस्तो धेरै असर गर्ने जस्तो परिवर्तनलाई देखिँदैन
8: पानी पनि अलिकति कम पर्ने भन्ने थियो अहिले त्यो सिनारियो त्यही अवस्थामा छ अथवा केही परिवर्तन फेरबदल भएको देखिन्छ अथवा पानी परेको पनि देखियो बीचमा होइन योभन्दा पहिले यसलाई कसरी लिन
11: सक्छ मौसम विज्ञान विभागले चाहिँ यो वर्षको मनसुन आउटलुक भनेर चाहिँ वैशाखको 25 गते सार्वजनिक गरेको थियो जसलाई अध्यावधि गरेर जेठको 25 गते फेरि अर्को अपडेटेड वर्षनमा चाहिँ आकलन सार्वजनिक गरेको छ जस अनुसार पनि यो वर्ष विशेष गरी देशको सम्पूर्ण भूभागहरूमै वर्षा चाहिँ सरकार भन्दा कम हुने नै प्रक्षेपण छ होइन तापक्रम पनि सरकार भन्दा माथि नै रहने प्रक्षेपण छ यसो भन्दै गर्दाखेरि चाहिँ सरकार भन्दा कम वर्षा हुन्छ भन्दै गर्दाखेरि चाहिँ यसले चाहिँ लामो समयसम्म खडेरी हुन सक्छ भन्ने अनुमान चाहिँ गर्दैन होइन यसले चाहिँ अब थोरै थोरै पानी परेर हरेक समय चाहिँ हरेक दिन जस्तो थोरै थोरै पानी परेर चाहिँ सरदर भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो साथसाथै लामो समयसम्म पानी नपरेर एकैचोटि चाहिँ ठुलो पानी परेर चाहिँ सरदर भन्दा कम हुन सक्ने सम्भावना पनि रह्यो त्यो दुइटै सम्भावनालाई चाहिँ यो चाहिँ चार महिनाको अवधिको आकलन भएको कारणले दुइटै सम्भावनालाई चाहिँ यसले व्यक्त गर्ने भयो
8: वर्षा त्यसै गरी तापक्रम तातो दिन यो समग्र हिसाबले चाहिँ के छ मौसमको अवस्था देशभित्रको
11: आज भोलिको विश्लेषण अनुसार चाहिँ आज भोलि नै वर्षा गतिविधिहरू चाहिँ जस्तै हिजो आज वर्षा गतिविधि भएकै देखिन्छ विशेष गरी कोशी प्रदेश केन्द्रित चाहिँ वर्षा गतिविधि भएको देखिन्छ भने यो वर्षा चाहिँ गण्डकी प्रदेशसम्म नै भएको देखिन्छ आजको दिनमा पनि उसले सम्भावना देखिन्छ भोलिदेखिबाट चाहिँ वर्षा गतिविधि अलिकति कम हुन्छ जस्तो देखिन्छ भने तापक्रमको कुल गर्नु पर्दाखेरि पनि अब बिस्तारै वर्षा गतिविधि कम हुने भएपछि थोरै तापक्रमहरू चाहिँ अलिकति बढ्न सक्ने जस्तो देखिन्छ विशेष गरी सुदूरपश्चिम प्रदेशको तराई भूभाग अनि लुम्बिनी प्रदेशको तराई भूभागमा चाहिँ भोलि र पछिको दिनमा चाहिँ अलिकति तातो दिन हुन सक्ने जस्तो सम्भावना देखिन्छ
0: उहाँहरू मौसमविद डेभिड ढकाल नेपाल दर्पणमा खबरको सिलसिला वर्षा शुरू भएसँगै इलाममा सड़क सम्पर्क विच्छेद हुने जोखिम बढ़ेको छ गएको वर्षको अत्यधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको सड़कको पुननिर्माण हुन सकेको छैन भत्किएका सड़क र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्क विच्छेद हुन सक्ने खतरा रहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सड़क पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन गएको वर्ष विपद प्राधिकरणबाट जम्मा 60 लाख रूपियाँ प्राप्त भएको र यसले कुल क्षतिको 0.5% मात्र काम धानेको मेयर थापाले बताउनुभयो केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा 2 करोड़ रूपियाँको आकस्मिक कोष स्थापना गरी अवरोध बाटो खोल्ने र पीड़ितहरूलाई राहत वितरण गर्ने काम गरेको थियो इलामको भौतिक पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्
1: कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा एउटा टेम्पो धकेलेर भीड़बाट खसालेको भिडियोको घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान शुरू गरेको हो अस्ति शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका वड़ा नम्बर 4 भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बाँसपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले सड़क किनारमा बसेर व्यापार गरेको आरोपमा एकजना स्थानीय महिलाको टेम्पो धकेल्दै बाट खसाली दिएका थिए टेम्पो गोदावरीकै 44 वर्षीय धनादेवी धामीको थियो उहाँले आफूमाथि अन्याय भएको हुँदा न्याय पाउनुपर्ने माग गर्नुभएको छ यो घटनाबारे तीव्र आलोचना हुन थालेपछि डिभिजन वन कार्यालय धनगढ़ी कैलालीका प्रमुख रामविचारी ठाकुर सहित 20 जना कर्मचारीले आज संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य निकालेर टेम्पो जानाजान भीड़बाट नखसालिएको दावी गरेका छन् अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ भिडियोमा भने टेम्पोलाई धकेल्दै भीड़बाट खसालेको प्रष्ट देखिन्छ यस्तै वनका कर्मचारीहरूले चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको टेम्पो खसेको दावी गरेका छन् भने धामी परिवारले टेम्पो चल्ने अवस्थामै रहेको बताएका छन्
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
2: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोबी पार्टीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले आज गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूलाई बोलाएर ब्रिफिङ लिनु भएको थियो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कड़ा असन्तुष्टि जनाउनु भएको हो। ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। ओलीले आफूलाई हटाउन खोजिएको छ तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले जनाएका छन्। एमाले सचिवालयले बैठकले जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको छ।
0: नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभयो। डाक्टर कोइरालाले सर्वोच्च अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको र यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभयो। 80 वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको भनाइ छ।
1: भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज खडेल 40,000 रूपियाँ घुससहित पक्राउ परेका छन्। जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस लिइसकेको अवस्थामा अख्तियार उपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको थप 21,070 रूपैयाँ समेत बरामद गरेको अख्तियारका प्रवक्ता सुरेश नेपानेले जानकारी दिनुभयो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालो पत्र गर्ने काम पूर्ण शुरू भएको छ। मध्य पूर्वको तनावका कारण नेपालमा अलकत्रा आयात रोकिएपछि यो महत्वपूर्ण सड़क विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो। सड़क निर्माण व्यवसायी सहदेव खड्काका अनुसार अलकत्रा अर्थात बिटुमिनको आयातमा भएको सामान्य सुधारसँगै काम पनि शुरू भएको हो। अहिले संवेदनशील र गाड़ीको चाप बढ़ी हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्र गर्ने काम भइरहेको छ। यो सड़क खण्ड संघीय राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो। दैनिक हजारौं गाड़ी गुड्ने यस सड़कमा कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा पीड़ित बनेका थिए।
1: काठमाण्डु महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि मानवीयताको शहर बनाउने संकल्प सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 1900 अधिवेशनमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले काठमाण्डुलाई समावेशी र सहृदयी शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान अन्तर्गत चिकित्सक र स्वास्थ्य प्राविधिकहरू परामर्श तथा औषधि सहित वृद्ध वृद्धा र अशक्त नागरिकको घर दैलोमै पुग्नेछन्। साथै गैर सरकारी संस्थाहरूसँग समन्वय गरी काठमाण्डुलाई सड़क आश्रित मानव मुक्त शहर घोषणा गर्ने लक्ष्य राखिएको छ। भित्री सागुरा सड़कमा स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स संचालन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक स्वास्थ्यका लागि कल सेन्टर स्थापना जस्ता कार्यक्रम पनि समावेश गरिएका छन्। कार्यवाहक मेयर सुनिता डंगोलले महानगरको मानवीयता पशुपक्षी र प्रकृतिको सह अस्तित्वसम्म विस्तार गरिने बताउँदै चराचुरुङ्गीका लागि हजारौं पानीका भाडा राखिने जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आज औपचारिक हस्ताक्षर हुने तालिका रहेको बताउनु भएको छ। उहाँको यो वक्तव्यले इरानले दिएको तालिकाप्रति शंका व्यक्त गर्दै केही समयपछि आएको हो। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत सम्झौतामा सहमति जुटेपछि अन्तर्राष्ट्रिय व्यापारको प्रमुख मार्ग मान्ने हर्मुज जलमार्ग सधैँका लागि खुल्ला गरिने पनि उल्लेख गर्नुभएको छ। सम्झौताका लागि मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि सम्झौता आउँदो 24 घण्टाभित्र अन्तिम रूप दिने र इलेक्ट्रोनिक हस्ताक्षरको प्रक्रियाका लागि तयारी अघि बढ़ेको हिजो बेलुका नै बताएको थियो। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले हस्ताक्षरको सही मितिबारे प्रतिक्रिया दिँदै समझदारी ज्ञापनमा हस्ताक्षर आज नहुन पनि सक्ने र त्यसको ठ्याक्कै समय भने पर्खनुपर्ने बताउनु भएको छ।
1: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने कि नगर्ने भन्ने विषयमा मतदान चलिरहेको छ। देशको सबैभन्दा ठूलो राजनैतिक दल स्विस पीपुल्स पार्टीले दिगो पहल नाम दिएको यो प्रस्ताव मार्फत तीव्र जनसंख्या वृद्धिले आवास पूर्वाधार सामाजिक सेवा र जीवनशैलीमा दबाव बढ़ाएको तर्क गरेको छ। विशेष गरी युरोपेली संघका देशहरूबाट आउने आप्रवासी कामदारको बढ़दो संख्याप्रति दलले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ। तर प्रस्तावका आलोचकहरूले यसलाई स्विजरल्याण्डकै अर्थतन्त्र विरूद्धको कदमका रूपमा चित्रण गरेका छन्। स्वास्थ्य सेवा, वित्त, औषधि र प्रविधि जस्ता क्षेत्रमा विदेशी दक्ष जनशक्तिको महत्वपूर्ण योगदान रहेको र प्रस्ताव पारित भएमा ईयूसँगको सम्बन्ध कमजोर भई व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता व्यक्त भएको छ। प्रस्ताव पारित भएमा सन् 2050 सम्ममा जनसंख्या 1 करोड़ भन्दा माथि जान नदिने नीति लागू गर्नुपर्नेछ। जनसंख्या 95 लाख पुगेपछि शरणार्थी नीति, परिवार पुनर्मिलन तथा बसोबास अनुमतिका नियम कड़ा बनाउनु पर्नेछ र आवश्यक परे ईयूसँगको स्वतन्त्र आवागमन सम्झौता पनि रद्द हुन सक्नेछ। युरोपभर आप्रवासन लामो समयदेखि संवेदनशील राजनैतिक मुद्दा बनेको छ, जहाँ वृद्ध जनसंख्या, श्रम अभाव र बढ़दो विदेश विरोधी भावनाबीच धेरै देशहरू सन्तुलन खोजिरहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराका हाव खेल्दैछन्। समूह ईको यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्न रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो। जर्मनीले अहिलेसम्म सन् 1954, 1974, 1990 र 2014 गरी 4 पटक उपाधि जितेको छ। विश्वकपमा जर्मनीको यो 21 सहभागिता हो। कुराका हावले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। कुराका हाव क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले प्रतियोगिताका लागि छनौट हुने सबैभन्दा सानो देश हो। कुराका हावको क्षेत्रफल 4 144 वर्ग किलोमिटर, जनसंख्या झण्डै 158,000 मात्रै रहेको छ। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छन्। यस्तै आज राति समूह एफका नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। बिहान 5:15 फिलाडेल्फिया रंगशालामा समूह ईका आइभरी कोस्ट र इक्वेडर खेल्दैछन्। यस्तै बिहान 8:15 मेक्सिको मोन्टेडी रंगशालामा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: कर प्रणाली र सार्वजनिक सेवामा आवूल सुधार शुरू गरेको अर्थमन्त्री वाग्लेको भनाई। साना उद्यमीलाई आम माफी र डिजिटल सेवामा जोड़।
0: भोलिदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीहरूको घोषणा। भारतीय अवरोधले 10,00,000 किलो तयारी चिया थन्किँदा किसानलाई भुक्तानी दिनै नसकेको भनाई।
1: पश्चिम तराईमा गर्मी फेरि बढ़्यो, केही दिन गर्मी हुने सम्भावना। यसपालिको मनसून आजसम्म पनि नेपाल भित्रिएन।
0: स्विजरल्याण्डको जनसंख्या 1 करोड़मा सीमित गर्ने विषयमा मतदान चल्दै। प्रस्ताव पारित भएमा यूसँगको सम्बन्ध कमजोर हुन सक्ने। व्यापार तथा रोजगारीमा असर पर्ने चिन्ता।
1: र कुराकाओले 4 पटकको विजेता जर्मनीसँग खेलेर विश्वकप फुटबलमा डेब्यू गर्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a extreme energy drink.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरका विभिन्न स्थानमा निशुल्क बाली उपचार शिविर, 100 भन्दा बढ़ी किसानहरू लाभान्वित। संघीय सरकारबाट आगामी आर्थिक वर्ष सुन्दरबजार नगरपालिकाले 11 लाख कम अनुदान पाउने। दूधपोखरीको बजेट 1,85,00,000 बढ़्यो। दूधपोखरीमा रेडक्रसको एक घर एक धारा खानेपानी योजना अन्तिम चरणमा र प्याप्सन लमजुङमा आबद्ध निजी विद्यालयका शिक्षकहरूलाई एक दिवसीय अभिमुखीकरण।

0: अब समाचार विस्तारमा बेसेसर नगरपालिका कृषि विकास शाखाले किसानहरूका लागि निशुल्क बाली उपचार शिविर आयोजना गरेको छ। कृषि विकास शाखाको आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान समाधान तथा व्यवस्थापनका लागि घुम्ती शिविर आयोजना गरिएको हो। शिविर शुक्रबार बेसेसह नगरपालिका वडा नम्बर 1 नयाँ गाउँ, शनिबार वडा नम्बर 11 को बरबोट र आइतबार वडा नम्बर 2 गैरीमा सञ्चालन भएको छ। तीनवटै स्थानमा भएको शिविरमा 100 जना भन्दा बढ़ी किसानहरूले सेवा लिएका छन्। शिविरमा किसानहरूले आफ्नो बालीका समस्याग्रस्त भागहरू डाँड, फल, पात, जरा वा सम्पूर्ण बिरूवा परीक्षणका लागि लिएर आएका थिए। शिविरमा कृषि प्राविधिकहरूबाट रोग तथा किराको पहिचान, उपचार विधिको बारेमा जानकारी तथा प्राविधिक परामर्श सेवा, आवश्यक औषधि समेत वितरण गरिएको विशेषह नगरपालिका कृषि विकास शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। शिविरमा कृषि विकास शाखा प्रमुख अधिकारी, कृषि प्राविधिकहरू संजीव बुढा मगर, सोभित थापा र बीरजंग गुरूङले सेवा प्रदान गर्नुभएको थियो। शिविर असार 1 गते बिहान 11 बजे वडा नम्बर 10 को बेसी भाचोकमा सञ्चालन गरिनेछ। नगरपालिकाले सबै किसानलाई शिविरमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 11 लाख कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार सुन्दरबजारले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 11 लाख रूपियाँ कम बजेट पाउने भएको हो। सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षमा 44 करोड़ 43 लाख रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 44 करोड़ 54 लाख रूपियाँ पाएको थियो। नगरपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 54 लाख र चालूतर्फ 43 करोड़ 89 लाख रूपियाँ रहेको छ। सोमध्ये सुन्दरबजारले 1 करोड़ 22 लाख रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ, 1 करोड़ रूपियाँ चालूतर्फको विशेष अनुदान रहेको छ। सुन्दरबजारमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 32 करोड़ 85 लाख रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 32 करोड़ 51 लाख रूपियाँ चालू र 34 लाख रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा सुन्दरबजारले पाउने समानीकरण अनुदानतर्फ 10 करोड़ 33 लाख रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 57 लाख रूपियाँ पाउने भएको छ भने 6 करोड़ 51 लाख सूत्रमा आधारित अनुदान र 3 करोड़ 25 लाख रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याप्सन लमजुङमा आबद्ध शिक्षकहरूलाई उत्प्रेरणमूलक अभिमुखीकरण भएको छ। प्याप्सन लमजुङको आयोजनामा जिल्लामा रहेका निजी तथा आवासीय विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि शैक्षिक उत्प्रेरण सहित अभिमुखीकरण भएको हो। प्याप्सन लमजुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सहित अभिमुखीकरण भएको हो। औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले सिकाइ निरन्तर चल्ने अभ्यास भएको र शिक्षकहरूप्रति पनि पेशागत रूपमा अध्यापनसँगै अध्ययनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कुनै पनि तालिम तथा औपचारिक शिक्षा मात्रै पर्याप्त ज्ञान नभएकोले शिक्षकहरूको अनुभव र अभ्यासले शिक्षकलाई थप प्रभावकारी बनाउने जिल्ला समन्वय समिति प्रमुख गुरूङको भनाई थियो। शिक्षक आफैमा अध्ययनशील भएमा मात्रै विद्यार्थीहरू पढ़ाईप्रति आकर्षित हुने भन्दै प्रमुख अतिथि गुरूङले गुणस्तरीय शिक्षा विकासका लागि हरेक शिक्षक काम कर्तव्यप्रति जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। सोही कार्यक्रममा बोल्दै प्याप्सन लमजुङका सल्लाहकार एवं मर्सेङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा विकासमा उल्लेखनीय योगदान दिएको बताउनुभयो। कार्यक्रममा बोल्दै प्याप्सन लमजुङका सल्लाहकार एवं पूर्व अध्यक्ष तारानाथ घिमिरेले विभिन्न स्थानमा रहेका निजी विद्यालयका शिक्षकहरूलाई एउटै छातामुनि राखेर अनुभव आदान प्रदान र सिप तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा फरक फरक विद्यालयबीच एकता कायम हुनुको साथै शैक्षिक गुणस्तरमा प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्नुभयो। प्याप्सन लमजुङका अध्यक्ष प्याप्सन लमजुङका उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको औपचारिक कार्यक्रमको सहजीकरण प्याप्सन लमजुङका सचिव विनोद गुरूङले गर्नुभएको थियो। औपचारिक कार्यक्रमसँगै सहभागी शिक्षकहरूलाई दुई समूहमा विभाजन गरी एक दिवसीय अभिमुखीकरण भएको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक डाक्टर इन्द्रमणि दहाल र उत्प्रेरक वक्ता डाक्टर ताराजीले विषयगत उत्प्रेरणा सहित कक्षा सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्याप्सन लमजुङमा आबद्ध जिल्लाभरिबाट 20 विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। लमजुङको दूधपोखरी गाउँपालिका 6 खानेपानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी लमजुङले सञ्चालन गरेको एक घर एक धारा कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङले वडा नम्बर 6 अन्तर्गत काठेश्वर र हाउगाउँका नागरिकका लागि 45 धारा निर्माण गरेको हो। गत वैशाख महिनाबाट शुरू गरिएको निर्माण कार्य हाल अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो। उहाँका अनुसार 15 लाख रूपियाँ लागतमा प्रत्येक घरमा धारा जडान गर्ने व्यवस्था मिलाइनुका साथै एकवटा रिजर्भ ट्याङ्की र 2 कलेक्सन च्याम्बर निर्माण गरिएको छ। यस आयोजनाले स्थानीय बासिन्दालाई घरमै स्वच्छ पानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसै गरी दूधपोखरी गाउँपालिका 6 उम्लिसोर गाउँ र पिगुर गाउँमा 10 लाख रूपियाँको लागतमा 2 कलेक्सन च्याम्बर तथा 1 रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। उक्त संरचनाले भविष्यमा खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधानमा यो कार्यक्रम प्रभावकारी हुने बताएका छन्। विशेष गरी महिलाहरू र ज्येष्ठ नागरिकहरूलाई टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हट्ने तथा समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सुरक्षित खानेपानी तथा सरसफाईमा पहुँच वृद्धि गरी ग्रामीण समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। निर्माण कार्य सम्पन्न भएपछि सम्बन्धित समुदायलाई खानेपानी संरचनाको संरक्षण मर्मत सम्भार तथा दिगो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने कार्यक्रम रहेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461993152 र 98461823317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट सेना फिल्म हल चोक, लमजुङ।
4: मर्सेङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको दूधपोखरी गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 1 करोड़ बढ़ी बजेट पाउने भएको छ। संघीय सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार दूधपोखरीले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 1,85,00,000 रूपियाँ बढ़ी बजेट पाउने भएको हो। दूधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा 26,70,00,000 रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 24,85,00,000 रूपियाँ पाएको थियो। दूधपोखरी गाउँपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 2,63,00,000 र चालूतर्फ 24,07,00,000 रूपियाँ रहेको छ। सो मध्ये दूधपोखरीले 2,33,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ। सो गाउँपालिकाले आगामी आर्थिक वर्षमा विशेष अनुदान शून्य रहेको छ। दूधपोखरीमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 17,03,00,000 रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 16,73,00,000 रूपियाँ चालू र 30,00,000 रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा दूधपोखरीले पाउने समानीकरण अनुदानतर्फ 7,34,00,000 रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 34,00,000 रूपियाँ पाउने भएको छ भने 3,75,00,000 सूत्रमा आधारित अनुदान र 3,25,00,000 रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। विश्व हिन्दू महासंघ नेपाल लमजुङको अध्यक्षमा रामराज खनिया चयन हुनु भएको छ। विश्व हिन्दू महासंघ नेपाल लमजुङको अध्यक्षमा रमराज खनिया चयन हुनुभएको छ। शनिबार बेसेश्वरमा सम्पन्न महासंघको 4 जिल्ला अधिवेशनले अध्यक्षमा खनिया सहित 15 सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो। महासंघ जिल्ला शाखाको वरिष्ठ उपाध्यक्षमा कमल अधिकारी, उपाध्यक्षमा सोमराज बराल, रामकृष्ण पण्डित र समावेशीतर्फ विमला हिमाली चयन हुनुभएको छ। महासचिवमा मदन राज पौडेल, को सदस्यमा पायल शर्मा दनाई, सहसचिवमा अमृता घिमिरे दनाई र सरोज कुमार दनाई, सहको सदस्य शिवराज देवकोटा, सदस्यहरूमा सीता घिमिरे, गोविन्द सोती र मन्दिरा दनाई सर्वसम्मत निर्वाचित हुनुभएको छन्। महासंघको विधान अनुसार जिल्ला समिति 51 सदस्यसम्म रहने व्यवस्था रहेको छ। अधिवेशनबाट 15 सदस्य निर्वाचित भएको र बाँकी क्षेत्र वर्ग भूगोल अनुसार सबैले समेटेर मितिलाई पूर्णता दिने महासचिव कमल अधिकारीले बताउनुभयो। जिल्ला समिति अन्तर्गत कर्मकाण्ड, मार्त शक्ति, संगीतमय भजन कीर्तन युवा तथा आमा समूह समेत रहने महासंघले जनाएको छ। अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको हो। कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधि, प्रदेश समितिका अध्यक्ष एवं जिल्लाभरका प्रतिनिधि, पदाधिकारी तथा आजीवन सदस्यहरू, नगर समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। लमजुङको दुधपोखरी गाउँपालिका 6 स्थित कल्लाबारी माध्यमिक विद्यालयमा जिल्ला स्तरीय जुनियर युवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाका विभिन्न विद्यालयका जुनियर तथा शिक्षकहरूको सहभागिता रहेको थियो। गोष्ठी अन्तर्गत सहभागीहरूले विद्यालय प्रांगणबाट घमरचोकसम्म सचेतनामूलक र्याली प्रदर्शन गरेका थिए। र्यालीपछि पुनः विद्यालय प्रांगणमा औपचारिक कार्यक्रम आयोजना भएको थियो। कार्यक्रम जुनियर युवा तथा शिक्षक नायक गोष्ठी कल्लाबारी जुनियर संयोजक बीबीका गुरूङको अध्यक्षता तथा दुधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले विद्यालय स्तरबाट युवा तथा विद्यार्थीहरूलाई सामाजिक सेवा, नेतृत्व विकास, अनुशासन र मानवीय सेवाका गतिविधिमा सक्रिय बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वहाँले विपद व्यवस्थापन, प्राथमिक उपचार तथा सामाजिक उत्तरदायित्वको विषयमा विद्यार्थीलाई सचेत बनाउन जुनियर रेडक्रस सर्कलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी लमजुङका कार्यक्रम अधिकृत गणेश गौली, सभापति ऋषिराम घिमिरे तथा शाखा विकास अधिकृत श्रीकान्त घिमिरेले प्राथमिक उपचार, विपद जोखिम न्यूनीकरण, समावेशी विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा जुनियर सर्कलका काम, कर्तव्य र जिम्मेवारीका विषयमा अभिमुखीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले विद्यालय तहमा गठन भएका जुनियर रेडक्रस सर्कलहरू मानवीय सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा विपदका समयमा स्वयंसेवी भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले सिकेका ज्ञान र सीपलाई विद्यालय तथा समुदाय स्तरमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गोष्ठीले विद्यार्थीहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि तथा मानवीय सेवाप्रतिको आकर्षण बढ़ाउन सहयोग पुगेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, रेडक्रस कर्मी तथा स्थानीय सरकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरका विभिन्न स्थानमा निशुल्क बाली उपचार शिविर, 100 भन्दा बढ़ी किसानहरू लाभान्वित। संघीय सरकारबाट आगामी आर्थिक वर्ष सुन्दर बजार नगरपालिकाले 11 लाख कम अनुदान पाउने। दुधपोखरीको बजेट 1,85,00,000 बढ़्यो। दुधपोखरीमा रेडक्रसको एक घर एक धारा खानेपानी योजना अन्तिम चरणमा र प्याप्सन लमजुङमा आबद्ध निजी विद्यालयका शिक्षकहरूलाई एक दिवसीय अभिमुखीकरण। साझा 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: द्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
1: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
0: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
1: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
0: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिन द्वारा नाक कान छेडिन्छ।
1: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषा नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: श्री कृष्ण विष्णु मधुकैट भारे भगदान कंपित भगवान मुरारे त्राय स्वयं केशव लोकनाथ गोविंद दामोदर माधवेदी। हे श्री कृष्ण हे विष्णु हे मधुकैटव मारने वाला हे भगवान भक्त पर अनुकंपा राखने हे भगवान हे मुरारी हे केशव हे लोकेश्वर हे गोविंद हे दामोदर हे माधव मेरो रक्षा गर्नु।
1: हजुर मर्स्याङ्ती एफएम कै सेरो फेरोमा रमनु भएका सम्पूर्ण प्यारा श्रोताहरू, कार्यक्रम हाम्रो शैली हाम्रो संस्कृतिको तर्फबाट म रुद्र निजी तेवारीको नमस्कार स्वीकार्नुहोस्। मर्स्याङ्ती एफएम 95 मेगाहर्जद्वारा हरेक हप्ताको आइतबार सात बजेर बिहिबार अपरान्न 2:30 बजे पुराना गीत भजन बालन सोरठी नानीलाई भागा काठे भागा गाउँ खाने कथा त्यस्तै व्यथा पस्किँदै आइएकोमा आजलाई भने सबै मानव बालकदेखि वृद्ध सम्म धनमा आसक्त छन्। रोइरहेको सानो बच्चालाई हातमा एउटा नोट अथवा मोहर राखिदिएपछि आँसु पुस्दै धनतिर हेर्दै रुन छोड्छ है गाँथी। अरू पनि थप्दै जाने हो भने चाँडै नै हानेर नाच्न थाल्छ। कस्तो जातोला धन आमा बा कसैसँग पछि लागेको बालक चट्ट 150 नोट हातमा राख्दै घर जाऊ बा म भोलि आउँछु भनी बिदा लिन्छन्। आमा बिर्सिएर घरतिर लाग्छ है त्यो केटो त्यो केटी। कस्तै कठोर आत्मा पनि धन देखेपछि पगलन्छ। धन प्राप्त गर्नको लागि गरिबले रातो दिन निन्द्रा सुख बिर्सिएर अर्काको दास बनेको छ। हुन त भनिन्छ धन देखेपछि महादेवको पनि तीन नेत्र हुन्छ अरे। शिवलाई दोष लाग मात्रै होइन तिखा वचन सहेको छ पसिनाको नाला र खाला फलामको लट्ठामा ज्ञानको पनि बाजी राखेर रा, हाँसेरै स्वागत गर्नु परेको छ। त्यस्तो कामलाई दिमागमा पचाउनै परेको छ। चिन्ता लिएर के पो गर्नु छ र कसैलाई श्रीमान मन परेन डिभोर्स गर्ने तर सम्पत्ति भने उसैको आधा चाहिएको छ। हरे राम मान्छे त्यत्रो घृणा सम्पत्ति त्यति सुख हो। फोहरमा खसेको सुना चाँदी सिक्का आदि हातैले टिपेर सफा गर्दै खल्तीमा हाल्छ। लक्ष्मी बहने ठाउँमा त्यस्तो फोहोरको चिज किन हालेको? उसलाई घिन लाग्दैन? राम्रो केटाकेटी भए पनि मन कमै पर्छ होला तर धनाढ्य धेरै धन भएको हात लाग्छ भने पछि रियाले पनि राम्रै ठानेका छन् अहिले त। अनि त रुखो वचन पनि राम्रै मानेका छन्। धनीले जति अन्याय गरे पनि हुन्छ गरिबबाट मात्र रेफ बिग्रन हुँदैन। यदि रेफ मात्रै चर्कोले मात्रै बिग्रियो भने पछि खानु हुँदैन। धनीलाई गलैँचा कामलो तुलमाथि सवार छ तै गरिबलाई राम्रो बोली व्यवहार पनि केही पनि छैन त। धनीको छिटो मिठो अन्याय अत्याचार ज्यालामुखी बन्न धेरै कुर्न पर्खनै पर्छ। क्या गोल गोल अनमोल छ चटक्क बानकी त्यो हातमा हुन गए मन उड्छ सन्की। नारायण यो कवि लेख्ने कविहरू पनि अचम्मका छन्। संसारका ठुला पहलवानदेखि स्वर्गका अप्सरासम्मलाई झुकाउने वस्तु धनै हो यो संसारमा अरू छैन। राजा नौसको पालकी बोकेर इन्द्रकी रानी भएमा छिटो छिटो पुर्याउन जाने अगस्ती जस्ता ऋषि थिए नगए सुख छैन। केही धनको मातले नौसले सर्प सर्प छिटो हिँड भनेर लाद हाने उनलाई हतार भइसकेका थियो। यसरी लात मार्दा ऋषिका श्रापले सर्प भएर नौस पृथ्वीमा गिर्यो। यही धन शत्रु यही मित्र बनेको छ संसारमा। त्यसैले मानवलाई महान कामबाट बचाएको छ त यही धन नहुँदा अकालमा प्राण त्याग्न परेको पनि छ यही धनबाट दाजुभाइ आफन्तमा राम्रो नराम्रो दुवै घटेको छ घटना यही धनमा लोभ गरी ज्यान गुमेको छ आजीवन सकसपूर्ण कारागार सजाय भोग्न परेको छ यही धनको लोभमा मानव तस्कर ज्यान बिक्री गर्दा फाँसीमा लड्किन परेको पनि छ आजीवन कारागार भोग्न परेको छ कसैलाई धरौटी राखेर अपराधीले उन्मुक्ति पाएको पनि छ जालसाजी हेर्नुहोस् त अनगिन्ती धनले मातेर सोझा साझा निमुखाहरूलाई बमबाड गोली रकेटबाट खरबौली किन्न नपाउने सम्पत्ति कति कति ध्वस्त पारिएको छ अहिले यो संसारमा नागासाकी हिरोसिमामा आजसम्म पनि मानव बस्न योग्य बनाउन सकेको छैन विज्ञानले पुस्ता पुस्तासम्म यसको दोष इतिहासले अलाप्दै गएको छ ती बेइमानीहरूलाई जसले त्यो काम गरे कतिले शराब खाएका छन् कुनै वस्तु ठिक मात्र प्रयोग हुँदा औषधि त बढीमा घटी प्रयोगबाट सर्वनाश हुन्छ भने वेदना प्रत्यक्ष र अप्रत्यक्ष बिहोर्नै परेको छ हामी कसैले पनि यस्तो दुरुपयोग र सदुपयोग गर्न मानवले किन जान्दैन यो धन भन्ने जात साथमा भएपछि यसै छड्किहाल्छ त्यो त ऊ पड्किहाल्छ धन छड्किने मान्छे पड्किने र कड्किने भएपछि यसलाई जनतासँग सदुपयोग गर्न जान्न जाने यही मित्र नजाने यही शत्रु हुने हुँदा डाँडामा घाम नबस्दै मेढो अड्कल्न जान्नु पर्यो श्रोता डाँडामा घाम बसिसकेपछि अड्कलेको मेलाले त आधारात हुन्छ घर पुग्दा अनि हात गोडा भाँचिन सक्छ टाउको ठोकिन सक्छ बेलैमा विश्राम लिँदा विचार गरेर मात्रै लिने काम गरौं भन्दै विश्रामको लागि यो एउटा गीत

हजुर, धन सम्पत्ति त नभई पनि हुँदैन, बढी जम्मा भयो भने पनि त्यसले जाने बाटो खोज्छ। बालुवाले थुनेको पोखरी जस्तै हो यो सम्पत्ति। पानी धेरै भए सोसिहाल्छ, पानी छैन बालुवामा हुँदैन, पोखरी रहन्न फेरि त्यहाँ के को पोखरी, बालुवै मात्रै हो। पानी बढी भयो भने बालुवा कतातिर खोलिन्छ, सिधै कहाँ पुग्छ, चिन्ता मात्र बढाउँछ यसले। मूर्खानाम पण्डिता जेस्या अजनानाम महाधनम, दुर्भगानाम च सुभगा कुलटानाम कुलङ्गना। कति मिठो, मूर्खले विद्वानसँग रिस गर्छ अरे संसारमा, दलित्रीले धनीसँग रिस गर्छ, व्यभिचारी स्त्रीले कुलकी स्त्रीसँग रिस गर्थे, विधवा स्त्रीले सदवासँग रिस गर्थे। अर्थात् तिनीहरूले त्यसै पनि आफ्नो शत्रु ठानिरहन्छन्, केही गर्न नि पर्दैन। नराम्रीले राम्रीलाई देखेपछि रिस उठिहाल्छ, अनि गरिबले जतिखेर धनीसँग धन माग्छ त्यतिखेरै दिन सक्दैन, ग्यारे नहुन नि सक्छ, दिएको पनि फर्किन्न फेरि, नदिना साथ बाटो बथान्ने, खोइरो खन्ने, फट्याई बोलेर अरूसँग झगडा पारिदिने, यस्ता यस्ता फट्याईका काम सुरुवात भइहाल्छन्। हुन त लक्ष्मी धन प्राण घर हाँडो भाँडो सबै अनित्य छन् यो संसारमा, के छ र? आज भएको भोलि हुँदैन, भोलि भयो पर्सि हुँदैन, आयो गयो गयो आयो सकियो। नदिना साथ बाटो बथानेको त धेरै ठाउँ विचार गरेकै हो। लक्ष्मी अथवा धन प्राण घर हाँडो भाँडो सबै अनित्य छन् भन्ने कुरा त बारम्बार दोहोरिएको छ, समाजमा सबैले दोहोऱ्याएकै छन्। यिनले जाने बाटो मात्रै खोज्छन्, केवल धर्म मात्र निश्चल छ संसारमा, अरू छैन, तर त्यो गर्दैन। सत धर्ममा हिँड्नेले खान पनि नपाउने भइसक्यो, यस्तो बेला पो आएको देख्न परेको छ। मार्ग निर्धारण गर्न कठोर हुँदैछ। नेपाली सुरविद कहलाएका फौजीमा जुन देशमा पनि नियुक्ति पाई वीर गोर्खाली कहलाएका हौ हामी, हिजो आज तिनका सन्तानलाई बेलायत भारत जहाँ भर्ती भयो उही देशको नागरिकता दिन थालियो। नेपाल फर्कने बिर्सियाले बाटो छोडिसके सबैले, भारतमा गोर्खा पल्टन उतै बस्यो, नागरिक बन्दै जाँदा त्यहीको रैथान्य हुन थाल्यो, धेरैले नेपाल बिर्सिँदै गए। हुन त यो जति अलापे पनि सुन्नेले नसुनेपछि मनमा पीडा त हुने नै भयो, जस्ता गीत गाउँछन् नि, आजको भन्ने अकमक्क पर्न परेको अवस्था छ, के भन्ने के नभन्ने, कता भन्ने कसलाई भन्ने। धनीका छोरा विद्यार्थी कोटामा अमेरिका बेलायत अस्ट्रेलिया, गरिब व्यक्ति कतार दुबई मलेसियाको चरको तापक्रममा रोगी बन्दै केही मात्र फर्कलान, अब नमा यो देशको घना बस्ती सबै खाली भयो, छैन छोत्रा घर लड्दैछन्। कृषि प्रधान देशमा भारतीय नाका बन्द भएमा मुखमा पट्टी लाएर मर्न पर्नेछ, नदीमा हामफाल्न पनि बाहिर नदीमा पानी पनि छैन अहिले त, अब गर्ने के हो? यसमा सबै चिन्तित छन्। तर विदेश जाने र पठाउनेमा कम्पिटिसन नै चलेको छ, अहिले त सरकारले घर घरै पास पुर्याइदिन थालिसक्यो, झन् के गर्नलाई हो? मेहनती हात परे सुन उब्जाने हाम्रो देशमा ममता सबै बिर्सँदा मरुभूमिकरण गराउँदैछौ हामीले। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर 4 भएको अङ्गुर खेतीको चमत्कार, नुवाकोट धादिङ तिरको आलु खेतीको उभद्र चमत्कार, त्यस्तै पशुपालन गाई पालन दुग्ध व्यवसाय, कालेज कुखुरा फर्म पशुपालन,
फेसबुकमै हेरिरहन पाइएको छ। बारीमा लाउनै परेको छैन, ती हेरे बस्यो। आफ्नो भूमिमा केही गरौं भन्ने उब्जिन पर्दै न त पर्दै पर्दैन। अर्काकै भूमिमा खट्ने मोती र गति कसरी जगाइदियो भगवानले? हे ईश्वर, त्यस्तो मोती आउनेले आफ्नो देशमा के गरौं भन्ने आउँदैन। अस्ट्रेलियाको मरूभूमि बालुवामाथि धेरै टाढादेखि माटो र मल किनेर ल्याएर त्यस माटोसँग मिलाएर खाल्टा खन्दै विभिन्न जातका बिरुवा सारेर हराभरा बनाएका छन् मरूभूमि। त्यसलाई सामुद्रिक जल तानेर सिंचाइ दिएको छ। सबै कृत्रिम विधि अपनाएर 50-100 वर्षको योजना आजै हिँडैबाट थालनी गरेर सुन्दर देशमा परिणत गराएका छन् तिनले। जापान, अस्ट्रेलिया, अमेरिका जहाँ पनि त्यो गर्ने बाहिर देशबाटै आयातितबाट त्यो तयार भएको छ। नीति निर्देशन मात्र त्यहाँको हुँदा त्यत्रो विकास भएको न हो? गर्ने त हाम्रै छोरा नाति छोरी गएर त्यहाँ खटेका त छन् नि। त्यो स्वर्ग बनाउने हामी नै त हौ, अरू कसले मनाएर? तर आफ्नो स्वर्ग भूमिलाई उल्टै मरूभूमिकरण गर्दैछौ, कस्तो जमाना आयो यो? यो यस्ता योजना नीति निर्देशन त सरकारकै हुने त हो, कसले गर्छ र यहाँ? सरकार जो आयो आफ्नै समर्थनका लागि अघि सार्छ भन्ने आरोप लाउँछन्, हो कि होइन? विचार त गर्नै पर्यो। हाम्रो त सानो राज्यमा धेरै मन्त्री र सांसद पाल्ने एक वर्षदेखि सरकार नटिक्ने घुसखोरी तस्करीका फाइल लुकाउँदै धौधौ छ भन्छन् जान्नेहरू। यस्ता कारणले देश र जनताले पाएको हैरान अब बिहोर्न कसै इले नपरोस् है भगवान। अब कसलाई पुकार्ने? अरू भगवानलाई नै पुकार्दै विश्रामको लागि यो एउटा गीत।

लौ त श्रोता गन्थन मन्थन गर्दा गर्दै समयले मेटो काटेको संकेत प्राविधिकबाट प्राप्त भयो। त्यसैले गत हप्ता सोधिएका दुईटा गाउँ खाने प्रश्नको उत्तर भेडाउने तर्खरमा छु। है ध्यान यहाँहरूको, प्रश्न नम्बर एक, हात गोडा छैनन् पर पर पुग्छ घर घर फुग्दै समाचार फुग्छ, घर घर पुग्दै समाचार फुग्छ, के हो चिठी त हो नि, पत्र पत्रिका चिठी। प्रश्न नम्बर दुई, यसैले खुसी यसैले दुखी, यो भन्ने हिँड्छ आफू खुसी, के हो धन हो क्या धन? सही उत्तर पठाउने सीताराम बस्नेत बे नपाए ग्यार बस्नेत गाउँलाई धन्यवाद। त्यस्तै आगामी हप्ताको लागि फेरि दुईटा गाउँ खाने प्रश्न अघि सार्दैछु। भाइ बहिनीहरू कलम र कापीमा सल बोलाउनु भएकै होला। लौ त सुरु गरौं। प्रश्न नम्बर ए, यता मुख उता कान, उता मुख यता कान, देख्न सुन्नु होस् नहोस् दुवैतिरबाट भना भन्नु के हो? प्रश्न फेरि सुन्नुहोस् त, यता मुख उता कान, उता मुख यता कान, देख्नु सुन्नु होस् नहोस् दुवैतिर चाहिँ भन्ना भन् के हो? प्रश्न नम्बर दुई, यही मेरो ढिगी यही मेरो कोल, यही मेरो जाँतो सिपीको खोल, के हो त? यही मेरो ढिगी यही मेरो कोल, यही मेरो जाँतो सिपीको खोल, के हो? लौ त श्रोता, आगामी शनिबारभित्र सुझाव र उत्तरको आशा राख्दै अहिलेलाई भने म रुद्रनिधि तिवारीको साथ दिने विचार स्वीकृत गरिदिनुहोस्। धेरै ताले सुनिदिने श्रोता र प्राविधिक भाइ दिपेशलाई सँगै धन्यवाद अघि सार्दै हाम्रो शैली हाम्रो संस्कृति कार्यक्रम 21 वर्षदेखि यहाँहरूको कर्णप्रिय बनेको होला नबनेको भए बनोस् भन्दै यहाँहरूको स्वास्थ्य रक्षा धनन्धरी देवले जिम्मा लिउन्। जय होस्, जय मर्साङजी।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। टेम्पो भीरबाट खसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ शुरू। पोहोरको तुलनामा विपदका घटना 20.5% बढ़्यो। मृत्यु र जनधनको क्षति भने कम।
1: कार्यक्रमहरू पनि अलिक वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो।
0: उद्योगमा कर्जा बढ़्यो तर क्षमता उपयोग कमजोर रहेको राष्ट्र बैंकको निष्कर्ष। समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको साथ अपरिहार्य रहेको परराष्ट्र मन्त्रीको भनाई। बाजुरा र हुम्ला सीमा विवादपछि अस्थायी सुरक्षा बल परिचालन, 3 महिना नियमित गस्ती हुने।
2: स्वतन्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टीमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुई जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
0: भारतीय पर्यटकका लागि स्थल मार्ग प्रवेशमा अनुमति पत्र अनिवार्य। सड़कमै खाना पकाउने र फोहोर गर्ने प्रवृत्ति रोक्न पर्यटन मन्त्रालयको कड़ाई। अलैंची निर्यातमा ऐतिहासिक उछाल, 10 महिनामै 11 अर्ब।
3: पहिला हाम्रो चाहिँ कच्चामा जान्थे, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
0: र लेबनानमा इजरायली आक्रमणपछि अमेरिका र इरान सम्झौतामा अन्यलता बढ़्यो। विश्वकप फुटबलमा आज जर्मनी र कुआकाओ भेट्दै नेदरल्याण्डस र जापानको खेल पनि आजै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बजारमा पाइने तरकारी फलफूलमा प्रयोग भएका विषादीले स्वास्थ्यमा गम्भीर असर पारे पनि त्यसलाई रोक्ने काम हुन सकेको छैन। किसानलाई सजग र सावधान बनाउने र विषादी प्रयोगपछि निश्चित अवधि पूरा नगरी बाली बजारमा पठाउन हुँदैन भन्ने जानकारीका साथै त्यसो गरीमा कार्यवाही गर्ने चेतावनी मात्र दिए पनि आधा समस्या समाधान हुन्छ। साथै विषादी प्रयोग गर्ने किसानलाई विकल्प दिने कार्य सरकारले गर्नुपर्दछ।
5: नेपालको प्रमुख नगदे बाली अलैचीको निर्यात चालू आर्थिक वर्षमा करिब 72% बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालबाट 57,03,774 किलो अलैची निर्यात भएको छ। उक्त परिणामको अलैचीबाट 11,42,44,45,000 रूपियाँ आमदानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 36,86,695 किलो अलैची निर्यात हुँदा 6,67,22,14,000 रूपियाँ आमदानी भएको थियो। निर्यात परिणाम र मूल्य दुवैमा भएको उच्च वृद्धिले नेपाली अलैचीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको देखिएको छ। तथ्याङ्कलाई तुलना गर्दा चालू आर्थिक वर्ष अलैची निर्यातको मूल्य 4,75,22,31,000 रूपियाँले बढ़ेको देखिन्छ। प्रतिशतका आधारमा यो वृद्धि करिब 71.3% हो। निर्यात परिणाम पनि 20,17,079 किलोले बढ़ेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब 54.7% बढ़ी हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैचीको माग बढ़नुको कारणबारे सीआईएनसँग कुरा गर्दै अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले भन्नुभयो,
3: उच्च मूल्य भएको कारणले किसानहरूले होल्ड गर्नु भएन, होल्ड नभएपछि त्यो अलैचीहरू बिक्री वितरण भइरह्यो। भइसकेपछि अब अहिले चाहिँ भनौँ न इण्डियाको मार्केटहरूमा जुन होल्ड भएको थियो त्यो मालहरू पनि बिक्री वितरण भइसक्यो। अब नेपालमा माल छैन, नयाँ सिजन हुन अझै 2-3 महिना लाग्छ र नयाँ माल आउनलाई टाइम लाग्ने भएकोले अहिलेको समयमा चाहिँ अहिले चाहिँ मालको सर्टेज भएको कारणले अलिकति डिमान्ड बढाएको हो। 5 वर्षदेखि हामीले गुणस्तरीय अलैची बनाएर पठाइरहेको छौँ, प्रोसेसिङ गरेर मात्रै। पहिला हाम्रो चाहिँ कच्चामा जान्थ्यो, अहिले पछिल्लो टर्ममा हामीले फुल्ली सबै जति पनि हामी प्रोसेसिङ गरेर पठाउँछौँ नेपालबाट।
5: विशेष गरी पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची नेपाली कृषिजन्य निर्यातको महत्वपूर्ण आधार मानिन्छ। पछिल्लो 1 महिनामा देशभर मौसमी विपदका घटना 20.5% बढ़ी पनि मानवीय क्षति भने घटेको देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको 1 महिनामा विपदका 930 घटना हुँदा 40 जनाको मृत्यु भएको छ भने 279 जना घाइते भएका छन्। यस्तै 32,20,00,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। गत वर्ष यही अवधिमा जम्मा 772 विपदका घटना भएका थिए जसमा 48 जनाको मृत्यु भएको थियो भने 193 जना घाइते भएका थिए। तथ्याङ्कको तुलना गर्दा पोहोरको तुलनामा विपदका घटना 158 बढ़ेका छन्, जुन 20.5% बढ़ी हो, तर मृत्यु हुनेको संख्या 8 जनाले घटेको छ, अर्थात 16.7% कमी आएको छ। कारणबारे बताउनु हुँदै प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग भन्नुभयो,
1: सचेतनाका कार्यक्रमहरू पनि गयौं भने त्यसै गरी हामीले विशेष गरी यो अलिक ठूलो वर्षा हुन्छ भनिसकेपछि मुख्य अर्थ असोजको 17-20 समयमा चाहिँ हामीले यात्राहरू पनि लामो दूरीका सवारी साधनहरूलाई पनि इन्टरभेन्सन गरेर उहाँहरूलाई पनि केही समय रोक लगायौं। यो कारणले पनि र सँगसँगै हामीले यो नदी किनारका बाटाहरू पनि बन्द गर्यौं भनेपछि त्यो बढी वर्षा र बाढी आउने समयमा चाहिँ हामीले धेरै विशेष केयर गरेको भएर सँगसँगै हामीले जनचेतनाका कार्यक्रमहरू पनि अडि वृहत रूपमा सञ्चालन गर्ने मास मिडियाहरू सोसियल मिडिया युज गरेर गर्यौँ भने सबै मिडियाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ, समुदायले पनि सहयोग गर्नुभयो गत वर्ष, त्यसैले पनि यो घटेको हो। र यो वर्ष पनि हामीले गत वर्षकै सिकाइहरूलाई लिएर अझ त्योभन्दा पनि कम भन्दा कम क्षति होस् भन्ने किसिमले तयारीहरू गरिरहेका छौँ।
5: प्राधिकरणका अनुसार पछिल्लो एक महिनामा सबैभन्दा धेरै लेक लागेर 11 जनाको मृत्यु भएको छ। त्यस्तै सर्पको टोकाईबाट 9 जना, आगलागीबाट 5 जना, हावाहुरीका कारण 4 जना र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। पोहोर सोही अवधिमा सर्पले टोकेर 19 जनाको मृत्यु भएको थियो भने हावाहुरीका कारण 4 जना, चट्याङका कारण 7 जना, आगलागीमा परेर 7 जना र लेक लागेर 6 जनाको मृत्यु भएको थियो। यस्तै जनावरको आक्रमणका कारण 2 जनाले ज्यान गुमाएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न नयाँ नियमहरू सार्वजनिक गरेको छ। स्थल मार्गबाट आउने भारतीय पर्यटकले सड़कमै खाना बनाउने, नदी किनारामा लुगा धुने, फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले स्थल मार्गबाट आउने पर्यटकहरूका लागि नेपालको सीमामा आइपुगेपछि नेपाल सरकारको भन्सार विभाग मार्फत प्रवेश अनुमति पत्र अनिवार्य गर्न भनेको हो। मन्त्रालयले खाना पकाउनेहरूले ठाउँ, भान्सा र अन्य बन्दोबस्तीका सामानहरू व्यवस्थापन गर्न सक्ने होटलहरूसँग अग्रिम रूपमा सम्पर्क गर्नुपर्ने, खाना पकाउनका लागि खुला ठाउँ प्रयोग गर्ने सन्दर्भमा अनुमति र आवश्यक सहयोगका लागि सम्बन्धित अधिकारीहरू सम्पर्क गर्न सकिने जस्ता नियमहरू सार्वजनिक गरेको मन्त्रालयका प्रवक्ता जय नारायण आचार्यले सीआईएनसँग बताउनुभयो। कैलालीको गुदावरी नगरपालिका 4 गाई बाँधीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान र भूमिकाबारे अनुसन्धान गर्न 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भीमदत्त राजमार्ग क्षेत्रमा धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना विवादमा आएको हो। डिभिजन वन कार्यालय धनगढ़ीले भने टेम्पो कवाड भइसकेको र सड़क छेउमा छाप्रोका रूपमा प्रयोग भइरहेको दावी गरेको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिका 3 लामपटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र नेपाल प्रहरीका सहायक निरीक्षक मिठु बहादुर बोहराको नेतृत्वमा 7 जना गरी 28 सदस्यीय टोली परिचालन गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार स्थापना गरिएको सुरक्षा बेसले आगामी 3 महिनासम्म लामपाटा र रानीसेन क्षेत्रमा नियमित गस्ती गर्दै शान्ति सुरक्षा कायम गर्ने सीआईएनसँग कुरा गर्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण बुढा सैनीले बताउनुभयो,
2: यो नेपाल सरकारले नै त्यहाँ अब आवश्यक देख्यो, जुन प्रहरी चौकी आवश्यक देख्यो तत्कालको लागि चाहिँ सुरक्षा कर्मी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टिमलाई राखेको हो। अहिले चाहिँ यो एउटा जिल्लाको निर्णय अथवा दुईटा जिल्लाको सम्झौता भन्दा पनि नेपाल सरकारको राष्ट्रिय सुरक्षा समितिले निर्णय गरेर राखेको हो।
5: पछिल्लो समय कुटपिट दुर्व्यवहार तथा आगजनीका घटनापछि त्रसित बनेर गाउँ छाडेका स्थानीय बासिन्दा सुरक्षाकर्मी पुगेपछि पुनः गाउँ फर्किन थालेका छन्। नेपालको उद्योगको औसत क्षमता उपयोग निराशाजनक रहेको राष्ट्र बैंकले एक तथ्याङ्कले देखाएको छ। अध्ययनको उद्योगको औसत क्षमता उपयोग कमजोर रहेको बताइएको छ। बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा 2081 पुष मसान्तको तुलनामा 2082 पुष मसान्तमा 7.99% वृद्धि भई 17.78 अर्ब 30 करोड़ पुगेको छ। गत वर्षको सोही अवधिमा कस्तो यस्तो कर्जा 17.66% बढ़ेको थियो। कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश 30.82% रहेको छ। साझा खबरमा अब विदेशका खबर। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता विथोल्ने आकलन गरिएको छ। एक अध्ययनले जारी आक्रमणका कारण दुवै देश बीच हुन लागेको सम्झौतामा अन्योल देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विश्लेषकहरूका अनुसार बेरूतमा भइएको पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरि चर्काउने सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ बीच खेल हुँदैछ। समूह ईको यो खेल राति 10:45 अमेरिकामा हुनेछ। विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोली मध्ये एक हो। फिफा वरियतामा जर्मनी 10 र कुराकाओ 82 स्थानमा छ। यस्तै आज राति समूह एफको नेदरल्याण्डस र जापान खेल्दैछन्। यो खेल राति 2:45 अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ।
0: सन्तोषी रावल। इन्टर्न र आवासीय चिकित्सकहरूको समस्यामा स्वास्थ्य मन्त्रालय गम्भीर।
6: यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: शिक्षा मन्त्रालयले पनि दायित्व पूरा गर्नुपर्ने कुराकानीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई.ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। चिकित्सकहरूलाई दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने गरिएको उनीहरूले बताएका छन्। यस्तो अभ्यासले श्रमयन मात्र होइन मानव अधिकारको समेत उल्लंघन भएको उनीहरूको दावी छ। उहाँहरूको माग कतिको जायज छ? स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
6: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
10: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, यो विषय मन्त्रालयलाई पनि जानकारी छ। त्यो हिसाबले पनि उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नु भएको छैन?
6: होइन, यो अध्ययनरत चिकित्सकहरूको, अध्ययनरत विद्यार्थीहरूको भनौँ न, अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गत निकायमा पनि अध्ययन अध्यापन हुने भावनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
10: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि।
6: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्था गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
10: मन्त्रालयले पनि उहाँहरूसँग चाहिँ उहाँहरूका मागलाई सम्बोधन गराउने विषयमा सहकार्य गर्नुपर्ने या त त्यसको चाहिँ वकालत गरिदिनुपर्ने अवस्था चाहिँ हो। त्यो हिसाबले पनि पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
6: अहिले पहिला विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर हामी नै अब भनौँ न जुन अफिसमा काम गरेका छौँ त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको, अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भनेर भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
10: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
6: मन्त्रालयले अब स्वास्थ्यकर्मीको विषय भएको हुनाले स्वास्थ्यकर्मीका जायज मागहरू, जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
0: अब बाँकी खबर, नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टीलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन्। एमाले अध्यक्ष केपी ओलीले हिजो बेलुका आफ्नो निवास गुण्डुमा बागमती प्रदेशका नेताहरूलाई बोलाएर गरेको छलफलपछि उनीहरूले यस्तो कुरा बताएका हुन्। पार्टीभित्रैबाट पार्टी फुटाउन सक्ने भन्ने संकेत अध्यक्षबाट नै आइसकेकोले यसलाई लुकाउनु पर्दैन, नेताहरूले बताएका छन्। पार्टीभित्र बढ़िरहेको असन्तुष्टिलाई सम्बोधन गर्नको लागि आफूहरूले प्रयत्न गरे पनि पार्टी फुटाउने आरोप आएकाले आफूहरूले त्यसतर्फ कुनै भन्नुपर्ने अवस्था नरहेको नेताहरूले बताएका हुन्। ओलीसँगको भेटमा सहभागी बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी कमजोर बनाउने गतिविधि भइरहेको बताएको जानकारी दिनुभयो। विधि पद्धतिमा म नेतृत्वमा आएको हो, विधि पद्धतिबाटै नेतृत्व छाडिन्छ, केपी शर्मा ओलीले बताउनु भएको छ। अहिले भइरहेका गतिविधि पार्टी कमजोर बनाउन भएका छन्। उहाँलाई उद्धृत गर्दै पार्टी कमजोर बनाउने गतिविधिमा कसै पनि लाग्नु हुँदैन उहाँले बताउनुभयो। ओलीलाई भेट्न काठमाण्डौ, ललितपुर, भक्तपुर बाहेकका जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र सचिवहरू गुण्डु पुगेका थिए। यसअघि नेतृत्व परिवर्तनको माग गर्नेमाथि कार्यवाही गर्ने चेतावनी दिएपछि असन्तुष्टि झन चुलिँदै गएको छ। जेठ 20 काठमाण्डुमा भएको कार्यशालामा नेतृत्व पुनर्गठनको बारेमा नेताहरूले आवाज उठाएका थिए। नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वी सुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले छलफल शुरू गरिरहेका छन् र तयारी पनि गरेका छन्। फागुनको प्रतिनिधि सभा निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण ओलीको एकल निर्णय गर्ने कार्यशैली रहेको महासचिव र उपाध्यक्षहरूले निष्कर्ष निकालेका छन्। चुनाव लगत्तै महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीलाई सम्मानपूर्वक नेतृत्व छाड्दा राम्रो हुने सुझाव दिँदै आउनु भएको थियो, नेता तथा कार्यकर्ताहरूले बताएका छन्। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेको विभेद
11: कुनै कारण नभइकन समारोह लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन।
0: सुरक्षा निकायदेखि कानून निकायसम्म सबैले बुझ्नुपर्ने, सरकारसँग समुदायको अपेक्षा ठूलो, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 306 खण्डमा छौं। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, परिवार तथा सामाजिक जीवनमा बहिष्कार र भेदभावको अझै पनि सामना गर्नु परेको छ। समाजले उहाँहरूको अस्तित्वमाथि नै प्रश्न गर्ने क्रम जारी रहेकाले धेरै व्यक्तिहरू आफ्नो लैंगिक पहिचान खुलाउन हिचकिचाउँछन्, जसले उनीहरूको मानसिक स्वास्थ्य, सुरक्षा र अवसरमा नकारात्मक प्रभाव पार्न सक्छ। आजको हाम्रो पालोमा हामी यस समुदायले अझै पनि कस्ता विभेद भोगिरहेका छन् उहाँहरूको अनुभव उहाँहरूको आवाजमा नै प्रस्तुत गर्दैछौ।
11: नमस्ते, मेरो नाम चाहिँ रुबिना तामाङ हो अनि म आफूलाई एउटा तेस्रो लिङ्गी महिला भन्न रुचाउँछु। मेरो समुदायमा चाहिँ हिंसाको रूपहरू चाहिँ अब स्वरूपहरू चाहिँ दिनानुदिन बढी नै रहेको छ। हाम्रो समुदायको ट्रान्सम्यान साथी जुन चाहिँ जन्मिँदाखेरि एउटा बालिका भएर जन्मिनु भयो र हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ अब आफू एउटा पुरुष हो, आफूमा पुरुषको स्वभावहरू छ र ऊ अट्र्याक्सनको हिसाबले मेन्टल्ली, फिजिकल्ली, इमोसनल्ली चाहिँ एउटा महिलासँग अट्र्याक्सन हुने क्याटेगोरी हुन्छ, उहाँलाई चाहिँ ट्रान्सम्यान भन्छ। उहाँलाई चाहिँ आफ्नो फ्यामिलीले नै त्यो अब बिहेको फोर्स गर्दाखेरि चाहिँ अब छोरा मान्छेसँग विवाह त उहाँले गर्न सक्नुहुन्न नि त। त्यो केसमा चाहिँ म बिहे गर्न सक्दिनँ, मैले विवाह गरेँ भने म महिलासँग नै विवाह गर्छु भन्ने केसमा चाहिँ परिवारले चाहिँ यो पुरुषसँग शारीरिक सम्पर्क नभएको हुनाले चाहिँ यसले विवाह नगर्ने भनेको होला भनेर चाहिँ परिवारले चाहिँ पुरुष पक्षलाई चाहिँ जबरजस्तीकरणी गर्न लगाइएको केस छ कि। त्यो चाहिँ अब हिंसाको पनि एकदमै चरम सीमा नै हो नि त। त्यो एकदमै हिंसा, त्यो परिवार कस्तो भन्ने कुरा पनि हुन्छ कि। हाम्रो समुदायमा चाहिँ एकदमै त्यो हिंसाको फरक फरक प्रकारहरू छन्। जस्तै तेस्रो लिङ्गी महिलाहरू जुन चाहिँ जन्मिँदाखेरि एउटा बालक भएर जन्मिनु भयो र पछि आफू हुर्किँदै बढ्दै जाने क्रममा चाहिँ फिजिकल्ली, इमोसनल्ली, मेन्टल्ली आफू चाहिँ एउटा छोरी मान्छे जस्तो फिल हुने, अब छोरी नै मान्छे हो भनेर आफ्नो पहिचान चाहिँ छोरी मान्छेको गेटअपमा हिँड्ने कति धेरै साथीहरू चाहिँ अब यौन पेसामा पनि आबद्ध हुनुहुन्छ, जुन चाहिँ अब एउटा बाध्यता भयो होइन। अब सरकारले हामीलाई कुनै पनि रोजगारीको व्यवस्था गरिदिएको छैन अझै पनि, त्यो खण्डमा बाध्यतावश यौन पेसा अप्नाउनु पर्ने अवस्थाहरू छ हाम्रो साथीहरूलाई। अनि त्यसरी जाँदाखेरि एउटा पुलिसहरूबाट पनि एकदम हिंसा भोग्नुपर्ने, एउटा हाम्रो समुदायको साथीहरूलाई चाहिँ यिनीहरूलाई जे गर्दा पनि हुन्छ, यिनीहरूलाई एउटा कानुन यिनीहरूको लागि बनेको छैन, जे गर्दा पनि हुन्छ भन्ने हिसाबले सोच्ने कि। एउटा कति साथीहरूले सुनाउनु पनि हुन्छ कि समाएर जबरजस्ती अब कुनै कारण नभइकन समाएर लगेपछि चाहिँ उनीहरूले त्यो उहाँहरूसँग लट्ठी हुन्छ होइन, अनि लट्ठीले चाहिँ हाम्रो साथीहरूको यौनाङ्गमा चाहिँ घोज्ने होइन, तिम्रो चाहिँ के छ, तिम्रो जन्मिँदाखेरि के लिएर आएको छ भनेर चाहिँ लट्ठीहरूले घोज्ने, जबरजस्ती कुट्ने, निलडाम बनाउने, त्यस्तो चरम सीमा नै छ कि त्यो हिंसाको।
14: यहाँहरूलाई चाहिँ हिंसामा पर नपरोस् भनेर राज्यको तर्फबाट सुरक्षाको प्रतिभूति त्यस्तो केही अहिलेसम्म पाउनु भएको छ?
11: राज्यबाट त सुरक्षा यस्तो केही पनि मलाई अझसम्म थाहा छैन।
15: म जन्मिँदाखेरि चाहिँ अस्पृश्य योनाङ्ग लिएर जन्मेको थिएँ। मेरो घरमा, मेरो समाजमा, मेरो सोसाइटीले बुझेको कुरा एउटा र म मेरो चाहिँ यो फिजिकल कुराहरू चाहिँ फरक थियो। सोसाइटीले चाहिँ क्रिएट गरेको जुन मापदण्ड छ नि, त्योभन्दा बाहिर परेकोले चाहिँ अब म के हो त, होइन? कुनै पनि ठाउँमा हामीले पढ्दाखेरि पनि महिला पुरुष र तेस्रोलिङ्गी भनेर पढ्ने गरेका थियौँ। अनि कुनै पनि ठाउँमा चाहिँ अब बोल्दै जाँदाखेरि चाहिँ अब कहाँ छ त आफ्नो पहिचान त खोज्नुपर्ने हुन्छ नि त। अनि त्यसमा चाहिँ के हो त, इन्टरसेक्स हो भनेर म के हो भन्ने कुरा नै अन्यल भयो। कि
16: कति समयसम्म त्यस्तो अन्यल रह्यो हजुरले?
15: म लगभग 21 वर्षको थिएँ त्यति बेला चाहिँ आफू इन्टरसेक्स हो भन्ने कुरा चाहिँ क्लियरिटी।
16: 21 वर्ष लाग्यो आफूले आफूलाई चिन्नलाई। त्यो 21 वर्षको समयमा चाहिँ तपाईँले के भोग्नु पर्यो?
15: अब मलाई चाहिँ अब मेरो घरमा चाहिँ दुईटा दिदीहरू हुनुहुन्थ्यो। त्यसपछि चाहिँ अब घरको मान्छेलाई चाहिँ अब हुन्छ नि त, छोरा भइदियो भने बुढेसकालमा चाहिँ सहारा बन्छ भन्ने कुरा हुन्छ नि त। अनि छोरा भइसकेपछि चाहिँ अब
16: छोराकै नाम राखियो।
15: हजुर,
16: छोरा नै
15: भनेर हुर्काउनु भयो। एउटा सर्टेन एजमा आउँदाखेरि चाहिँ अब किशोरावस्था भनौँ न, किशोरावस्थामा आउँदाखेरि चाहिँ जसरी छोरा भइसकेपछि दारिजुङ आउनुपर्छ, स्वरधोत्रो हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो कुरा भन्दा म बाहिर परे। जसरी अब छोरा भनेर हुर्काउनु भयो, मेरो ब्रेस्ट डेभलप भयो, अनि त्यसपछि

0: गरेर स्वीकारेर अघि बढ्यो, त्यसपछि के सहज भयो?
1: त्यसपछि चाहिँ मैले धेरै अवसरहरू पनि पाएँ, मैले काठमाडौँ आएर अरू साथीहरूको पनि अनुभव पाएँ, अनि उहाँहरूको लागि जसको चाहिँ अहिलेसम्म पनि अवेरनेस नै छैन नि त, उहाँहरूको लागि चाहिँ जसरी हाम्रै लागि भनौँ न अन्तलिङ्गी व्यक्तिहरूको लागि काम गर्न पाउँदाखेरि एकदम गर्वित गर्छु, किनकि कुनै पनि ठाउँमा जाँदाखेरि यो काम चाहिँ गर्नुपर्छ, अवेरनेस नै छैन, त्यही भएर चाहिँ यो धेरै कुराहरू चाहिँ ल्याकिङ भइराखेको छ भन्ने कुरा चाहिँ गरिदिनुहुन्छ हामीले प्रोग्राम गर्दै जाँदाखेरि, त्यही भएर चाहिँ आफूलाई गर्वित फिल चाहिँ गर्छु, जे छु त्यसैमा स्वीकार छु भन्ने चाहिँ भावना छ अहिले चाहिँ।
0: जसले आफूलाई स्वीकार गर्न कठिन भइरहेको छ, बाहिर आउनलाई पहिचान सहित बाहिर आउनलाई गाह्रो भइरहेको छ, उहाँलाई तपाईँको सुझाव तपाईँको सल्लाह चाहिँ के छ?
1: त्यसमा चाहिँ मलाई के भन्न चाहन्छु भनेपछि, इन्टरसेक्स व्यक्तिहरू चाहिँ जो हुनुहुन्छ हाम्रो सोसाइटली रूपमा चाहिँ एउटा कुरा गरिराखेको छ नि त, जसरी अब महिला र पुरुष भन्दा बाहेक विशेषता लिएर जन्मेको व्यक्तिहरू चाहिँ उहाँहरूलाई चाहिँ इन्टरसेक्स भनिन्छ, इन्टरसेक्स त्यसपछि म एक्लै हो भन्ने इन्टरसेक्सलाई जो जोलाई चाहिँ लागिराखेको छ, त्यो तपाईँहरू एक्लै हुनुहुन्न, हामीहरू साथमा छौँ, हामी पनि तपाईँहरूकै साथमा छ, तपाईँहरूकै कामको लागि चाहिँ अगाडि बढिराखेको छौँ होइन, हामी पनि अरू सरह चाहिँ हामीले काम गर्न सक्छौँ, हामी अलग होइनौँ, हामी त्यही सोसाइटी भन्दा समाजले बनाएको एउटा डिफिनेसनमा मात्र नपरेको हो, तर उहाँ हामीले चाहिँ सोसाइटीमा चाहिँ मिलेर काम गर्नुपर्छ, पहिचान छ, अस्तित्व छ।
2: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्नु परेका विभेदका कारण मानसिक स्वास्थ्यमा परेको असर लगायत तपाईँको कुनै पनि प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
3: नेपालको अलैंचीको निर्यात चालू आर्थिक वर्षमा 72% बढ़ेको छ। पछिल्लो एक महिनामा देशभर मौसमी विपदका घटनामा 20.5% वृद्धि भए पनि मानवीय क्षति भने घटेको छ। परराष्ट्र मन्त्री सुशील खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक समृद्धिको लागि प्रयोग गर्ने बताउनु भएको छ। बाजुरा र हुम्ला सीमा विवादका कारण तनावग्रस्त बनेको हिमाली गाउँपालिकाको लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। लेबनानको दक्षिणी बेरूतमा इजरायलले गरेको आक्रमणका कारण अमेरिका इरान बीच युद्ध अन्त्यका लागि हुने भनेको सम्झौता बिथोल्ने आंकलन गरिएको छ। र फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ अनि नेदरल्याण्डस र जापान खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कक्षा एघारमा भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा एघारमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855475, 9846085791 र 9846083862।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काष्ठ्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
3: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9846565233 र 9801177246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: रेडियो कार्यक्रम साइनो।
0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
9: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
0: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: Media Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664-4021-23 4021-24 मोबाइल 9841-4514-48

0: Mania, extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
4: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495
6: मोबाइल 98550-64-040 र 98550-65-260

0: बेसीसहर नगरपालिकाको जरुरी सूचना।
1: बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
2: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
1: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।
3: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसीसहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564-76486।
6: आया मरे नि आमा, आया नि आए।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
7: ल दिदी, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 98498-69924, 98450-76780।
10: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दिरो बैंगेने विवरण पी बिहा मुई खातरि खै राम्रो
11: खै खै बौ कोही लोटरी भर्दिलुवा
12: आङी समिज्यो लोटी पर्दिउ छाम्तै गुदी
11: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
13: सतर्क तन छजिस क्या पर्दैन।
14: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश।
15: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
16: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
17: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी,
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32। हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
5: किन नहुनु नि काका। एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
5: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
6: हजुर हजुर,
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौ, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: मर्सेङ्गदी FM 95 मेगाहर्ज।

0: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 9855-64-040 र 9855-65-260।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ, सम्पर्क 0665-20-004, 98-400-50-663।
4: लौ चट्याङ पर्न आँटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
9: मर्सिङ एफएम 95 मेगाहर्ज।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Bonia.
1: Extreme energy drink.
2: Hello?
3: Hello, Baini. Sanchay chau?
2: Hajur, Sanchay chu. हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु. हुलाकमा लिन जाऊ है. ट्रेकिङ नम्बर म म्यासेज गर्छु.
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न.
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्. यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ.
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ.
5: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229. सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि.
7: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
8: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको. अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
7: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न. त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि. बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि.
8: ल भइहाल्छ नि नानी.
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीका साथ मर्मत पनि गरिन्छ.
10: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ.
9: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक. फोन 0665201120, मोबाइल 98460774745.
11: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर.

0: मैलादाई ए मैलादाई पानी त धेरै ठूलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
1: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
5: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
5: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
4: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611-39-157
5: महको सेवन स्वस्थ र दीर्घ जीवन
7: क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
8: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
8: तिमीलाई थाहा थिएन
7: थाहा थिएन
8: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
8: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ

0: हम ही कहाँ फेशियल, नेल आर्ट, मेहंदी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिंग, क्लिंसिंग सँगै ट्रेनिंग को समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्यूटी जोन एन्ड ट्रेनिंग सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बैंकसो क्लमसुङ। सम्पर्क 9841626344, 9841626344। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी विशेषर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
0: बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ पेशेशह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: विशेषर नगरपालिका, लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
2: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: ठ्या जालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।

तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।